नमस्कार श्रोतागण, शुभ बिहानी. यहाँहरू सुनिरहनु भएको छ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2, साथमा न्युज अन इआईआर एपमा पनि. यस बेला समय बिहानको 6:25 भइसकेको छ. यहाँहरूलाई जानकारी गराउँ, आज हो 2 तारिक 2026, तदनुसार जेठ 19 गते 2083. सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउन चाहन्छु आजको सम्पूर्ण अधिवेशनमा. म कार्यक्रम उद्घोषिका अदितिको तर्फबाट यहाँहरूको दिन शुभ रहोस् भन्ने

मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव, अतिथि देवो भव, अर्थात् आफ्नो माता पिता गुरु अनि अतिथिलाई ईश्वरलाई चाहिँ सत्कार र सम्मान गर्ने गरौँ। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छु।

आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ पितृ देवो भव विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नको निम्ति आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी दिवाकर शर्माज्यू। त श्रोता, अबको क्रममा सुनौ उहाँको प्रस्तुति।

पितृ देवो भव। मानव जीवनमा आमा र बाबुको स्थान अत्यन्तै उच्च र सम्माननीय हुन्छ। पितृ देवो भव भन्ने शब्दले बुबालाई देवता सरह सम्मान गर्नुपर्ने भाव प्रकट गर्दछ। हाम्रो समाजमा प्राचीन कालदेखि नै बुबालाई परिवारको आधार स्तम्भको रूपमा मानिँदै आएको छ। उहाँले परिवारको सुरक्षा, पालन पोषण, शिक्षा र भविष्य निर्माणको लागि निरन्तर परिश्रम गर्नुहुन्छ। त्यसैले बुबालाई केवल अभिभावकको रूपमा मात्र नभई देवता सरह सम्मान गर्नुपर्छ भन्ने मान्यता स्थापित भएको हो। मातृदेवो भव, पितृदेवो भव, अतिथिदेवो भव भन्ने भनाई हाम्रो समाज र संसारमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यसको अर्थ हो आमा र बुबा एवं अतिथि देवताको समान

सम्मान गर्नुपर्छ। संसारमा सन्तानको उज्जवल भविष्य निर्माण गर्न सबैभन्दा ठुलो योगदान आमा र बाबाको हुन्छ। विशेष गरी पिता परिवारको आधार स्तम्भ मानिन्छ। उनले परिवारको सुख शान्ति र प्रगतिको लागि जीवनभर सङ्घर्ष गरिरहेका हुन्छन्। त्यसैले पितालाई देवताको सम्मान स्थान दिएको हो। पिता केवल जन्म दिने व्यक्ति मात्र होइनन्, उनी परिवारको रक्षक मार्गदर्शक र प्रेरणाको स्रोत पनि हुन्। उनले आफ्नो सन्तानलाई सही बाटोमा हिँड्नु, असल शिक्षा, राम्रो संस्कार र अनुशासन सिकाउँछन्। सन्तानलाई जीवनको कठिनाइहरूसँग लड्नु एवं जुझ्नु सिकाउँछन् र आत्मनिर्भर बनाउन प्रयास गर्नु पिताको मुख्य जिम्मेवारी हो। पिता कहिलेकाहीँ कडा स्वभावको देखिए पनि त्यो कठोरता सन्तानको भलाइको लागि नै हुन्छ। उनले आफ्नो सन्तान सदैव सफल भएको हेर्न चाहन्छन्। परिवारको सम्पूर्ण जिम्मेवारी पिताको काँधमा नै हुन्छ। बिहानदेखि बेलुकैसम्म उनले कडा मेहनत गरेर परिवारको आवश्यकता पुरा गर्छन्। कतिपय पिता दिनभर काम गरेर थाकेका भए पनि परिवारका सदस्यहरूलाई खुसी देख्न पाउँदा सबै दुःखहरू बिर्सिदिन्छन्। उनले आफूलाई चाहिने धेरै धेरै कुरोहरू त्यागेर सन्तानको भविष्य उज्जवल बनाउनु रुपियाँ पैसा पानी सरह बगाइरहेका हुन्छन्। आफूले पुरानै कपडा जुत्ता लगाएरै भए पनि सन्तानहरूको लागि नयाँ किनिदिने गर्छन्। आफू राम्रा राम्रा खानापिना नखाई नखाइकन नै सन्तानलाई उत्तम भोजन गराउने गर्छन्। यस्तो निस्वार्थ माया संसारमा दुर्लभ नै हुन्छ। बाल्यकालदेखि नै पिताले सन्तानलाई विभिन्न कुराहरू सिकाउँछन्। कसरी बोल्ने, कसरी हिँड्ने, कसरी अरूलाई सम्मान गर्ने, कसरी जिम्मेवारी बन्ने भन्ने कुरा पिताबाट सिक्न पाइन्छ। उनले सन्तानलाई मेहनत र इमान्दारीको महत्त्व बुझाउँछन्। जीवनमा सफलता प्राप्त गर्न निरन्तर सङ्घर्ष गर्नुपर्छ भन्ने प्रेरणा पनि पिताले नै दिन्छन्। जब सन्तानले गल्ती गर्छन् तब उनले सम्झाएर बुझाएर सही बाटो पनि देखाउँछन्। त्यसैले पिता जीवनको पहिलो शिक्षक पनि हुन्। हाम्रो समाजमा पिताको स्थान धेरै उच्च मानिन्छ। हाम्रो समाज एवं संस्कृतिमा माता पिताको सेवा गर्नु धर्म मानिन्छ।

सन्तानले आफ्नो पितालाई सम्मान गर्नुपर्छ, किनभने जीवनभर सन्तानको लागि ठुलो त्याग गरेका हुन्छन्। जब सन्तान बिरामी पर्छ तब पिता सबैभन्दा ज्यादा चिन्तित हुन्छन्, तर त्यस समय पनि पिताको मुखमण्डलमा दुःखको भावना भन्ने देखा पर्दैन। उनले हिम्मत हारेका हुँदैनन्। जब सन्तान असफल हुन्छ तब पनि पिताले नै हौसला दिन्छन् र फेरि प्रयास गर्न प्रेरणा दिन्छन्। यस्तो माया र साथ संसारमा अन्यत्र पाउन गाह्रो हुन्छ। साँचो पिता आफ्नो सन्तानलाई सधैँ भन्ने गर्छन्, तिमी संसारमा सदैव विजयी भव, यदि कहीँ हारी गयौ भने पनि म तिम्रो साथ सधैँछु। आजको आधुनिक समयमा धेरै मानिसहरू आफ्नो काम, मोबाइल र सामाजिक सञ्जालमा यति व्यस्त छन् कि उनीहरूले परिवारलाई समय दिन बिर्सिरहेका हुन्छन्। कतिपय सन्तानहरूले आफ्ना पितामातालाई बोझ सम्झने गरेका छन्। वृद्ध अवस्थामा ती माता पितालाई वृद्ध आश्रममा पठाउने प्रवृत्ति पनि बढ्दै गएको छ। यो हाम्रो संस्कृतिको लागि राम्रो कुरा होइन। जसले हामीलाई हुर्काए, बढाए, पढाए र जीवनमा सफल बनाउन मेहनत गरे, हामीले सधैँ पिताको सम्मान गर्नुपर्छ र वृद्ध अवस्थामा उनीहरूको सेवा गर्नुपर्छ। पिताको जीवन त्याग र सङ्घर्षले भरिएको हुन्छ। कतिपय पिता बिहानदेखि रातिसम्म काम गर्छन् ताकि उनको सन्तानले राम्रो शिक्षा पाउन सकुन्। कति पिताहरू विदेश गएर धेरै धेरै दुःखहरू भोगिरहेका हुन्छन्। आफ्नो परिवारबाट टाढा बसेर पनि आफ्नो सन्तानको खुसीको लागि मेहनत गरिरहेका हुन्छन्। विदेशमा अनेक दुःख सहेर पठाएको पैसाले परिवार चलिरहेको हुन्छ, तर धेरै सन्तानले पिताको त्यो सङ्घर्ष बुझ्न सक्दैनन्। हामीहरूले उनीहरूको दुःख र त्यागको कदर गर्न सिक्नपर्छ। पिता सन्तानका लागि प्रेरणाको स्रोत पनि हुन्।

0: अहिले श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम अर्चना। आजको बसाइमा हामीले प्रस्तुत गरिरहेका छौँ पितृ देवोभव विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ दिवाकर शर्मा ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।
1: धेरै महान व्यक्तिहरूले आफ्नो सफलताको श्रेय आफ्ना पितालाई दिएका छन्, किनभने पिताले नै उनीहरूलाई जीवनमा हार नमान्न सिकाएका थिए। कठिन परिस्थितिमा धैर्य र साहस राख्ने अनि अझै कठिन मेहनत गर्ने, इमान्दार बन्ने शिक्षा पिताबाट नै पाइन्छ। यदि पिता साथ र मार्गदर्शन नहुने हो भने धेरै मानिसहरू जीवनमा सफल हुन सक्दैनन्। हामीले

जीवनमा पितालाई आदर गर्नुपर्दछ, बिहानै उठेर नमस्कार गर्नुपर्दछ, उहाँहरूका कुरा सुन्नु र सहयोग गर्नु हाम्रो कर्तव्य हो। सानो सानो कुरामा रिसाउने, झर्किनेबाट अपमान गर्ने काम गर्नु हुँदैन। पिताको मन धेरै संवेदनशील हुन्छ, उनीहरूले आफ्नो सन्तानबाट केवल माया, सम्मान र साथ चाहन्छन्। यदि हामी उनीहरूलाई सम्मान गर्यौँ भने हाम्रो जीवन पनि सुखी र सफल हुन्छ। विद्यालयमा शिक्षकले ज्ञान दिन्छन्, तर जीवनको वास्तविक ज्ञान, अनुभव र सङ्घर्षको पाठ भने पिताले नै सिकाउँछन्। जब सन्तान डराउँछन् तब पिताले साहस दिन्छन्, जब समस्या आउँछ तब पिताले समाधान गर्न मद्दत गर्छन्। पिता परिवारको छाया जस्तै हुन्, जसले सधैँ परिवारलाई सुरक्षित राख्छन्। त्यसैले पिताको महत्त्व शब्दमा बयान गर्न सकिँदैन। धार्मिक दृष्टिकोणले पनि पिताको स्थान धेरै उच्च हुन्छ। हिन्दू धर्ममा त पितालाई भगवान सर मानिन्छ, पिताको आशीर्वादले जीवन सफलता प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। जसले आफ्ना माता पिताको सेवा गर्छ त्यो व्यक्ति सधैँ सुखी र सम्मानित हुन्छ। समाजले पनि त्यस्तो व्यक्तिलाई राम्रो र सम्मानित दृष्टिले हेर्ने गर्छ। आजको युवाहरूले आफ्नो करियर र भविष्यमा ध्यान दिनु राम्रो कुरा हो, तर त्यसका लागि साथै परिवारलाई पनि समय दिनुपर्छ। पैसा मात्र जीवनको सबै कुरा होइन, माता पिताको माया र आशीर्वाद संसारको सबैभन्दा ठुलो सम्पत्ति हो। जब माता पिता हाम्रो साथमा हुन्छन् तब जीवन अझ सुन्दर र सुरक्षित लाग्छ। त्यसैले उनीहरूको कदर उनीहरूलाई उनीहरू हुँदाहुँदै गर्न सक्नुपर्छ।

अन्तमा भन्नुपर्दा पितृदेवो भव एउटा उक्ति मात्र होइन, यो हाम्रो संस्कृतिको महान शिक्षा हो। पिताको त्याग, बलिदान, सङ्घर्ष, समर्पण र मायाको मूल्य कहिले पनि तिर्न सकिँदैन। उनले आफ्नो सम्पूर्ण जीवन सन्तानको लागि समर्पित गरेका हुन्छन्। त्यसैले हामीले सधैँ आफ्ना पितालाई सम्मान गर्नुपर्छ, उहाँहरूको सेवा गर्नुपर्छ र उहाँहरूलाई देवताको समान सम्मान गर्नुपर्दछ। जसले आफ्नो मातापिताको सेवा गर्छ, प्रेम र सम्मान गर्छ, त्यो व्यक्ति जीवनमा सधैँ सफल, सुखी र सम्मानित हुने गर्छ। श्रीमद् भगवत गीताको 11 अध्यायको 43 श्लोकमा भनिएको छ, पितासि लोकस्य चराचरस्य त्वमस्य पूज्यस्य गुरुर्गरीयान् नता समस्त्यो व्यधिका कुतन्यो लोकत्रयाप्य प्रतिम प्रभाव। अर्थात् हजुर, यो समग्र चराचर का सृष्टि पिता तपाईँ नै हुनुहुन्छ। हजुरकै प्रमुख पूजनीय र परम आध्यात्मिक गुरु हुनुहुन्छ। हजुर बराबर कोही छैन र हजुर समान पनि कोही हुन सक्दैन। हे शक्तिशाली प्रभु, यो तिनै लोकमा हजुरभन्दा ठुलो अरू को हुन सक्छ र।

इतिन्जेल प्रस्तुत थियो आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना। आजको कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो पितृ देवो भव विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी दिवाकर शर्मा ज्यूले। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुतिको निर्धारित समय आउँदै समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै कार्यक्रमहरू लिएर आउने नै छौँ। तितिन्जेललाई प्रस्तुत मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मञ्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद बितोस् भन्दै आजलाई बिदा चाहन्छौँ। हवस् त।

0: अब पालो भएको छ समाचारको।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र अमेरिका बीचको व्यापार सम्झौताको पहिलो चरणका अधिकांश मुद्दाहरूमा सहमति भएको बताउनु भएको छ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले हिजोदेखि भारत ओमन व्यापक आर्थिक साझेदारी सम्झौता सेपा लागू भएको घोषणा गर्नुभएको छ। भारतले जुन 11 देखि नयाँ दिल्लीमा 2 दिने 13 ब्रिक्स सहरीकरण फोरमको आयोजना गर्नेछ। सहरीकरण फोरमको विषयवस्तु जनता के लिए सहर समावेशी और लचीले सहरी भविष्य के लिए ब्रिक्स सहयोग हुनेछ। आवास तथा शहरी मामला मन्त्री मनोहर लालले हिजो नयाँ दिल्लीमा पत्रकार सम्मेलनमा यो घोषणा गर्नुभएको हो। उत्तराखण्डको चमोली जिल्लामा अवस्थित युनेस्को विश्व सम्पदा स्थल फूलहरूको उपत्यका पर्यटकहरूका लागि पुनः खोलिएको छ। वन विभागले पर्यटकहरूका लागि उपत्यकाको समृद्ध जैविक विविधता र दुर्लभ वनस्पति संरक्षणमा सहयोग गर्न अपील गरेको छ। अरुणाचल प्रदेशका उपमुख्यमन्त्री चोबना मिनले नामसाईको बहुउद्देश्यीय सांस्कृतिक हलमा कक्षा 10 र 12 का मेधावी विद्यार्थीहरूको सम्मान समारोहमा भाग लिनुभयो। नागाल्याण्डले 2027 को जनगणनाको तयारीका लागि क्षेत्र प्रशिक्षकहरूको प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। पाकिस्तानको उत्तर पश्चिमी खैबर पुख्तनब्बा प्रान्तमा ईदको विदामा रहेका एक अर्धसैनिकको अज्ञात आक्रमणकारीहरूले हत्या गरेका छन्। 2026 को एसियाली खेलकुद अघि 22 जना नौका चालकहरूलाई टार्गेट ओलम्पिक पोडियम स्कीम डेभलपमेन्ट ग्रुपमा समावेश गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 7:25 मा प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बिहानको 7:07 भइसकेको छ र यहाँहरू सुनिराख्नु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2, साथमा न्युज अन एआईआर एप पनि। त अबको कार्यक्रम शुभ प्रभात अन्तर्गत बिहानी सूचनामा खेतीपाती बारे सल्लाह गर्नेछौँ र आज हामी चर्चा गर्नेछौँ विशेष गरेर वैज्ञानिक तरिकाले अन्नको संरक्षण कसरी गर्ने। त आउनुहोस् श्रोता सुनौ, आज हामी विशेष गरेर तपाईँहरूलाई खेतीपातीबारे सल्लाह अन्तर्गत सुनाउनेछौँ कि वैज्ञानिक तरिकाले अन्नको संरक्षण कसरी गर्नुपर्छ अनि त्यसको विषयमा आउनुहोस् सुनौ त। कि तपाईँहरूलाई थाहा छ अन्न भण्डारमा राख्दा कति मात्रामा क्षति हुन्छ? विशेषज्ञहरूको अनुमान अनुसार यदि हामी 10 बोरा अन्न संरक्षण गर्यौँ भने त्यसमा 1 बोरा अन्न जति क्षति भएर जान्छ। त्यसको कारण किरा, मुसा, चरा अनि अरू कारणले क्षति हुन पनि सक्छ। अन्नलाई सुरक्षित राख्नु हो भने सबैभन्दा पहिले किराहरूबाट मुक्त राख्नुहोस्। अन्न उत्पादन गर्न जत्तिको कठिन छ त्यत्तिकै त्यसलाई सुरक्षित राख्नु पनि छ। त्यसको सबै सजिलो उपायहरू पनि छन्। चाहिए अनुसार अन्नलाई सुकाउनुपर्छ अनि त्यसपछि केलाएर सेलाएर मात्र संरक्षण गर्नुपर्छ। अन्नालाई भण्डार गर्दा राखिने ढुकुटी सिमेन्टको पक्का कोठा अथवा मेटेलिक बिनमा मात्र संरक्षण गरी सुरक्षित हुन्छ। जति सक्दो अन्न राख्ने भण्डार वैज्ञानिक तरिकाले बनाएको हुनुपर्छ, जस्तो कि खिड्कीमा तारको जाली, भेन्टिलेटर हुनु अत्यन्त आवश्यक छ। अन्न राख्ने खाली भाँडामा म्यालेथियन ईसी 50% औषधि 1 भाग त्यसमा 100 भाग पानीको अनुपातमा पानीमा मिसाएर स्प्रे गर्नुपर्छ। अनि यदि बोरा छ भने नयाँ हुनुपर्छ अनि पुरानो भए ती बोराहरूलाई म्यालेथियनको 0.1% घोल बनाएर 10 मिनटसम्म चुमालेर राख्नुपर्छ अनि त्यसलाई राम्ररी सुकाएर मात्र प्रयोग गर्नुपर्छ। अन्न हालेको बोराहरूलाई काठ वा बाँसको बनाएको ताक तथा

पोलिथिन सिटमा देवलदेखि 2 फिटको दूरीमा राख्नुपर्छ अनि 15 दिनको अन्तरमा भण्डार घरमा निरीक्षण गर्नुपर्छ। अन्न राखेको बोरामा बेला बेलामा मेलेथिनको घोल बनाएर स्प्रे गर्नुपर्छ अनि यदि अन्नमा किराहरू देखा परे 3 हप्तामा एकपल्ट इडिबी को धुवा कोठामा भित्र हालिदिनुपर्छ। तर तेल जातीय पदार्थ राखेको ठाउँमा इटिबी वा एथिलिन डी ब्रोमाइडको धुवा लगाउनु हुँदैन। र यी थियो वैज्ञानिक तरिकाले अन्नको संरक्षण कसरी गर्ने त श्रोता, यस विषयमा जानकारी। र यसैबीच अब हामी सुन्नेछौ नेपाली आधुनिक गीत महेश सेवा सँगसँगै सुनित गजमेरको आवाजमा।

0: पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ओमिन आङ ल्याङले हिजो विकास, सहायता, सांस्कृतिक आदान प्रदान र क्षेत्रीय अवस्था लगायतका द्विपक्षीय मुद्दाहरूको विषयमा व्यापक चर्चा गर्नुभएको छ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले हिजोदेखि भारत ओमन व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए लागू भएको घोषणा गर्नुभएको छ। उत्तराखण्डको चमोली जिल्लामा अवस्थित युनेस्को विश्व सम्पदा स्थल फूलहरूको उपत्यका पर्यटकहरूका लागि पुनः खोलिएको छ। भारतले जुन 11 नयाँ दिल्लीमा 2 13 ब्रिक्स शहरीकरण फोरमको आयोजना गर्नेछ र जापानमा भएको पुरूष अन्डर 18 हकी एसिया कपमा हिजो भारतीय टोलीले पुल ए को खेलमा कोरियालाई 4-1 ले पराजित गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ओमिन आङ ल्याङले हिजो व्यापार र आर्थिक सम्बन्ध, रक्षा र सुरक्षा मुद्दाहरू, सीमा व्यवस्थापन, विकास, सहायता, सांस्कृतिक आदान प्रदान र क्षेत्रीय अवस्था लगायतका द्विपक्षीय मुद्दाहरूको पूर्ण दायरामा व्यापक चर्चा गर्नुभएको छ। वार्तापछि नयाँ दिल्लीमा पत्रकारहरूलाई विदेश सचिव ब्रिक्स मिश्रीले भन्नुभयो, दुवै पक्षले भारत म्यानमार साझेदारीलाई विशेष गरी व्यापार, लगानी र ऊर्जामा सुदृढ पार्न सहमत भएका छन्।
2: दोनों पक्षों ने अपने सुरक्षा हितों के प्रतिकूल गतिविधियों के लिए क्षेत्र के दुरुपयोग को रोकने के महत्व पर बल दिया। कुल मिलाकर राष्ट्रपति की इस यात्रा ने दोनों पक्षों के दीर्घकालिक साझेदारी को और गहरा करने तथा क्षेत्र में पारस्परिक लाभ, विकास और समृद्धि के लिए मिलकर काम करने की साझा प्रतिबद्धता की एक बार फिर पुष्टि की है।
3: ग्रोथ एंड प्रॉस्पेरिटी इन द रीजन।
1: केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले हिजोदेखि भारत ओमन व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए लागू भएको घोषणा गर्नुभएको छ। यो सम्झौता 6 महिना अघि हस्ताक्षर भएको थियो। नयाँ दिल्लीमा पत्रकारहरूलाई सम्बोधन गर्दै श्री गोयलले भन्नुभयो,
4: हमें विश्वास है कि व्यापक समझौता ओमान के साथ हमारे संबंधों को नई गति प्रदान करेगा। पहले दिन से ही भारत को ओमान की 98% उत्पाद श्रेणियों में शुल्क मुक्त पहुंच प्राप्त होगी और इससे भारत के ओमान को होने वाले 99% से अधिक निर्यात को लाभ मिलेगा। व्यापक आर्थिक साझेदारी समझौता सीईपीए हमारे साझा भविष्य की रूपरेखा है।
1: वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र अमेरिका बीचको व्यापार सम्झौताको पहिलो चरणका अधिकांश मुद्दाहरूमा सहमति भएको बताउनु भएको छ। सम्झौतालाई अब अन्तिम रूप दिँदै अमेरिकी टोली वार्ताका लागि 4 जुनसम्म दिल्लीमा छ। भारतको तर्फबाट वाणिज्य विभागका अतिरिक्त सचिव दर्पण जैन प्रमुख वार्ताकार हुन् भनी अमेरिकी टोलीको नेतृत्व ब्रान्डन लिन्चले गरिरहेका छन्। दुई पक्षले 3 फरवरीमा सम्झौताको पहिलो चरणको रूपरेखा घोषणा गरे। सम्झौतापछि 7 फरवरीमा संयुक्त घोषणा पत्र जारी गरिएको थियो। अब सम्झौताको कानूनी पक्षहरूलाई अन्तिम रूप दिइनेछ। गत आर्थिक वर्षमा अमेरिका भारतको दोस्रो ठूलो व्यापारिक साझेदारी थियो। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले हिजो नयाँ दिल्लीमा वरिष्ठ पार्टी अधिकारी र कार्यकर्ताहरूसँग बैठक गर्नुभयो। बैठकपछि पार्टीका सांसद तथा प्रवक्ता डाक्टर सम्बित पात्रले समाचार माध्यमलाई बताए अनुसार बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकारको 12 वर्षको कार्यकाल पूरा भएको, संगठनको विस्तार भएको र समाजका विभिन्न वर्गका पार्टीको पहुँच बढाउने भावी योजनाहरूको बारेमा छलफल गरिएको थियो। डाक्टर पात्रले केन्द्रीय सरकारले 12 वर्ष पूरा गरिरहेको र यस अवधिमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो। उत्तराखण्डको चमोली जिल्लामा अवस्थित युनेस्को विश्व सम्पदा स्थल फूलहरूको उपत्यका पर्यटकहरूका लागि पुनः खोलिएको छ। वन विभागले पर्यटकहरूलाई उपत्यका

को समृद्धि जैविक विविधता र दुर्लभ वनस्पति संरक्षणमा सहयोग गर्न अपील गरेको छ। हाल उपत्यकाका 300 भन्दा बढी प्रजातिका फूलहरू र दुर्लभ वनस्पतिहरूको घर हो। उपत्यकाका 31 अक्टोबरसम्म पर्यटकहरूका लागि खुल्ला रहनेछ। फूलहरूको उपत्यका दुर्गम भौगोलिक क्षेत्रमा अवस्थित छ। मौसम र सुरक्षा आवश्यकतालाई ध्यानमा राख्दै पर्यटकहरूका लागि आवश्यक दिशा निर्देशहरू जारी गरिँदैछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsGurchyang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। नागाल्याण्डले 2027 जनगणनाको तयारीका लागि क्षेत्र प्रशिक्षकहरूको प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। 20 मईदेखि 29 मईसम्म आयोजित प्रशिक्षण कार्यक्रममा राज्यका सबै 17 जिल्लाका 130 प्रशिक्षकहरूले भाग लिएका थिए। प्रशिक्षण 4 ब्याचमा 3 दिनसम्म चलेको थियो। यी प्रशिक्षित क्षेत्र प्रशिक्षकहरूले अब यही जुन महिनामा नागाल्याण्डका 157 उपजिल्ला नगरपालिका र सहरहरूमा जनगणना पर्यवेक्षक र जनगणनाकर्ताहरूलाई प्रशिक्षण दिनेछन्। राज्यमा जनगणना कार्यको लागि 6,000 भन्दा बढी सरकारी अधिकारीहरू तैनात हुने अपेक्षा गरिएको छ। भारतले जुन 11 नयाँ दिल्लीमा 2 दिने 13 ब्रिक्स सहरीकरण फोरमको आयोजना गर्नेछ। सहरीकरण फोरमको विषयवस्तु जनता के लिए सहर समावेशी और लचिले सहरी भविष्य के लिए ब्रिक्स सहयोग हुनेछ। आवास तथा शहरी मामिला मन्त्री मनोहर लालले हिजो नयाँ दिल्लीमा पत्रकार सम्मेलनमा यो घोषणा गर्नुभएको हो। श्री मनोहर लालले भन्नुभयो, यसले शहरहरूको योजना शासन र विकासमा जनताको मूल्याङ्कन गर्ने भारतको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ। उहाँले भन्नुभयो, यो त्यस्तो समयमा आयोजना भइरहेको छ जब धेरै ब्रिक्स देशहरूले द्रुत सहरी वृद्धि अनुभव गरिरहेका छन् र आवास गतिशीलता, जलवायु जोखिम, नगरपालिका क्षमता, सहरी वित्तीय र सेवा वितरण जस्ता साझा चुनौतीहरूको सामना गरिरहेका छन्। अरुणाचल प्रदेशका उपमुख्यमन्त्री चोपना मिनले नामसाईको बहुउद्देश्यीय सांस्कृतिक हलमा कक्षा 10 र 12 मेधावी विद्यार्थीहरूको सम्मान समारोहमा भाग लिनुभयो। भेलालाई सम्बोधन गर्नुहुँदै उपमुख्यमन्त्रीले मेधावी विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक उपलब्धिहरूको लागि बधाई दिनुभयो र उनीहरूको समर्पण, कडा परिश्रम, लगनशीलताको प्रशंसा पनि गर्नुभयो। सार्वजनिक क्षेत्रका तेल कम्पनीहरूले पुडुचेरीमा पेट्रोल, डिजेल वा खाना पकाउने ग्यासको कुनै अभाव नभएको र केन्द्र शासित प्रदेशभरि आपूर्ति सामान्य रहेको स्पष्ट पारेका छन्। उत्तर प्रदेश सरकारले हमीरपुर जिल्लाको बेतवा नदीमा निर्माणाधीन पुर भत्कन्दाको अनुसन्धान गर्न 2 उच्चस्तरीय समिति गठन गरेको छ। दुर्घटनामा 6 कामदारको मृत्यु भएको छ। जिल्ला प्रशासन र उत्तर प्रदेश पुल निगमद्वारा गठित समितिहरूले अनुसन्धान सुरु गरेको छ। हमीरपुर जिल्ला मेजिस्ट्रेट अभिषेक गोयल अनुसार जिल्ला प्रशासनद्वारा गठित 3 सदस्यीय अनुसन्धान समितिको नेतृत्व अतिरिक्त जिल्ला मेजिस्ट्रेटले गर्छन्। समितिले घटनासँग सम्बन्धित सबै प्रशासनिक, प्राविधिक र प्रक्रियागत पक्षहरूको अनुसन्धान गरिरहेको छ। जापानमा भएको पुरुष अण्डर 18 हकी एसिया कपमा हिजो भारतीय टोलीले पुल ए को खेलमा कोरियालाई 4-1 पराजित गर्यो। कप्तान केतन कुशवाहाले तेस्रो र 36 मिनटमा गरेका 2 उत्कृष्ट गोलले भारतलाई पहिलो 5 मिनटमै अग्रता दिलायो। 5 मिनटमा बरेन्दर सिंह र 54 मिनटमा शाहरुख अलीले गरेको गोलले जीत सुनिश्चित गर्यो। कप्तान युजा ओकले 21 मिनटमा कोरियाको एकमात्र गोल गरे। पुल एमा भारत, जापान र कोरियासँग 6 अङ्कमा बराबरीमा छ। पुलका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछ। भारतको अर्को खेल भोलि चाइनिज ताइपेईसँग हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका
राष्ट्रपति ओमिन आङ ल्याङले हिजो विकास असहायता सांस्कृतिक आदान प्रदान र क्षेत्रीय अवस्था लगायतका द्विपक्षीय मुद्दाहरूको विषयमा व्यापक चर्चा गर्नुभएको छ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले हिजोदेखि भारत ओमन व्यापार आर्थिक साझेदारी सम्झौता सीईपीए लागू भएको घोषणा गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

भर्खरै यहाँले सुन्नुभयो गीत बाङ्गे बजाएर, जसका शब्द सङ्गीत रहेको थियो गणेश कुमार घिसिङको, अनि स्वर रहेको थियो चन्द्रदीप वाइबा, सुदीप वाइबा अनि यामुना देवनको। यसैबीच अब हामी अर्को गीत यहाँलाई सुनाइरहेछौँ, आँखै लुभ्यायो, जसका शब्द सङ्गीत रहेको छ गणेश कुमार घिसिङकै अनि स्वर रहेको छ यामुना देवनको।

आकाशवाणी खरसाङको 64 स्थापना दिवसको हार्दिक शुभकामना. सन् 1962 स्थापित भई विगत 64 वर्षदेखि सूचना, शिक्षा, मनोरञ्जन तथा जनचेतनाको सशक्त माध्यमको रूपमा सेवा प्रदान गर्दै आएको आकाशवाणी खरसाङले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याएको छ. यस गौरवमय यात्राका क्रममा संस्थालाई यहाँसम्म पुर्याउन योगदान दिनुहुने सम्पूर्ण पूर्व तथा वर्तमान कर्मचारी, उद्घोषक, कलाकार, साहित्यकार, प्राविधिक तथा लाखौं लाख श्रोता महानुभावहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौ. आगामी दिनहरूमा पनि आकाशवाणी खरसाङले जनताको विश्वासलाई अझ मजबुत बनाउँदै समाज, भाषा र संस्कृतिको सेवामा निरन्तर अग्रसर रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु. स्थापना दिवसको पुनः हार्दिक शुभकामना.

कार्यक्रम संगीत प्रभा अन्तर्गत हामीले सुनिरहेका छौँ विभिन्न कलाकारको आवाजमा नेपाली आधुनिक गीत। यसै क्रममा अर्को आधुनिक गीत यहाँलाई सुनाइरहेछौँ, खगेन्द्र कालीकोटेको स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका उषा किरण। विषय रहेको छ मन की बातको 134 एपिसोडमा प्रधानमन्त्रीले भारतको सफलताको कथा साझा गर्नुभयो। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। अल इण्डिया रेडियो नेटवर्कमा अत्याधिक लोकप्रिय रेडियो कार्यक्रम मन की बात मार्फत भारतका जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सहनागरिकहरूका केही अद्भुत र हृदयस्पर्शी कथाहरू र उपलब्धिहरू नागरिकहरूसँग साझा गर्नुभयो। मन की बातको 134 एपिसोडको शुरूमा प्रधानमन्त्रीले रेसिङ ट्र्याकमा छताछुल्ल पार्ने दुई खेलाडीहरू अनिमेश कुजु र गुरिन्दरवीर सिंहको सफलताको कथा साझा गर्नुभयो। हालै राँचीमा राष्ट्रिय एथलेटिक्स फेडरेशन च्याम्पियनशिप आयोजना गरिएको थियो, जसमा 800 भन्दा बढी सहभागीहरू आकर्षित भएका थिए। प्रधानमन्त्रीले विशेष गरी 100 मिटर स्प्रिन्ट दौड़को उल्लेख गर्नुभयो, जसमा दुई दिनमा 3 पटक राष्ट्रिय रेकर्ड तोडिएको थियो। श्री मोदीले कार्यक्रमको क्रममा दुवैसँग अन्तर्क्रिया पनि गर्नुभयो। छत्तीसगढ़का मूल निवासी अनिमेश कुजुर, जो ओडिसाका लागि खेल्छन्, 200 मिटर र 400 मिटर दौड़मा राष्ट्रिय कीर्तिमान बनाएका छन्। गुरिन्दर वीरले पनि आफ्नो बाल्यकालको एथलिट बन्ने सपना बारे बताउँदै उनी भारतीय नौसेनामा पेटी अफिसरको रूपमा देशको सेवा पुर्याइरहेका छन्। 10:09 समयका साथ उनी भारतका सबैभन्दा छिटो धावक हुन्। प्रधानमन्त्री मोदीले अत्याधिक गर्मीको यो समयमा सबैलाई आफ्नो विशेष ख्याल राख्न आग्रह गर्नुहुँदै भन्नुभयो, हामीले पानीको सेवन बढाउनुपर्छ र दिनभरि बाहिर निस्कँदा सबै आवश्यक सावधानी अप्नाउनुपर्छ। गर्मीसँग लड्न हामी सबैले विभिन्न विभागहरूले जारी गरेका निर्देशनहरू अनिवार्य रूपमा पालना गर्नुपर्छ। भारतीय भान्साहरूमा विभिन्न प्रकारका स्वादिष्ट पेय पदार्थहरू सहित शीतलता कायम राख्ने आफ्नै तरिकाहरू रहेको बताउनुहुँदै भन्नुभयो, उत्तर भारतबाट आम पन्ना, पंजाब र हरियाणाबाट लस्सी, राजस्थान र गुजरातबाट छाक, कोंकण र गोवाबाट कोकुम शर्बत र सोल कडी, उत्तर पूर्वी प्रदेश, बिहार र झारखण्डबाट सत्तु, ओडिसाबाट बेलपन्ना र दक्षिण भारतबाट पंकम, सम्भारम र निरमोर यी नामहरूको उल्लेख गर्नुभयो। यी परम्परागत पेय पदार्थहरू गर्मी कम गर्ने शताब्दी पुरानो तरिकाहरू हुन्, जसले एक भारत श्रेष्ठ भारतको भावनालाई पनि प्रतिबिम्बित गर्छन् भन्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, गर्मी आपको पर्यवाची हो। भारतमा सायदै कुनै ओडिसा र आन्ध्र प्रदेशको सुवर्णरेखा आँपका प्रजातिहरूले देशको गौरव बढाएका छन्। प्रधानमन्त्रीले आँप किसानहरूको प्रयासको हृदयदेखि प्रशंसा गर्दै भन्नुभयो, विश्व बजारमा भारतीय आँपलाई लोकप्रिय बनाउन उनीहरूले हासिल गरेको ठूलो सफलता साँच्चै प्रशंसनीय छ। प्रधानमन्त्री मोदीले गर्मी भनेको विद्यालयहरू बन्द हुने समय हो भनेर उल्लेख गर्नुभयो। उहाँले केरलाको अलुवा निवासी श्री साजी भलासेलिमको उल्लेखनीय उपलब्धिको बारेमा बताउनुभयो। साजीले नदीमा पौडी खेल्न सिकाउँछन्, चाहे तिनीहरू साना केटाकेटी हुन्, युवा वयस्क हुन्, वृद्ध वृद्धा हुन् वा विशेष गरी दिव्याङ्ग केटाकेटी हुन्, आजसम्म साजीले 15,000 भन्दा बढी मानिसहरूलाई पौडी खेल्न तालिम दिइसकेका छन्। यो प्रशिक्षण शिविर धेरै विद्यार्थीहरूको ज्यान लिने डुङ्गा दुर्घटनापछि शुरू गरेको थियो। श्री मोदीले साजीको प्रयास र उनको असल मनसायको उच्च प्रशंसा गर्नुभयो। हालै प्रधानमन्त्रीले नेदरल्याण्डको भ्रमण गर्नुभयो। त्यहाँ नेदरल्याण्डका प्रधानमन्त्रीको उपस्थितिमा एक विशेष समारोहमा चोल कालका केही तामाका प्लेटहरू भारतलाई फिर्ता गरेको थियो। यो सबै भारतीयहरूको लागि अपार गौरवको क्षण थियो। प्रधानमन्त्रीले व्याख्या गर्नुभयो कि यी 21 ठूला र 3 साना तामाका प्लेटहरू राजा राजेन्द्र चोल प्रथमको समयका हुन्। यी प्लेटहरू मार्फत राजा राजेन्द्र चोल प्रथमले आफ्ना पिता राजा चोलले अनाई मंगलम नामक गाउँ बौद्ध मठलाई दान गर्ने वाचा पूरा गरेका थिए। यी तामाका प्लेटहरूले चोल राजवंशका उपलब्धिहरूको पनि उल्लेख गर्छन्। चोल साम्राज्यको शक्तिशाली नौसेना र समुद्री शक्तिलाई पनि प्रकट गर्छन्। यी तामाका प्लेटहरूले चोल साम्राज्य र दक्षिण एसियाली देशहरू बीचको सम्बन्धको बारेमा पनि जानकारी प्रदान गर्छन्।

नमस्कार आदरणीय श्रोता महानुभवहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रोता दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अभिवादन।

तपाईहरु सुनिरहनु भएको छ आफ्नै प्रिय रेडियो केन्द्र आकाशवाणी खरसाङ FM 103.5 मेगाहर्ज। म कार्यक्रम उद्घोषिका अदिति अनि प्रस्तुत

लेखनाथ राईको साथमा आज यो विशेष समय वास्तवमै अत्यन्तै गौरवपूर्ण भावनात्मक र ऐतिहासिक छ किनकि आज हामी सबै यहाँ भेला भएका छौँ नेपाली भाषा कला साहित्य संगीत र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा अतुल्य योगदान पुर्याउँदै आएका आकाशवाणी खरसाङको स्थापना दिवस मनाउन प्रिय श्रोताहरू समयको प्रवाहसँगै संसार धेरै परिवर्तन भयो संसारका साधनहरू फेरिए प्रविधिले नयाँ नयाँ स्वरूप लियो मानिसहरूको जीवनशैली परिवर्तन हुँदै गयो तर यति धेरै परिवर्तनका बीच पनि एउटा माध्यम आजसम्म मानिसहरूको मनमा उत्तिकै आत्मीय भरोसायोग्य र प्रिय बनेर बसेको छ त्यो हो रेडियो रेडियो केवल ध्वनि होइन यो भावना हो यो केवल समाचार होइन यो समाजको स्पन्दन हो यो केवल कार्यक्रम होइन यो संस्कृतिको रक्षक हो र यही आत्मीयता यही सम्बन्ध र यही विश्वास बोकेर दशकौंदेखि लाखौं श्रोताहरूको मनमा बस्न सफल भएको छ आकाशवाणी खरसाङ आकाशवाणी खरसाङको इतिहास नेपाली भाषी समुदायको सांस्कृतिक यात्रासँग काँसिएको इतिहास हो 2 जुन 1962 स्थापना भएको यस रेडियो केन्द्रले पहाडी भूभागका जनता माझ सूचना शिक्षा र मनोरञ्जनको उज्यालो फैलाउने महान उद्देश्य बोकेको थियो त्यो समय यस्तो थियो जब संचारका साधनहरू अत्यन्त सीमित थिए गाउँघरका मानिसहरू संचारका खबर सुन्न रेडियो वरिपरि भेला हुन्थ्यो र रात बिताउँथे त्यही समयदेखि आकाशवाणी खरसाङले नेपाली भाषालाई सम्मानपूर्वक स्थान दियो नेपाली समाचार लोकगीत आधुनिक गीत कविता नाटक साहित्यिक छलफल तथा जनचेतनामूलक कार्यक्रमहरूले नेपाली समुदायलाई आफ्नो भाषा र संस्कृतिप्रति अझ नजिक बनायो प्रिय श्रोताहरू आकाशवाणी खरसाङ केवल प्रसारण केन्द्र मात्र रहेन यो नेपाली कला साहित्यको एउटा विद्यालय बन्यो धेरै प्रतिभाशाली गायक संगीतकार कवि साहित्यकार उद्घोषक तथा कलाकारहरूले यही मञ्चबाट आफ्नो यात्रा सुरु गरे कसैले पहिलो गीत यही रेडियोबाट बजाए भने कसैले पहिलो कविता यही वाचन गरे त कसैले आफ्नो पहिलो नाटक यही प्रस्तुत गरे त्यसैले आकाशवाणी खरसाङ हजारौं कलाकारहरूको सपना र संघर्षको एउटा भावनात्मक नाम हो प्रिय मित्रहरू रेडियोको सबैभन्दा सुन्दर पक्ष भनेको यसले मानिसलाई भावनात्मक रूपमा जोड्छ आवाजको माध्यमबाट मन छुने शक्ति रेडियोसँग हुन्छ बिहानको प्रार्थना मधुर संगीत समाचारको गम्भीर स्वर लोकगीतका मीठा लय अनि साहित्यिक कार्यक्रमका भावपूर्ण शब्दहरूले श्रोताहरूको जीवनमा विशेष स्थान बनाएको छ पहाडका विकट गाउँहरूमा जहाँ कहिलेकाहीँ सडक पुग्न सकेका छैनन् त्यहाँ रेडियोको आवाज पुगेको छ मानिसहरू खेतबारीमा काम गर्दै रेडियो सुन्थे साँझ परिवारसँग बसेर कार्यक्रम सुन्थे रेडियो केवल मनोरञ्जन थिएन त्यो साथी थियो सहारा थियो अनि जीवनको एउटा महत्वपूर्ण अङ्ग थियो आकाशवाणी खरसाङले समाजलाई सचेत बनाउने कार्यमा पनि उल्लेखनीय योगदान दिएका छन् किसानहरूलाई आधुनिक कृषि प्रणालीका बारेमा जानकारी दिने कार्यक्रम युवाहरूलाई प्रेरणा दिने प्रस्तुति तथा स्वस्थ चेतना सम्बन्धी सन्देशहरूले धेरै मानिसहरूको जीवनमा प्रभाव पारेका छन् हाम्रो समाज विविध भाषा संस्कृति र परम्पराले भरिएको समाज हो यस्ता विविधतालाई जोडेर राख्ने काममा आकाशवाणी खरसाङले ठूलो भूमिका खेलेको छ दशैं तिहार क्रिसमस वा अन्य सांस्कृतिक पर्वहरूमा प्रसारण गरिए विशेष कार्यक्रमहरूले आपसी सद्भाव र एकताको भावना अझ प्रगाढ बनाएको छ साहित्यिक कार्यक्रमहरूको कुरा गर्न पर्दा आकाशवाणी खरसाङ नेपाली भाषाको हब बनेको छ कविता गजल निबन्ध अन्तर्वार्ता तथा साहित्यिक बहसले नेपाली साहित्यलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिएको छ धेरै साहित्यकारहरूले आफ्ना सृजनाहरू यही रेडियो मार्फत श्रोतासम्म पुर्याउने अवसर पाएका छन् आज संसार डिजिटल युगमा प्रवेश गरिसकेको छ मोबाइल फोन इन्टरनेट युट्युब सामाजिक सञ्जाल लगायत विभिन्न आधुनिक माध्यमहरू मानिसहरूको जीवनमा अत्यन्त प्रभावशाली बनेको छ
तर यति धेरै प्रविधिका विकास हुनुहुँदै पनि रेडियोको महत्व समाप्त भएको छैन, किनकि रेडियोसँग आत्मीयता छ, सरलता छ र विश्वास छ। आज पनि कुनै कठिन परिस्थिति, प्राकृतिक विपत्ति वा संचार अवरुद्ध भएको अवस्थामा रेडियो नै सबैभन्दा भरपर्दो माध्यम बन्छ, त्यसैले रेडियोको महत्व कहिले पनि कम हुँदैन। आकाशवाणी खरसाङले पनि समय अनुसार आफूलाई आधुनिक बनाउँदै नयाँ पुस्तालाई आकर्षित गरिरहेको छ। आजको यस स्थापना दिवसको अवसरमा हामी विगतलाई सम्मान गर्दै भविष्यतर्फ आशावादी दृष्टिले हेर्न चाहन्छौँ। यो यात्रा सजिलो थिएन, अनेक चुनौती, संघर्ष र कठिनाईका बीच पनि आकाशवाणी खरसाङ निरन्तर अघि बढिरह्यो। यस यात्रामा यहाँ कार्यरत सम्पूर्ण कर्मचारी, प्राविधिक, उद्घोषक, कार्यक्रम निर्माता, कलाकार, साहित्यकार तथा श्रोताहरूको योगदान अविस्मरणीय छ। विशेष गरी श्रोताहरूको माया, विश्वास र साथ बिना कुनै पनि रेडियोको अस्तित्व सम्भव हुँदैन। भाषा भनेको हाम्रो पहिचान हो, संस्कृति भनेको हाम्रो आत्मा हो, संगीत भनेको हाम्रो भावना हो, अनि यी सम्पूर्ण कुराहरूलाई पुस्ताउँदेखि पुस्तासम्म पुर्याउने महत्वपूर्ण माध्यम बनेको छ आकाशवाणी खरसाङ। हामी सबैको दायित्व हो कि नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा योगदान दिउँ, नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कृतिसँग जोडेर राखौं। आकाशवाणी खरसाङले यही उद्देश्यलाई आत्मसात गर्दै अघिका दिनहरूमा अझ उत्कृष्ट, प्रभावकारी र जनमुखी कार्यक्रमहरू प्रस्तुत गर्दै अघि बढ्नेछ। अन्त्यमा आकाशवाणी खरसाङको स्थापना दिवसको यस पावन अवसरमा सम्पूर्ण श्रोता, शुभेच्छुक, कलाकार, साहित्यकार तथा कर्मचारी परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्छौं।

तपाईहरुको निरन्तर साथ माया र विश्वासप्रति हामी सदैव कृतज्ञ छौं। आकाशवाणी खरसाङ सधैं तपाईहरुको मन भावना र संस्कृतिको आवाज पनि रहोस्। हवस् त श्रोतावृन्द, म हुँ तपाईहरुको उद्घोषिका अदिति, साथमा प्रस्तुता लेखनाथ राई। अब अनुमति चाहन्छु, फेरि अर्को विशेष कार्यक्रमका साथ भेट्नेछौं। तबसम्मका लागि नमस्कार, धन्यवाद।

0: Revision, don't ignore it. We bring to you advanced eye care and expert specialists you can trust. From routine checkups to complex surgeries, we say it all. Siliguri Great Alliance Eye Hospital, your one-step solution for all eye care needs. See better, live better. Call us at 973330090 or visit us at Second Mile behind Vishal Cinema, Civic Road, Siliguri.
1: अब कार्यक्रम योजना अन्तर्गत आज हामी कुराकानी गर्नेछौँ पोषण अभियान विषयमा. पोषण अभियान भारत सरकारद्वारा 2018 प्रारम्भ गरिएको एक महत्वपूर्ण राष्ट्रिय अभियान हो. यस अभियानको मुख्य उद्देश्य देशमा रहेका बाल बालिका, गर्भवती महिला, स्तनपान गराइरहेका आमा तथा किशोरीहरूमा देखिने कुपोषणको समस्यालाई न्यूनीकरण गर्नु र उनीहरूको पोषण तथा स्वस्थ अवस्थालाई सुधार गर्नु हो. कुपोषणले व्यक्तिको शारीरिक तथा मानसिक विकासमा नकारात्मक प्रभाव पार्ने भएकोले यस समस्याको दीर्घकालीन समाधानका लागि पोषण अभियान सञ्चालन गरिएको हो. भारत जस्तो विशाल जनसङ्ख्या भएको देशमा कुपोषण एक गम्भीर चुनौतीको रूपमा रहेको छ. बाल बालिकामा होचोपन, कम तौल, ख्याउटेपन तथा रक्त अल्पता जस्ता समस्याहरू व्यापक रूपमा देखिने गरेका छन्. यस्ता समस्यालाई नियन्त्रण गरी स्वस्थ, सक्षम र समृद्ध समाज निर्माण गर्ने उद्देश्यले पोषण अभियान अघि बढाइएको हो. यस अभियान अन्तर्गत गर्भवती महिला तथा सुत्केरी आमाहरूलाई सन्तुलित आहारको महत्वबारे जानकारी प्रदान गरिन्छ. नवजात शिशुलाई जन्मेदेखि 6 महिनासम्म केवल आमाको दूध खुवाउने, त्यसपछि उमेर अनुसार थप पोषिलो आहार दिने तथा बाल बालिकाको नियमित वृद्धि अनुगमन गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ. साथै किशोरीहरूमा पोषणको महत्व, रक्त अल्पता नियन्त्रण तथा स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गरिन्छन्. पोषण अभियानको अर्को महत्वपूर्ण पक्ष विभिन्न विभागहरू बीच समन्वय स्थापना गर्नु हो. महिला तथा बाल विकास, स्वास्थ्य तथा परिवार कल्याण, शिक्षा, पेयजल तथा सरसफाई जस्ता विभागहरू मिलेर पोषण सुधारका कार्यक्रमहरू सञ्चालन गर्छन्. यसले पोषणलाई केवल स्वास्थ्यको विषय नभई समग्र विकाससँग जोडिएको विषयको रूपमा स्थापित गरेको छ. यस अभियानमा आधुनिक प्रविधिको प्रयोगलाई पनि जोड़ दिएको छ. आँगनवाड़ी कार्यकर्ताहरूले मोबाइल एप मार्फत बाल बालिका तथा महिलाहरूको स्वास्थ्य र पोषण सम्बन्धी विवरण संकलन तथा अनुगमन गर्ने व्यवस्था गरिएको छ. यसले सेवाको प्रभावकारिता र पारदर्शिता बढ़ाउन सहयोग पुर्याएको छ. हरेक वर्ष सेप्टेम्बर महिनामा राष्ट्रिय पोषण महिनाका रूपमा मनाइन्छ र यस अवधिमा विभिन्न जनचेतनामूलक कार्यक्रम, पोषण सम्बन्धी छलफल, स्वास्थ्य परीक्षण तथा सरसफाई अभियान सञ्चालन गरिन्छ. समुदायलाई पोषणको महत्वबारे जानकारी गराई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्दछ. अन्त्यमा पोषण अभियान स्वस्थ र कुपोषण मुक्त समाज निर्माण गर्ने दिशामा भारत सरकारको एक महत्वपूर्ण पहल हो र यस अभियानले बाल बालिका, महिला तथा किशोरीहरूको स्वास्थ्य सुधार गरी राष्ट्रको समग्र मानव विकासमा सकारात्मक योगदान पुर्याइरहेको छ. सही पोषण देश रोशन भन्ने नारालाई आत्मसात गर्दै सबैले सन्तुलित र पोषिलो आहारको प्रयोगलाई जीवनशैलीको हिस्सा बनाउन आवश्यक हुँदछ.

कार्यक्रम योजना अन्तर्गत पोषण अभियान विषयमा हामीले चर्चा गर्यौँ. यसका साथै अब हामी सुन्नेछौँ केही हिन्दी चलचित्रका गीतहरू पनि. सर्वप्रथम यहाँलाई सुनाइरहेछौँ सुनिधि चौहानको आवाजमा.

0: वार्तापछि विदेश सचिव विक्रम मिश्रीले पत्रकारहरूलाई भन्नुभयो, म्यानमारका राष्ट्रपतिले म्यानमारको भूभाग भारतको सुरक्षा हित विरूद्ध प्रयोग गरिने छैन भन्ने आश्वासन दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले म्यानमारको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको लागि भारतको समर्थन दोहोर्याउनुभयो। विदेश सचिवले भन्नुभयो, प्रधानमन्त्री मोदीले उत्तर पूर्वी क्षेत्रमा म्यानमारबाट संचालित आतंकवादी समूहहरूको मुद्दा उठाउनुभयो। सर्वोच्च न्यायालयका नवनियुक्त पाँच न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिनेछन्। मुख्य न्यायाधीश सूर्यकान्तले शपथ ग्रहण गराउनुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले मुख्य न्यायाधीशसँग परामर्श गरेर यी न्यायाधीशहरूलाई नियुक्त गर्नुभएको हो। कानून मन्त्रालयले पंजाब र हरियाणा उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायाधीश सिल नागू, मुम्बई उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायाधीश चन्द्रशेखर, मध्यप्रदेश उच्च न्यायालयका मुख्य न्यायाधीश संजीव सचदेव र जम्मू कश्मीर लद्दाख अनि उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायाधीश अरूण पल्लीलाई सर्वोच्च न्यायालयको न्यायाधीशमा नियुक्त गरिएको जनाएको छ। वरिष्ठ अधिवक्ता वेंकिता सुब्रमण्यम मोहनालाई पनि सर्वोच्च न्यायालयको न्यायाधीशमा नियुक्त गरिएको छ। केरलममा आज तिरुवनन्तपुरममा विधानसभाको उपाध्यक्षको चुनाव हुँदैछ। राज्यपालको सम्बोधनमा धन्यवाद प्रस्तावमाथि छलफल पनि आजै शुरू हुनेछ। सत्तारूढ यूडीएफ र विपक्षी एलडीएफले उपाध्यक्ष पदका लागि उम्मेद्वार उठाएका छन्। तीन सदस्यीय राष्ट्रिय जनतान्त्रिक गठबन्धनले कुनै पनि उम्मेद्वार उठाएको छैन। सूक्ष्म लघु तथा मध्यम उद्यम मन्त्री जितन राम माझीले नयाँ दिल्लीमा दक्षिण अफ्रिकाका लघु व्यवसाय विकास मन्त्री स्टेला तेमिसा नदावानीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग भेट गर्नुभयो। बैठकमा दुई देशबीचको सूक्ष्म लघु तथा मध्यम उद्यम क्षेत्रमा सहयोग बढाउने विभिन्न पक्षहरूमा चर्चा भयो। चर्चामा लघु उद्यमहरूको लागि वित्तीय सहयोगमा पाँच विस्तार गर्ने उद्यमहरूको औपचारिक दत्तालाई प्रोत्साहन गर्ने, डिजिटलाइजेसनलाई प्रवर्धन गर्ने, उद्यमशीलतालाई सुदृढ पार्ने र सीप विकास गर्ने कुरामा केन्द्रित थियो। बैठकले भारत र दक्षिण अफ्रिका बीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने र दुवै देशमा लघु तथा मध्यम उद्यमहरूको प्रतिस्पर्धात्मकता बढाउन अनुकूलता वातावरण सृजना गर्ने साझा प्रतिबद्धता पनि व्यक्त गरियो। पाकिस्तानको उत्तर पश्चिमी खैबर पुख्तनु खब्बा प्रान्तमा ईदको विदामा रहेका एक अर्धसैनिक सैनिकको अज्ञात आक्रमणकारीहरूले हत्या गरेका छन्। पुलिस अनुसार घटना डेरा इस्माइल खान जिल्लाको कुलाची मोड क्षेत्रमा भएको हो। सैनिक ईदको बिदा मनाउन घर जाँदा सशस्त्र आक्रमणकारीहरूले उनलाई निशाना बनाएर भागेका थिए। पुलिसले पछिल्लो पाँच दिनमा यो तेस्रो यस्तो घटना भएको बताएको छ। डेरा इस्माइल खान र विशेष गरी कुलाची क्षेत्रमा हालैका वर्षहरूमा सुरक्षा बलमाथि आक्रमणमा वृद्धि भएको छ। वर्ष 2026 एसियाली खेलकुद अघि 22 नौका चालकहरूलाई टार्गेट ओलम्पिक पोडियम स्कीम डेभलपमेन्ट ग्रुपमा समावेश गरिएको छ। युवा मामला तथा खेल मन्त्रालयले यी खेलाड़ीहरूलाई योजनामा समावेश गर्नु पदक विजेता क्षमतामा मात्र केन्द्रित नभएर विभिन्न नौकायान श्रेणीहरूमा सूक्ष्म समूहहरू विकास गर्न पनि केन्द्रित रहेको बताएको छ। इरानले लेबननमा हिजबुल्ला विरूद्ध इजरायली आक्रमणले अमेरिकासँगको युद्ध विरामलाई असर गर्न सक्ने चेतावनी दिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमणको आदेश दिएका थिए। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9:25 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: यस बेला समय बिहानको 9:05 भइसकेको छ र अब हामी केही हिन्दी चलचित्रका गीतहरूसँग मनोरञ्जन गर्नेछौँ।
2: पतंग संग उड़ गया बचपन, छनक छनक मन, डगर सुहानी रे, लड़कपन आया अब तो कसक मसके क्या मस्तानी रे, अरे क्या हाय जवानी की होती है यही निशानी रे।

0: को सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सोमबारदेखि पाँच दिवसीय भारत भ्रमणमा हिजो नयाँ दिल्ली आइपुग्नु भएको छ। अब समाचार विस्तारमा। मुख्यमन्त्री शुभेन्दु अधिकारीले 11 जुनमा नयाँ दिल्लीमा हुने नीति आयोगको बैठक अघि सबै राज्य सरकारी विभागको वर्तमान स्थितिको विस्तृत रिपोर्ट माग्नु भएको छ। मुख्यमन्त्रीले सबै विभागका सचिवहरूलाई 5 जुनसम्म आफ्नो रिपोर्ट बुझाउन निर्देशन दिनुभएको छ। सूत्र अनुसार मुख्यमन्त्रीले नीति आयोगको बैठकमा पश्चिम बङ्गालको समग्र अवस्था, विकास योजना र वित्तीय आवश्यकताहरू उजागर गर्ने तयारी गर्नुभएको छ। यसका लागि उहाँले सबै राज्य विभागहरूको कार्यप्रणाली, उपलब्धिहरू, चुनौतीहरू र आवश्यकताहरूको विस्तृत विवरणको अनुरोध गर्नुभएको छ। पश्चिम बङ्गाल सरकारले हिजोबाट राज्यभरि राज्य सञ्चालित बसहरूमा महिलाहरूका लागि निशुल्क यात्रा सुविधा लागू गरेको छ। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
1: सरकारको घोषणा अनुसार अब महिला यात्रीहरूले सरकारी बसमा यात्राका लागि कुनै भाडा तिर्नुपर्ने छैन। उनीहरूलाई बसमा चढ्दा शून्य भाडा टिकट जारी गरिँदैछ। यो सुविधा राज्यका सबै क्षेत्रमा उपलब्ध छ र सामान्य मार्गका साथै लामो दूरीका बसहरूमा पनि लागू गरिएको छ। महिला यात्रीहरूले योजनाको लाभ उठाउन परिचय पत्रहरू पेश गर्नुपर्नेछ। यातायात विभागले जारी गरेको निर्देश अनुसार आधार कार्ड, मतदाता परिचय पत्र, मनरेगा रोजगार कार्ड, आयुष्मान भारत कार्ड, ड्राइभिङ लाइसेन्स, प्यान कार्ड, पासपोर्ट, फोटो सहित पेन्सन दस्तावेज, राज्य वा केन्द्र सरकारको कर्मचारी परिचय पत्र, विद्यालय, कलेज र विश्वविद्यालय परिचय पत्र सहित सरकारले नोकरी गरेको अन्य वैध परिचय पत्रहरूमध्ये एउटा देखाएर निशुल्क टिकट प्राप्त गर्न सक्नेछन्। यस सम्बन्धमा हिजो बिहानदेखि राज्य यातायात निगम र अन्य सरकारी बसहरूमा नोटिसहरू राखिएको छ। महिला यात्रीहरूलाई उचित रूपमा शून्य भाडा टिकट जारी गर्ने प्रक्रिया पालना गर्न बस अपरेटर र चालकहरूलाई पनि विशेष प्रशिक्षण दिइएको छ।
0: पश्चिम बङ्गाल विधानसभा तृणमूल काङ्ग्रेसका विधायकहरूको कथित हस्ताक्षर जालझेल मामिलाको जाँचलाई तीव्रता दिँदै सिआइडीले 5 सदस्यीय विशेष जाँच दल गठन गरेको छ। यसैबीच तृणमूलका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीलाई सोधपुछका लागि बोलाइएको थियो। सूत्र अनुसार डिआइजी ऱ्याङ्कका एकजना अधिकारीको नेतृत्वमा गठित यस एसआइटीमा एकजना डिएसपी र दुईजना निरीक्षक लगायत 5 वरिष्ठ अधिकारीहरूलाई सामेल गरिएको छ। यो सम्पूर्ण मामिला विधानसभा दलका नेता वा विपक्षका मुख्य अनुहार चयन गर्ने प्रक्रियासित जोडिएको छ। नयाँ सरकार गठन भएपछि गत 6 मईको दिन कालीघाटमा आयोजित तृणमूल काङ्ग्रेस विधायकहरूको बैठकमा शोभन देव चट्टर्जीको नामको प्रस्ताव राखिएको थियो। त्यसपछि विधानसभा सचिवालयलाई एउटा समर्थन प्रस्ताव सुम्पिएको थियो, जसमा पार्टीका 70 विधायकहरूको हस्ताक्षर रहेको दावी गरिएको थियो। यो विवाद त्यसबेला गहिरियो जब केही विधायकहरूको हस्ताक्षर कथित रूपमा विसङ्गति देखियो। विधानसभा सचिवलाई केही विधायकहरूको हस्ताक्षर पूर्ण रूपले जाली हुन सक्ने शङ्का लागेपछि विधानसभा सचिवले मामिलालाई औपचारिक एफआइआर दर्ता गराएर यसै एफआइआरको आधारमा उच्च स्तरीय जाँच सिआइडीलाई सोप्नु भएको हो। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पूर्ववर्ती तृणमूल काङ्ग्रेस सरकारको लक्ष्मी भण्डार योजना अन्तर्गत लगभग 30 लाख नक्कली खाताहरू बनाएको दावी गर्नुभएको छ। उहाँले राज्य पुलिस महानिर्देशकलाई यस विषयमा जाँच गर्न विशेष जाँच टिम एसआइटी गठन गर्न निर्देश दिनुभएको छ। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
2: नवान्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्रीले यस मामिलामा अवैध पैसा स्थानान्तरण भएकोले मनी लन्ड्रिङको जाँच पनि गरिने बताउनुभयो। उहाँले धेरै पुरुषहरूले पनि महिलाहरूको लागि सुरु गरिएको यो योजनाबाट धोकाधडी मार्फत लाभ उठाएको आरोप लगाउनुभयो। मुख्यमन्त्रीले प्रारम्भिक अनुसन्धानले उल्लेखनीय सङ्ख्यामा अनियमितता भएको सङ्केत गरेको बताउनु भएको छ। उहाँले बताउनु भए अनुसार महिलाको नाममा यस योजना अन्तर्गत लाभ प्राप्त गरेको आरोपमा केही पुरुषहरूलाई पहिला नै पक्राउ गरिएको छ। राज्य सरकारले यी कथित अनियमितताहरू हटाउन कडा कारवाही गर्नेछ। श्री अधिकारीले अन्नपूर्ण भण्डार योजनाको लागि जारी गरिएको 12 सत्यापन प्रपत्रको पनि बचाव गर्नुभयो। उहाँले नयाँ भाजपा सरकार अन्तर्गत यस योजनाको लागि आवेदन प्रक्रियामा प्रश्न उठाउनेहरूले लक्ष्मी भण्डार योजनामा प्रकट भएका अनियमितताहरूलाई पनि विचार गर्नुपर्छ भनी बताउनुभयो। मुख्यमन्त्रीले अन्नपूर्ण भण्डार योजना अन्तर्गत योग्य महिलाहरूलाई प्रति महिना 3,000 आर्थिक सहायता प्रदान गरिने र यस योजनाको पहिलो किस्ता बुधबार ठूलो संख्यामा महिला लाभार्थीहरूको खातामा जारी गरिने बताउनुभयो। आवेदन फारमको जटिलताको बारेमा सोधिएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले गैर भारतीय वा अयोग्य व्यक्तिहरूको खातामा कुनै पनि रकम नजाओस् भन्ने सुनिश्चित गर्न यो व्यवस्था गरिएको बताउनुभयो। आकाशवाणी खरसाङ समाचार कक्ष, अजित विश्व।
0: आगामी 6 जुन 2026 शनिबारको दिन क्रीडा भारती उत्तर बङ्गालको तत्वावधानमा क्रीडा भारती उत्तर बङ्गाल प्रान्तको वार्षिक योजना बैठक अनि कार्यकर्ता प्रशिक्षण वर्ग शिविरको आयोजना सिलगढीको उत्तर बङ्गाल मारवाडी भवनमा सम्पन्न हुने जानकारी प्राप्त भएको छ। जानकारी अनुसार कार्यक्रममा क्रीडा भारती अखिल भारतीय सह सम्पादक श्री मधुमय नाथ अनि राष्ट्रिय स्वयंसेवक सङ्घ उत्तर बङ्गाल प्रान्त प्रचारक श्री श्यामाचरण राईको प्रमुख उपस्थिति रहनेछ। कार्यक्रम बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म हुने जानकारी प्राप्त भयो। नोकरी दिलाउने नाममा लाखौं रुपियाँको ठगेको आरोपमा पूर्व मेदिनीपुर जिल्लाको तम्लुक स्थित उत्तर सोनामुई ग्राम पञ्चायतकी वर्तमान सदस्य तथा पूर्व प्रधान काजल बेरालाई पुलिसले पक्राउ गरेको छ। तम्लुक थाना पुलिसले अदालतद्वारा जारी पक्राउ वारेन्टको आधारमा काजल बेरालाई पक्राउ गरेको हो। पुलिस सूत्र अनुसार काजल बेरामाथि बेरोजगारी युवक युवतीहरूमाथि नोकरी दिलाउने प्रलोभन देखाएर ठूलो धनराशि लिएको तर नोकरी भने नदिएको आरोप लागेको छ। यस मामिलामा पहिलोपल्ट थानामा उजुरी दर्ता गरिएको थियो तथा मामिला अदालतमा विचाराधीन थियो। अदालतमा लगातार अनुपस्थित रहेको कारणले उनी विरुद्ध पक्राउको वारेन्ट जारी गरिएको हो। हिजोदेखि खरसाङको रोहिणी रोडमा अवस्थित टोल प्लाजामा कुनै शुल्क बिना नै गाडीहरू कुद्न थालेका छन्। गत केही दिनअघि दार्जिलिङका सांसद राजु विष्टले गरेको घोषणा अनुरूप हिजो 1 जुनदेखि रोहिणी टोल प्लाजामा टोल ट्याक्सविहीन नै गाडीहरू कुद्न थालेका छन्। हिजो बिहान गोरामोमो समर्थकहरू टोल प्लाजामा पुगेर गोरामोमोका संस्थापक अध्यक्ष सुभाष घिसिङ र वर्तमान पार्टी अध्यक्ष मन घिसिङको पोस्टर लगाएका थिए। सिक्किमको समृद्ध सांस्कृतिक र भाषिक सम्पदा जान्नका लागि 5 दिवसीय विशेष पाठ्यक्रमको भव्य शुभारम्भ हिजो क्षेत्रीय मुख्यालय गान्तोक अन्तर्गत 13 बटालियन भारत तिब्बत सीमा पुलिस आइटिबिपी गान्तोकको परिसरमा आरएम गान्तोकका उपमहानिरीक्षक श्री सञ्जीव कुमार सिंहले गर्नुभयो। कोर्समा क्षेत्रीय मुख्यालयका प्रसानाधीन एकाइहरू 11, 13, 48 र 63 40 जना सहभागीहरू यस कोर्समा भाग लिइरहेका थिए। नेपालको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सोमबारदेखि 5 दिवसीय भ्रमणमा हिजो नयाँ दिल्ली आइपुग्नु भएको छ। श्री लामिछानेले भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा हुनुहुन्छ र नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक बैठकहरूमा भाग लिनुहुनेछ, जसमा भाजपाको शीर्ष नेताहरूसँग भेटघाट पनि समावेश छ। उहाँले भारतमा रहेको नेपाली समुदाय र पार्टीका शुभचिन्तकहरूसँग पनि भेट गर्नुहुनेछ, साथै अयोध्याको पनि भ्रमण गर्नुहुनेछ। तृणमूल काङ्ग्रेसले आफ्ना 2 विधायकहरू सन्दीप शाह र रीताव्रत ब्यानर्जीलाई पार्टी विरोधी गतिविधि महत्त्वपूर्ण बैठकहरूमा अनुपस्थित र सार्वजनिक रूपमा पार्टी नेतृत्वको आलोचना गरेको आरोपमा निष्कासन गरेको छ। विधानसभा चुनावमा पराजयपछि पार्टीभित्र चलिरहेको आन्तरिक कलहको बीच यो कदम चालिएको हो। यो समाचार युट्युबमा @AR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले 11 जुनमा नयाँ दिल्लीमा हुने नीति आयोगको बैठक अघि सबै राज्य सरकारी विभागहरूको वर्तमान स्थितिको विस्तृत रिपोर्ट माग्नुभएको छ। पश्चिम बङ्गाल विधानसभामा तृणमूल काङ्ग्रेसका विधायकहरूको कथित हस्ताक्षर जालझेल मामिलाको जाँचलाई तीव्रता दिँदै सिआइडीले 5 सदस्य विशेष जाँच दल गठन गरेको छ। आगामी 6 जुन 2026 शनिबारको दिन क्रीडा भारती उत्तर बङ्गालको तत्वावधानमा क्रीडा भारती उत्तर बङ्गाल प्रान्तको वार्षिक योजना बैठक अनि कार्यकर्ता प्रशिक्षण वर्ग शिविरको आयोजना सिलगढीको उत्तर बङ्गाल मारवाडी भवनमा सम्पन्न हुने जानकारी प्राप्त भएको छ। हिजोदेखि खरसाङको रोहिणी रोडमा अवस्थित टोल प्लाजामा कुनै शुल्क बिना नै गाडीहरू कुद्न थालेका छन् अनि नेपालको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सोमबारदेखि 5 दिवसीय भारत भ्रमणमा हिजो नयाँ दिल्ली आइपुग्नु भएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
3: यस बेला समय बिहानको 9:35 भइसकेको छ र अब कार्यक्रम स्वर्णिम भेष अन्तर्गत सुनिनेछ नेपाली गायनी गीत।

0: जाने काले वाला पहले पता सचाइयो हम रो गांव चली बेटी तेजी कहान पाइयो नगाउ बाबा छोरी को न जाना।
1: अब पालो भाई कुछ समाचार को।
2: नमस्कार, यो आकाशवाणी हो, समाचार मनीष कानुबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले तेलङ्गानालाई स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै राष्ट्रपतिले तेलङ्गाना समृद्ध सांस्कृतिक सम्पदा र मेहनती जनताको आशीर्वाद पाएको बताउनु भएको छ। उहाँले राज्यले नवप्रवर्तन र विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्नुभयो। उहाँले तेलङ्गानाका जनताको निरन्तर प्रगति र समृद्धिको कामना पनि गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि तेलङ्गाना राज्य स्थापना दिवसको अवसरमा राज्यका जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल सन्देशमा प्रधानमन्त्री तेलङ्गानाको इतिहास र गौरवशाली सांस्कृतिक सहजता सुदृढ संकल्प र संघर्षको प्रतीक भएको बताउनुभयो। श्री मोदीले विकसित भारतको लक्ष्य प्राप्त गर्न तेलङ्गानालाई पूर्ण सहयोग प्रदान गर्ने केन्द्र सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले तेलङ्गानाका जनताको सुस्वस्थ र सफलताको कामना पनि गर्नुभयो। उत्तर प्रदेश आतंकवाद विरोधी टोलीले पाकिस्तानी गुण्डा शहजाद भाटीसँग सम्बन्ध राखेको आरोपमा आजमगढका एक युवकलाई पक्राउ गरेको छ। टोलीले पाकिस्तानको गुप्तचर निकाय आईएसआई र केही आतंकवादी संगठनले भारतमा आतंक फैलाउन शहजाद भाटीको नेटवर्कको प्रयोग गरेको रिपोर्ट गरेको छ। यो नेटवर्कले पैसाको प्रलोभन दिएर धार्मिक भावना भड्काएर सामाजिक सञ्जाल मार्फत भारतीय युवाहरूलाई भर्ती र कट्टरपन्थी बनाउने प्रयास गरिरहेको थियो। आतंकवाद विरोधी टोलीको निगरानी र अनुसन्धानको क्रममा

आजमगढ जिल्लाको निजामाबाद क्षेत्रका बासिन्दा मोहम्मद शेखको नाम बाहिरिएर आएको छ। उनी व्हाट्सएप र सामाजिक सञ्जाल मार्फत सहजात भाटी नेटवर्कसँग सम्पर्कमा थिए र अरूलाई गिरोहमा भर्ती गर्ने प्रयास गरिरहेका थिए। अनुसन्धान एजेन्सी अनुसार मोहम्मद शेखलाई अर्को राज्यकी महिला राजनीतिक नेतालाई धम्की दिने र उनको हत्या गर्ने षड्यन्त्र गर्ने जिम्मेवारी दिएको थियो। सूक्ष्म लघु तथा मध्यम उद्यम मन्त्री जितन राम माझीले नयाँ दिल्लीमा दक्षिण अफ्रिकाका लघु व्यवसाय विकास मन्त्री स्टेला टेमिबिसा दाबानेसीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग भेट गर्नुभयो। बैठकमा दुई देशबीचको सूक्ष्म लघु तथा मध्यम उद्यम क्षेत्रमा सहयोग बढाउने विभिन्न पक्षहरूमा चर्चा भयो। चर्चामा लघु उद्यमको लागि वित्तीय सहयोगमा पहुँच विस्तार गर्ने, उद्यमहरूको औपचारिक दर्तालाई प्रोत्साहन गर्ने, डिजिटलाइजेसनलाई प्रवर्धन गर्ने, उद्यमशीलतालाई सुदृढ पार्ने र सिप विकास गर्ने कुरामा केन्द्रित थियो। बैठकले भारत र दक्षिण अफ्रिका बीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने र दुवै देशमा लघु तथा मध्यम उद्यमहरूको प्रतिस्पर्धात्मक बढाव अनुकूलन वातावरण सृजना गर्ने साझा प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। अत्यन्तै उच्च गतिमा गइरहेको एउटा उल्कापिण्डले सप्ताहमा अमेरिकाको न्यू इङ्ल्यान्ड क्षेत्रमा शक्तिशाली ध्वनि तरङ्ग उत्पन्न गरेको छ। यसले घरहरू कम्पन गर्यो र मानिसहरूमा त्रास सृजना गरेको छ। नासाले रिपोर्ट गरेको छ, लगभग 5 फिट चौडा उल्कापिण्डको तोल लगभग हात्ती बराबर थियो। उल्कापिण्डले धेरै टुक्राहरूमा टुक्रन अघि वायुमण्डलमा लगभग 42 किलोमिटर यात्रा गर्यो। टुक्राहरू म्यासुचेटियाको क्यापकोट खाडीमा अवतरण गरिएको थियो। अमेरिकी अनुसन्धानकर्ताहरूले मेक्सिकोबाट दक्षिण क्यालिफोर्नियासम्मको भूमिगत सुरुङ पत्ता लगाएका छन् र 45 मिलियन डलर बराबरको 1 टनभन्दा बढी कोकेन जप्त गरेका छन्। एक महिना लामो अनुसन्धानले मेक्सिकोको तिजुआनाबाट क्यालिफोर्नियाको एक खुद्रा पसलसम्म तस्करी मार्ग पत्ता लगाएको छ। लगभग 1,933 फिट लामो यो सुरुङ्गमा विद्युतीय प्रणाली, भेन्टिलेसन, प्रबलित प्रखाल र रेल प्रणाली जडान गरिएको थियो। अधिकारीहरूले सन् 1993 दक्षिण क्यालिफोर्नियामा 99 सीमा सुरुङ्ग पत्ता लगाएको बताएका छन्। आज बिहान इटलीको दक्षिण क्यालाब्रियाको तटमा 6.1 म्याग्निट्युडको भूकम्प गएको छ। इटलीको राष्ट्रिय भौतिक विज्ञानको तथा जलवायु मुख्य संस्थानले केन्द्रबिन्दु दक्षिण क्यालाब्रिया तटबाट समुद्रमा लगभग 250 किलोमिटर गहिराईमा रहेको जनाएको छ। क्यालाब्रिया, सिसिली, क्याम्पनिया र पुग्लिया लगायत दक्षिण इटालीका धेरै क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको थियो। इटालियन अनुगमन स्टेसनबाट प्राप्त तथ्याङ्कले गत हप्तामा सिसिलियन तटमा गएका भूकम्पहरूको श्रृङ्खलामा यो सबैभन्दा शक्तिशाली भूकम्प भएको सङ्केत गरेको छ। अहिलेसम्म कुनै हताहत वा ठूलो क्षतिको रिपोर्ट आएको छैन। अधिकारीहरूले परिस्थितिको निगरानी गरिरहेका छन्। मौसम विभागले आज कर्नाटक, केरलम, माहे, लक्षद्वीप, तमिलनाडु, पुडुचेरी, कराईकलमा भारी वर्षाको पूर्वानुमान गरेको छ। तटीय आन्ध्र प्रदेश, गुजरात, ओडिसा, राजस्थान, पश्चिम मध्य प्रदेशमा मेघगर्जन र तेज हावासँगै वर्षा हुने सम्भावना छ। आज हरियाणा, चण्डीगढ, दिल्ली, उत्तराखण्ड, पश्चिम उत्तर प्रदेश, छत्तिसगढ, झारखण्ड, उपहिमाली, पश्चिम बङ्गाल र सिक्किममा पनि वर्षा हुने अनुमान गरिएको छ। कोकण र गोवा, लक्षद्वीप, महाराष्ट्र, रायलसीमा, सौराष्ट्र र कच्छ, तेलङ्गाना, अण्डमान र निकोबार टापु र हिमाचल प्रदेशमा पनि यस्तै अवस्था रहने सम्भावना छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा।

समय यस बेला बिहानको 10:05 भइसकेको छ र यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज दार्जिलिङ 100.27 न्युज अन एआईआर एपमा पनि. तब कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ कार्यक्रम हेलो खरसाङ, जस अन्तर्गत यहाँलाई सुनाउनेछौँ आजको मनोरञ्जनात्मक कार्यक्रमहरू. साथमा सुनाउनेछौँ हिन्दी चलचित्रका गीतहरू पनि विभिन्न कलाकारको स्वरमा.

श्रोताहरूलाई कार्यक्रम हेलो खरसाङमा स्वागत छ र कार्यक्रम सुरु गर्नुभन्दा अघि यो मिठो वाणीको साथमा यो कार्यक्रम हेलो खरसाङ सुरु गर्नेछौँ। सर्वप्रथम मानिसको वास्तविक शक्ति उनको शारीरिक बलमा होइन, उनको अटल इच्छा शक्ति

अब जानौँ आजको मौसमबारे जानकारी। खरसाङको अधिकतम तापमान रहेको छ 29 डिग्री सेल्सियस, न्यूनतम तापमान रहेको छ 22 डिग्री सेल्सियस। यसै गरी दार्जिलिङको अधिकतम तापमान 24 डिग्री सेल्सियस छ भने न्यूनतम तापमान रहेको छ 18 डिग्री सेल्सियस। कालेबुङको 30 डिग्री सेल्सियस अधिकतम तापमान छ भने 22 डिग्री सेल्सियस न्यूनतम तापमान रहेको छ। यसै गरी मिरिकको 27 डिग्री

सेल्सियस अधिकतम तापमान छ त 21 डिग्री सेल्सियस न्यूनतम तापमान छ। सिलगढ़ीको अधिकतम तापमान 34 डिग्री सेल्सियस न्यूनतम तापमान रहेको छ 26 डिग्री सेल्सियस र तकधाको 29 डिग्री सेल्सियस अधिकतम तापमान छ भने 22 डिग्री सेल्सियस न्यूनतम तापमान रहेको छ।

आकाशवाणी खरसाङको 64 औं स्थापना दिवसको सुखद अवसरमा सम्पूर्ण आकाशवाणी परिवार, पूर्व तथा वर्तमान कर्मचारी, उद्घोषक उद्घोषिका, प्राविधिक कलाकार, साहित्यकार तथा सम्पूर्ण प्रिय श्रोता महानुभवहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। सन् 1964 देखि निरन्तर रूपमा सूचना, शिक्षा, मनोरञ्जन र जनचेतनामूलक कार्यक्रमहरू प्रसारण गर्दै आएको आकाशवाणी खरसाङले समाजलाई सूचित र जागरूक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। विशेष गरी नेपाली भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतको संरक्षण, सम्वर्धन तथा प्रचार प्रसारमा यस संस्थाले पुर्याएको योगदान अत्यन्तै प्रशंसनीय र अविस्मरणीय छ। समयको परिवर्तनसँगै संसारका नयाँ नयाँ माध्यमहरू विकसित भइरहेका भए तापनि रेडियोप्रतिको जनविश्वास र आत्मीयता आज पनि उत्तिकै सशक्त रहेको छ। यही विश्वासलाई आत्मसात गर्दै आकाशवाणी खरसाङले आगामी दिनहरूमा पनि निष्पक्ष, विश्वसनीय र जनमुखी प्रसारण मार्फत समाजको सेवा गरिरहोस् भन्ने कामना गर्दछौँ। यस गौरवमय यात्रामा योगदान पुर्याउने सम्पूर्ण व्यक्तिहरू प्रति सम्मान व्यक्त गर्दै आकाशवाणी खरसाङले भविष्यमा अझ धेरै सफलता, उन्नति र लोकप्रियता हासिल गरोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ।

ट्राफिक नियमहरू सडकमा सवारी साधन तथा पैदल यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न बनाइएको नियमहरू हुन् र यी नियमहरूको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हो। ट्राफिक नियमहरूको सही पालनाले दुर्घटना न्यूनीकरण गर्न, सडकलाई व्यवस्थित बनाउन तथा यात्रालाई सुरक्षित र सहज बनाउन मद्दत गर्दछ। सवारी चलाउँदा ट्राफिक बत्ती, संकेत चिन्ह तथा ट्राफिक प्रहरीको निर्देशनको पालना गर्नुहोस्। निर्धारित गति सीमाभित्र रहेर सवारी चलाउनुपर्छ र हेलमेट तथा सिट बेल्टको प्रयोग अनिवार्य रूपमा गर्नुपर्छ। मादक पदार्थ सेवन गरी सवारी चलाउनु, मोबाइल फोन प्रयोग गर्नु वा लापरवाहीपूर्वक सवारी चलाउनु गम्भीर ट्राफिक उल्लङ्घन हुनु जसले ठूलो दुर्घटना निम्त्याउन सक्छ। पैदल यात्रीहरूले पनि जेब्रा क्रसिङको प्रयोग गर्नुपर्छ र सडक पार गर्दा सावधानी अप्नाउनुपर्छ। चालक र पैदल यात्री दुवैले एकअर्काको अधिकार र सुरक्षाको सम्मान गर्नुपर्छ र ट्राफिक नियमहरू केवल कानूनी बाध्यता मात्र नभई मानव जीवनको सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय हुन्। त्यसैले सुरक्षित, सभ्य र दुर्घटनारहित समाज निर्माणका लागि सबैले ट्राफिक नियमहरूको पूर्ण पालना गरौं, ट्राफिक नियमको सम्मान गरौं, आफ्नो जीवन र अरूको जीवन सुरक्षित बनाऊ, ट्राफिक नियमको पालना गरौं, सुरक्षित र सुखद यात्राको आधार बनाऊ।

कार्यक्रम हेलो खरसाङको यो अन्तिम गीत यहाँहरूलाई सुनाइरहेछौँ. श्रेया घोषाल अनि अजयको युगल आवाजमा रहेको यो गीत सिंघम चलचित्रबाट.

यसको साथै हेलो खरसाङको कार्यक्रम यही नै समाप्त हुँदछ र अबको केही क्षणमा यहाँले सुन्न सक्नुहुनेछ हाम्रो सरकार कार्यक्रम अन्तर्गत आकाशवाणी खरसाङको स्थापना दिवसको अवसरमा रहेको यस कार्यक्रम सांस्कृतिक एकताको प्रतीक बहुजन हिताया बहुजन सुखाया।

हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौं एफएम 103.5 मेगाहर्जमा। साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एपमा पनि। समय बिहानको 10:31 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरकार, विविध हिन्दी फिल्मी गीतहरूको साथमा। राजाको कार्यक्रम हाम्रो सरकारको विषय छ, संस्कृति एकताको प्रतीक, बहुजन हिताय बहुजन सुखाया, आकाशवाणी खरसाङको स्थापना दिवसको पवन अवसरमा।

भरखरै सुन्नुभयो विशाल मिश्रा अनि तुलसी कुमारको स्वरमाका चलचित्र बर्डर टूबाट यो गीत। कार्यक्रम हाम्रो सरोकारको आजको विषय हो संस्कृति एकताको प्रतीक, बहुजन हिताय बहुजन सुखाय, आकाशवाणी खरसाङको स्थापना दिवसको पावन अवसरमा। आज जुन 2 तारिक, आजको दिन हामी सम्पूर्ण पहाड, डुवर्स, सिक्किम र विश्वभरि छरिएर बस्नुभएका नेपाली भाषी श्रोताहरूका लागि एउटा ऐतिहासिक र गौरवमय दिन हो। आज हाम्रो आफ्नै प्रिय प्रसारण केन्द्र आकाशवाणी खरसाङको स्थापना दिवस हो। यस सुखद र पावन अवसरमा आकाशवाणी खरसाङ परिवारको तर्फबाट रेडियो सेट अगाडि बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा हार्दिक बधाई तथा हार्दिक मंगलमय शुभकामना टक्राउँदछौ। आकाशवाणीको मूल मन्त्र नै हो बहुजन हिताय बहुजन सुखाय, अर्थात् सबैको हित र सबैको सुख हो। यही पवित्र मन्त्रलाई आत्मासार गर्दै जुन 2, 1962 दिन स्थापना भएको आकाशवाणी खरसाङले दशौंदेखि प्रत्येक घरको आँगन, ओछ्यान र मनमा आफ्नो दरोस्तान बनाएको छ। रेडियो केवल एउटा यन्त्र मात्र होइन, यो त समाजलाई जोड्ने, सिकाउने र सुख दुःख बाँड्ने एउटा जीवन्त चौथारी हो।

सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्र कार्यक्रम हाम्रो सरकार। आजको विषय आकाशवाणी खरसाङको स्थापना दिवसको पवन अवसरमा संस्कृति एकताको प्रतीक बहुजन हिताय बहुजन सुखाय। भौगोलिक रूपमा दुर्गम जहाँ यातायात र इन्टरनेटको पहुँच सहज थिएन यस्ता दुर्गम गाउँका कुना कुनासम्म आकाशवाणी खरसाङको मधुर आवाज पुगेको छ। यसले बिहानीको भजनदेखि लिएर समाचार कृषि स्वास्थ्य र शिक्षा सम्बन्धी विविध जानकारीमूलक कार्यक्रमहरू प्रस्तुत गरेर सही अर्थमा बहुजन हिताय सबैको भलाई गर्दै आएको छ। खेतीपाती गर्ने किसानदेखि लिएर कक्षा कोठामा पढ्ने विद्यार्थीसम्म सबैको हितका लागि खरसाङ सधैँ तत्पर रहेको छ। त्यसै गरी बहुजन सुखाय सबैको खुसीको कुरा गर्दा यस केन्द्रले नेपाली कला साहित्य र संगीतको संरक्षणमा खेलेको भूमिका अद्वितीय छ। हाम्रा लोकगीत मारुनी सेलो आधुनिक संगीत रेडियो नाटक र साहित्यिक गोष्ठीहरूका माध्यमबाट मानिसको मनको निराशालाई मेटाएर जीवनमा आनन्द र सुख भर्ने काम यसले निरन्तर गरिरहेको छ। हाम्रा रैथाने कलाकारहरूलाई देश विदेशमा चिनाउने यो एउटा बलियो मञ्च बनेको छ। यस जानकारीलाई अघि बढाउने नै छ केही सन्देश सांगीतिक विश्राम।

श्रोता, आकाशवाणी खरसाङ केवल एउटा संचार माध्यम मात्र होइन, यो हाम्रो नेपाली भाषा, संस्कृति र गोर्खाली पहिचानलाई एउटै मालामा गाँस्ने संस्कृति एकताको प्रतीक पनि हो। सबैभन्दा महत्वपूर्ण कुरा आकाशवाणी खरसाङ सही

तत्परतामा हाम्रो संस्कृति एकताको एउटा बलियो प्रतीक हो। हाम्रो नेपाली समाजमा विभिन्न जात जाति भाषा भेषभूषा संस्कृति र धार्मिक रीतिरिवाजहरू छन्। ती सबै विविधतालाई एउटै मालामा गाँस्ने बलियो धागो नै आकाशवाणी खरसाङ बनेको छ। दार्जिलिङका डाँडाकाँडादेखि डुवर्सका चिया कमानसम्म, सिक्किमको उचाइदेखि नेपालका गाउँ बस्तीहरूसम्म र विश्वभरि छरिएर बस्नुभएका श्रोतालाई यसले हामी सबै एक हौ भन्ने भावना जगाएको छ।

सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार। आजको विषय आकाशवाणी खरसाङको स्थापना दिवसको पवन अवसरमा संस्कृति एकताको प्रतीक बहुजन हिताय बहुजन सुखाय। आकाशवाणी खरसाङ केवल एउटा प्रसारण केन्द्र मात्र होइन, यो हाम्रो पुर्खाहरूको विरासत, हाम्रो भाषाको गौरव र संस्कृति एकताको जीवित प्रतीक हो। आज प्रविधिको युगमा धेरै परिवर्तनहरू आएका छन्, तर आकाशवाणी खरसाङ र यसका श्रोता बीचको आत्मीय सम्बन्ध हिज जति प्रगाढ थियो आज पनि त्यत्तिकै अटल छ। श्रोताहरूको निस्वार्थ माया, पत्र र फोन कलहरू नै हाम्रो सबैभन्दा ठूलो ऊर्जा हुन्। आज स्थापना दिवसको यस ऐतिहासिक घडीमा हामी हाम्रा अग्रज सञ्चालक, प्राविधिक र कलाकारहरूलाई आदरपूर्वक स्मरण गर्दछौ, जसले यस केन्द्रलाई यो उचाइमा पुर्याउनु भयो। साथै आगामी दिनहरूमा पनि बहुजन हिताय बहुजन सुखायको आदर्शलाई अझ दृढताका साथ पालन गर्दै हजुरहरूको जीवनमा सूचना र मनोरञ्जनको उज्यालो छरिरहने प्रण गर्दछौ। हाम्रो संस्कृति, हाम्रो पहिचान र हाम्रो आकाशवाणी खरसाङ अमर रहोस्। समस्त श्रोतागणमा पुनः स्थापना दिवसको हार्दिक शुभकामना।

जानकारीको साथमा फिल्मी संगीतको प्रसारणपछि अब भने समय भएको छ समाचारको, जसमा प्रथममा सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार अनि त्यसपछि नेपाली समाचार।

हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। एफएम 103.5 मेगाहर्ज लगायत न्युज अन एआईआर मोबाइल एप साथै आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा। प्रसारण सहयोगी प्रतिमा तामाङको साथमा म उद्घोषिका लमुको तर्फबाट हाम्रा आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत एवं सप्रेम नमस्कार। अब प्रस्तुत गर्न लागिरहेका छौँ विविध आधुनिक अनि लोकगीतहरूको कार्यक्रम श्रोताहरूको अनुरोधमा। त आउनुहोस् श्रोताहरूको अनुरोधमा कार्यक्रमको यो पहिलो प्रस्तुति छ कुन्ती मोक्तानको स्वरमा, र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई अनि ह्याप्पी राई। दुविहा नेवादा जिल्ला गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई अनि प्राञ्जल राई। पुराना तालाब डुम्राओबाट वल्लीउल्लाह अन्सारी अनि आसमानाज अन्सारी। जेल रोड बक्सरबाट राज अन्सारी अनि सिराज अन्सारी। इन्दिरा विहार दिल्लीबाट बेबी अन्सारी अनि दानिस अन्सारी। जेल रोड रायगढबाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव। पुस्तकालय रोड फारुसगंज बिहारबाट शम्भु प्रसाद गुप्ता, नेक कुमार गुप्ता, कुन्ती देवी, कृष्ण गुप्ता, प्रेम गुप्ता अनि चिराग परवाना। अप्पर सिरुबारी गिद्धे पहाड़बाट सुषमा सिंह, श्याम दर्नाल, करुणा सिंह अनि एसएम दर्नाल। हिमाली गाउँ खरसाङबाट प्रशान्त राय, रविन्द्र राय, गीता राय, विद्या थापा, राजेश थापा, अनन्या थापा, विजय शर्मा अनि साथीहरू। अररिया रजखोर बजारबाट एमडी शरीफ आर्जु। त्यही श्रोताहरूको रजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति।

कार्यक्रमको यो अर्को प्रस्तुति स्वीकार्नुहोस्. आशिष, नवीन अनि उमेश अनि भूपेन्द्र प्रणयको समूह स्वरमा. र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ मेहरनगर उमेरखेर महाराष्ट्रबाट अभिजित गुहाङ्कर राही, सरिता गुहाङ्कर, सिद्धान्त गुहाङ्कर, प्रिन्स एकाङ्स गुहाङ्कर, विश्वकर्मा नागपुरबाट शैलेश गुहाङ्कर, वैशाली गुहाङ्कर, कुमारी ध्वनि गुहाङ्कर. वार्ड नम्बर 12 रामपुरबाट सबनम प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकीम आलम, कमरान आलम, फरहान आलम, खुशबू रिमी अनि एम राही. न्यू चम्पा चिया बगान गिर्जा लाइनबाट तोर कातुस एक्का, स्वर्णलता एक्का, श्रद्धा एक्का, अनुरोध एक्का, डोमियन एक्का, जुलियन एक्का अनि चार्ल्स एक्का. साथै झाउगुरी बस्तीबाट विमल खरिया, मीना खरिया अनि सुचिता खरिया. इन्दिरा बिहार रायगढबाट अक्रम नूरजहाँ, डब्लु नूरजहाँ, साहिद वसीम र वल्लीउल्लाह नूरजहाँ. मेन रोड फारबसगंज बिहारबाट प्रकाश कुमार पप्पू, नैतिक पिहू, कुमार विमल अनि ममता रानी, छवि अनोखी, अर्पिता, दिशा, देव, देवांशु अनि डब्लुजी.

कार्यक्रम श्रोताहरुको अनुरोधमा गुइओरको प्रस्तुति उदय सोताङको स्वरमा र यस गीतको अनुरोध गर्दा हुनुहुन्छ डुमराव बिहारबाट डाक्टर डब्लु अन्सारी डाक्टर सोनम अविदा अनि दानिस अन्सारी सलाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा रेणुदेवी शर्मा राहुल कुमार शर्मा वन्दना कुमारी शर्मा प्रियङ्का कुमारी शर्मा र शर्मा परिवारका सम्पूर्ण सदस्यहरू शान्तिनगर भेलाय छत्तीसगढबाट प्रदीप कुमार शाह श्रीमती प्रतिमा शाह अनि सन्देश शाह पुना महाराष्ट्रबाट श्रीमती विना आदिश मेहता र कुमारी माही मेहता खरसाङबाट सतीश कुमार पाण्डे छपराबाट निखिल पाण्डे सुरेन्द्र पाण्डे अनि सचिन कुमार पाण्डे मण्डीपीट रोड खरसाङबाट सबनम राणा याङजी लामा श्रेया प्रधान दुर्गा सार्की साक्षी चौधरी रीता प्रधान करुण लामा लाक्पा लामा निङमा डोल्मा अनि चेतन प्रधान

कार्यक्रमको यो अन्तिम प्रस्तुति प्रकृति गिरीको स्वरमा, जसमा शब्द रहेको छ मुकुन राज शर्माको, र यस गीतको अनुरोध गर्दा हुनुहुन्छ

दार्जिलिङबाट विजय कुमार लोहार, सकुन लामा, बेबी प्रधान अनि सुसन लामा, सौरिनी मिरिक दार्जिलिङबाट शैलेश ठाकुर, कृष्ण ठाकुर, बब्लु ठाकुर, ईश्वरपुर नेपालबाट अरुण कुमार सिंह, रेणु देवी सिंह र थुप्रै थुप्रै साथीहरू, नागारी फार्मबाट शान्ता तामाङ, रिता तामाङ, सामदेन तामाङ, सिक्खा तामाङ, विजय थापा अनि रिदम थापा, खरसाङ चित्रे बस्तीबाट साहिल देवान, अनुराग तामाङ, विनोद राजवंशी, प्रिया तामाङ अनि साथीहरू, इस लन्डनबाट सरोज दत्ता, चन्द्र दत्ता, बेबी विविता, अवनीश आशिष अनि तरुण रञ्जन, कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राय, अमित कुमार राय, श्रीमती उषा राय अनि हेप्पी राय, राजविराज नेपालबाट श्याम कुमार हक्कु, तारादेवी हक्कु, राजन हक्कु, कल्पना राई हक्कु, सुनिमा हक्कु, पिङ्की, खुसबु, श्रुति, पूजा हक्कु अनि सनी हक्कु। त्यही श्रोताहरूको अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आदिवासी छात्रवृत्ति प्राप्त गर्ने छात्रहरूसित बातचीत गर्नुभयो। यस अवसरमा राष्ट्रपतिले आफ्नो सम्बोधनमा भन्नुभयो, हाम्रो देशमा प्रतिभाको कमी छैन, औ भारत सरकार आदिवासी छात्रहरूलाई अघि बढाउनका लागि प्रयासरत छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज तेलंगानाको स्थापना दिवसको अवसरमा राज्यवासीलाई शुभकामना दिनुभयो। सोशल मीडिया पोस्टमा उपराष्ट्रपतिले भन्नुभयो, राज्य समृद्ध सांस्कृतिक विरासत अनि जीवन्त परम्पराहरूले सम्पन्न छ। उहाँले भन्नुभयो, तेलंगानाले आफ्नो मानिसहरूको रचनात्मकता, नवाचार, कडा मेहनत अनि दृढताको माध्यमले राष्ट्रको प्रगतिमा महत्वपूर्ण योगदान दिएको छ। उहाँले आशा व्यक्त गर्नुभयो, यस अवसरमा सबैलाई राज्यको कल्याण अनि एक विकसित भारतका लागि मिलेर काम गर्नका लागि प्रेरित गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले तेलंगाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्रीले सोशल मीडिया सन्देशमा भन्नुभयो, तेलंगानाको इतिहास अनि गौरवशाली संस्कृति साहस, दृढ संकल्प अनि संघर्षको प्रतीक हो। श्री मोदीले विकसित भारतको लक्ष्य प्राप्तिका लागि तेलंगानालाई केन्द्र सरकारको सम्पूर्ण समर्थन दिने प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले तेलंगानावासीको असल स्वास्थ्य अनि सफलताको कामना गर्नुभयो। स्वास्थ्य मन्त्रालयले भनेको छ, देशमा हालसम्म इबोला भाइरसको कुनै मामिला अघि आएको छैन। मन्त्रालयले सल्लाह दिएको छ, यस्ता व्यक्ति जो पछिल्लो 21 दिनमा इबोला प्रभावित देशको यात्रा गरेका छन् अनि उनीहरूमा ज्वरो, टाउको दुख्नु, मांसपेशीहरूमा दुखाइ हुनु जस्ता लक्षण देखे स्वयंलाई अन्यबाट अलग गर्नुपर्नेछ। मन्त्रालयले अझ भनेको छ, यस्ता व्यक्तिहरूले स्थानीय स्वास्थ्य अधिकारीहरूलाई तुरन्त सूचित गरोस्। नागरिक हेल्पलाइन नम्बर 1075 कल गरेर पनि जानकारी लिन सकिनेछ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाइएको त्रुटिहरूको सत्यापन अनि पुनः मूल्याङ्कनका लागि पोर्टल आजबाट सुरु भएको छ। यो पोर्टल 6 जुनसम्म खुल्ला रहनेछ। सीबीएसईले भनेको छ, यो सुविधा केवल ती छात्रहरूका लागि उपलब्ध छ जसले आफ्नो मूल्याङ्कित उत्तर पुस्तिकाहरूको प्रति प्राप्त गरेको छ। बोर्डले बताए अनुसार सुरक्षा बढाउनका लागि आधार सत्यापनलाई सामेल गरेको छ। जुन नानीहरूसित आधार कार्ड छैन, उनीहरूको मातापिता अभिभावकको आधार कार्डको उपयोग गर्न सकिनेछ। छात्रहरूको प्रतिहरूमा भेटेको त्रुटिहरूको सत्यापनका लागि प्रति उत्तर पुस्तिका 100 रुपियाँ अनि पुनः मूल्याङ्कनका लागि प्रति प्रश्न 25 रुपियाँको भुक्तान गर्न पर्नेछ। शुल्कको भुक्तान केवल यूपीआई, क्रेडिट कार्ड, डेबिट कार्ड या नेट ब्याङ्किङ जस्ता अनलाइन माध्यमहरूबाट गर्न सकिनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज नयाँ दिल्लीमा दक्षिण अफ्रिकाका उपराष्ट्रपति पल मासातिलेसित भेट गर्नुभयो। सोशल मीडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, दुई नेताहरूले व्यापार, निवेश, लघु अनि मध्यम उद्यमहरू, डिजिटल अनि बुनियादी ढाँचा क्षेत्रहरूमा अवसरहरूमाथि चर्चा गरे। डाक्टर जयशंकरले आपसी साझेदारीलाई मजबूत गर्नका लागि श्री मासातिलेको सराहना गर्नुभयो। श्री जयशंकरले भन्नुभयो, दुई नेताहरूले यस कुरामा सहमत जताउँदै भारत अनि दक्षिण अफ्रिकालाई अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्न पर्नेछ। गृह मन्त्रालयले आव्रजन अनि विदेशी संशोधन नियम 2026 अधिसूचित गरेको छ, जसमा आव्रजन अनि विदेशी नियम 2025 अन्तर्गत पञ्जीकरणको समय सीमा अनि अपील तन्त्रमा महत्वपूर्ण बदलाव गरिएको छ। यस संशोधन अन्तर्गत भारत आएको 180 दिन पूरा हुन अघि कुनै पनि समय नै पञ्जीकरण गराउन सकिनेछ। यसअघि 180 दिनको अवधि समाप्त हुन 14 दिनभित्र पञ्जीकरण गराउन अनिवार्य थियो। मौसम विभागले आज भित्री कर्नाटक, केरल, माहे, लक्षद्वीप, तमिलनाडु, पुडुचेरी अनि कराईकलमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। तटीय आन्ध्र प्रदेश, गुजरात, ओडिसा, राजस्थान अनि पश्चिमी मध्य प्रदेशमा चट्याङ अनि आँधीको साथ वर्षा हुन सक्नेछ। हरियाणा, चण्डीगढ, दिल्ली, उत्तराखण्ड, पश्चिमी उत्तर प्रदेश, छत्तीसगढ, झारखण्ड, उप हिमाली, पश्चिम बङ्गाल अनि सिक्किममा पनि आज वर्षाको सम्भावना छ। कोंकण अनि गोवा, लक्षद्वीप, महाराष्ट्र, रायलसीमा, सौराष्ट्र अनि कच्छ, तेलंगाना, अण्डमान अनि निकोबार द्वीपसम्म अनि हिमाचल प्रदेशमा पनि यस्तै स्थिति रहनेछ।
मिजोरम, त्रिपुरा, ओडिसा, उप हिमाली पश्चिम बंगाल अनि सिक्किममा भोलिसम्म मौसम गरम अनि उष्ण रहने अनुमान व्यक्त गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 2:40 मा पुनः हाजिर हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Chebayado,

पुनः स्वागत छ श्रोता, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला 2:30 औ 14 सेकेन्ड भइरहेछ श्रोता, र अब सुनाउन लागिरहेका छौँ नेपाली लोकनी आधुनिक गीत विविध कलाकारको स्वरमा। प्रथममा स्वीकार्नुहोस् यो लोकगीत नरेन्द्र गुरुङ, रीता गुरुङ, अञ्जली प्रधान अनि समूह स्वरमा।

लोकगीत त यहाँले सुनिहाल्नुभयो। अब पालो आधुनिक गीतको त स्वीकार्नुहोस्। यो आधुनिक गीत प्रकृति गिरीको स्वरमा, जसमा शब्द अनि सङ्गीत नरेश कुमार गिरीको।

0: यो प्रसारण हो आकाशवाणी का, अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेलंगाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाइएको त्रुटिहरूको सत्यापन अनि पुनर्मूल्याङ्कनका लागि पोर्टल आजबाट शुरू भएको छ। नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीनलाई भेटेको छ र भारतमा पहिलो विश्व योगासन च्याम्पियनसिपको आयोजन 4-8 जुनसम्म अहमदाबादमा हुनेछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले तेलंगानाको स्थापना दिवसको अवसरमा बधाई दिनुभएको छ। राष्ट्रपतिले सोशल मीडिया पोस्टमा भन्नुभयो, तेलंगानाले समृद्ध सांस्कृतिक विरासत अनि परिश्रमी मानिसहरूको साथ पाएको छ। उहाँले भन्नुभयो, राज्यले नवाचार अनि विकासमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। उहाँले तेलंगानावासीहरूको प्रगति अनि समृद्धिको कामना गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज तेलंगानाको स्थापना दिवसको अवसरमा राज्यवासीलाई शुभकामना दिनुभयो। सोशल मीडिया पोस्टमा उपराष्ट्रपतिले भन्नुभयो, राज्य समृद्धि सांस्कृतिक विरासत अनि जीवन्त परम्पराहरूले सम्पन्न छ। उहाँले भन्नुभयो, तेलंगानाले आफ्नो मानिसहरूको रचनात्मकता, नवाचार, कडा मेहनत अनि दृढताको माध्यमले राष्ट्रको प्रगतिमा महत्वपूर्ण योगदान दिएको छ। उहाँले आशा व्यक्त गर्नुभयो, यस अवसरमा सबैलाई राज्यको कल्याण अनि एक विकसित भारतका लागि मिलेर काम गर्नका लागि प्रेरित गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले तेलंगाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्रीले सोशल मीडिया सन्देशमा भन्नुभयो, तेलंगानाको इतिहास अनि गौरवशाली संस्कृति साहस, दृढ संकल्प अनि संघर्षको प्रतीक हो। श्री मोदीले विकसित भारतको लक्ष्य प्राप्तिका लागि तेलंगानालाई केन्द्र सरकारको सम्पूर्ण समर्थन दिने प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले तेलंगानावासीको असल स्वास्थ्य अनि सफलताको कामना गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। यसले मानिसहरूलाई आत्मनिर्भर, जागरूक अनि सक्षम बनाउँदछ। आज नयाँ दिल्लीमा जनजातीय छात्रवृत्ति योजनाका लाभार्थीहरूलाई सम्बोधित गर्दै राष्ट्रपतिले भन्नुभयो, सही विकास तब मात्र सम्भव छ जब समाजका सबै वर्ग सामाजिक, आर्थिक अनि शैक्षिक रूपले प्रगति गर्नेछ। उहाँले भन्नुभयो, सरकारी छात्रवृत्ति योजनाहरूले जनजातीय समुदायलाई उच्च शिक्षा अनि नयाँ अवसर प्रदान गरी उनीहरूको जीवनलाई परिवर्तन गरेको छ। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारतमा प्रतिभाहरूको कुनै कमी छैन। उहाँले प्रतिभाको पहिचान, पोषित अनि विकासका लागि सही मञ्च प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
2: भारत सरकार जनजातीय समुदाय के युवाओं को आगे बढ़ाने के लिए अनेक योजनाओं के माध्यम से निरंतर प्रयास कर रहे हैं। छात्रवृत्ति योजना केवल आर्थिक सहायता नहीं है, ये युवाओं के सपनों को पंख देने का माध्यम है। ये उन युवाओं के जीवन में नई संभावनाओं का द्वार खोलती है, जिनमें प्रतिभा तो होती ही है परंतु संसाधनों का अभाव उन्हें आगे बढ़ने रोकता था। लेकिन मुझे ये जानकर प्रसन्नता हुई कि अपने से अनेक युवाओं ने विभिन्न
1: राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आदिवासी छात्रवृत्ति प्राप्त गर्ने छात्रहरूसित बातचीत गर्नुभयो। यस अवसरमा राष्ट्रपतिले उपस्थितहरूलाई सम्बोधित गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो, हाम्रो देशमा प्रतिभाको कमी छैन। उहाँले भन्नुभयो, भारत सरकार आदिवासी छात्रहरूलाई अघि बढाउनका लागि प्रयासरत छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाइएको त्रुटिहरूको सत्यापन अनि पुनर्मूल्याङ्कनका लागि पोर्टल आजबाट शुरू भएको छ। यो पोर्टल 6 जुनसम्म खुल्ला रहनेछ। सीबीएसईले भनेको छ, यो सुविधा केवल ती छात्रहरूका लागि उपलब्ध छ जसले आफ्नो मूल्याङ्कित उत्तर पुस्तिकाहरूको प्रति प्राप्त गरेको छ। बोर्डले बताए अनुसार सुरक्षा बढाउनका लागि आधार सत्यापनलाई सामेल गरेको छ। जुन नानीहरूसित आधार कार्ड छैन, उनीहरूको माता तथा पिता अभिभावकको आधार कार्डको उपयोग गर्न सकिनेछ। छात्रहरूको प्रतिहरूमा भेटिएको त्रुटिहरूको सत्यापनका लागि प्रति उत्तर पुस्तिका 100 रुपियाँ अनि पुनर्मूल्याङ्कनका लागि प्रति प्रश्न 25 रुपियाँको भुक्तान गर्न पर्नेछ। शुल्कको भुक्तान केवल युपिआई, क्रेडिट कार्ड, डेबिट कार्ड या नेट ब्याङ्किङ जस्ता अनलाइन माध्यमहरूबाट गर्न सकिनेछ।
3: सीबीएसई ने कहा है कि ये सुविधा केवल उन्हीं विद्यार्थियों के लिए उपलब्ध है जिन्होंने अपनी मूल्यांकित उत्तर पुस्तिकाओं की प्रति प्राप्त कर ली है। बोर्ड ने बताया कि सुरक्षा बढ़ाने के लिए आधार सत्यापन को शामिल किया गया है। जिन बच्चों के पास आधार कार्ड नहीं है उनके माता पिता, रिश्तेदार या अभिभावक के आधार कार्ड का उपयोग किया जा सकता है। विद्यार्थियों को प्रतियों में पाई गई त्रुटियों के सत्यापन के लिए प्रति उत्तर पुस्तिका 100 रुपए और पुनर्मूल्यांकन के लिए प्रति प्रश्न 25 रुपए का भुगतान करना होगा। शुल्क का भुगतान केवल यूपीआई, क्रेडिट कार्ड, डेबिट कार्ड या नेट बैंकिंग जैसे ऑनलाइन माध्यमों से किया जा सकता है। अमन की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: गृह मन्त्रालयले आव्रजन अनि विदेशी संशोधन नियम 2026 अधिसूचित गरेको छ, जसमा आव्रजन अनि विदेशी नियम 2025 अन्तर्गत पञ्जीकरणको समय सीमा अनि अपील तन्त्रमा महत्वपूर्ण बदलाव गरिएको छ। यस संशोधन अन्तर्गत भारत आएको 180 दिन पूरा हुन अघि कुनै पनि समय नै पञ्जीकरण गराउन सकिनेछ। यसअघि 180 दिनको अवधि समाप्त हुन 14 दिनभित्र पञ्जीकरण गराउन अनिवार्य थियो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज इटलीको राष्ट्रिय दिवसको अवसरमा त्यहाँका मानिसहरूलाई शुभकामना दिनुभयो। सोशल मीडिया पोस्टमा डाक्टर जयशंकरले दुई देशबीच विशेष रणनीतिक साझेदारी अझ मजबूत हुनेमा विश्वास जताउनुभयो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज नयाँ दिल्लीमा दक्षिण अफ्रिकाका उपराष्ट्रपति पाल मासातिलेसित भेट गर्नुभयो। सोशल मीडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, दुई नेताहरूले व्यापार, निवेश, लघु अनि मध्यम उद्यमहरू, डिजिटल अनि बुनियादी ढाँचा क्षेत्रहरूमा अवसरहरूमाथि चर्चा गरे। डाक्टर जयशंकरले आपसी साझेदारीलाई मजबूत गर्नका लागि श्री मासातिलेको सराहना गर्नुभयो। श्री जयशंकरले भन्नुभयो, दुई नेताहरूले यस कुरामा सहमत जताउँदै भारत अनि दक्षिण अफ्रिकालाई अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्न पर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
1: नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीनलाई भेट गरेको छ। भ्रमणको क्रममा प्रतिनिधि मण्डलले पार्टीका अन्य वरिष्ठ नेताहरूसँग पनि भेट गर्नेछ। भ्रमणले आरएसपी र भाजपा बीच पार्टी टू पार्टी संलग्नता शुरू गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनैतिक पहुँचमा विचार आदान प्रदान गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। भारतका मुख्य न्यायाधीश सूर्यकान्तले आज सर्वोच्च न्यायालयका 5 नयाँ न्यायाधीशहरूलाई पदको शपथ दिलाउनुभयो। न्यायमूर्ति सिल नागु, श्री चन्द्रशेखर, सञ्जीव सजदेवा अनि अरूण पल्ली सहित वरिष्ठ अधिवक्ता वी मोहनाले सर्वोच्च न्यायालय कालेजियमको सिफारिशमा केन्द्रद्वारा उनीहरूको नियुक्तिलाई मञ्जुरी दिएपछि न्यायाधीशको रूपमा शपथ लिए। कलेजियमको 22 अनि 27 मईमा भएको बैठकहरूमा गरिएको सिफारिसहरूमा कार्यवाही गर्दै केन्द्र सरकारले हिजो उच्च न्यायालयको 4 मुख्य न्यायाधीशहरू अनि वरिष्ठ अधिवक्ता मोहनालाई सर्वोच्च न्यायालयमा पदोन्नत गर्ने मञ्जुरी दिएको थियो। शपथ ग्रहण समारोह राष्ट्रपति द्रौपदी मुर्मूद्वारा सर्वोच्च न्यायालय संशोधन अध्यादेश 2026 लागू गरिएको केही सप्ताहपछि भइरहेको छ, जस अन्तर्गत भारतको मुख्य न्यायाधीश सहित सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको स्वीकृत संख्या 34 बढेर 38 गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले मध्यप्रदेशको सिधी जिल्लामा 1 वर्षमा प्रसव पूर्व अनि प्रसव उत्तर अवधिमा 53 गर्भवती महिलाहरूको कथित मृत्यु भएको सम्बन्धमा राज्यका मुख्य सचिवलाई नोटिस जारी गरेको छ। एक मिडिया रिपोर्टको स्वत संज्ञान लिँदै आयोगले यस मामिलामा 2 हप्ताभित्र विस्तृत रिपोर्ट मागेको छ। आयोगले भनेको छ, यदि समाचार रिपोर्टमा निहित सत्य तथ्य हो भने यो मानव अधिकारको उल्लङ्घनको एक गम्भीर मुद्दा हो। मिडिया रिपोर्ट अनुसार 53 मातृ मृतकहरूको औसत औसत आयु 26 वर्ष बताइएको छ जसमा अधिकांश पहिलो या दोस्रो पल्ट आमा बन्ने महिलाहरू सामेल थिए। म्यानमारका राष्ट्रपति युमिन आङ ह्लाइङ भारतको चार दिने भ्रमणको क्रममा आज मुम्बई आइपुग्नु भएको छ। महाराष्ट्रका राज्यपाल जिष्णु देव वर्माले छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्नुभएको थियो। शिष्टाचार मन्त्री जयकुमार रावल पनि विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो। राष्ट्रपति युमिन आङ ह्लाइङ आज व्यापार र उद्योग अन्तर्क्रियामा भाग लिने र मुम्बईका विभिन्न स्थलहरूको भ्रमण गर्ने कार्यक्रम छ। उहाँ आज साँझ लोकभवनमा आफ्नो सम्मानमा आयोजना गरिएको विशेष कार्यक्रममा पनि सहभागी हुनुहुनेछ। यस अवसरमा मुख्यमन्त्री देवेन्द्र फडणवीस उपस्थित हुने कार्यक्रम छ।

0: स्वास्थ्य मन्त्रालयले भनेको छ देशमा हालसम्म इबोला भाइरसको कुनै मामिला अघि आएको छैन। मन्त्रालयले सल्लाह दिएको छ यस्ता व्यक्ति जो पछिल्लो 21 दिनमा इबोला प्रभावित देशको यात्रा गरेका छन् अनि उनीहरूमा ज्वरो, टाउको दुख्नु, मांसपेशीहरूमा दुखाइ हुनु जस्ता लक्षण देखिए स्वयंलाई अन्यबाट अलग गर्नुपर्नेछ। मन्त्रालयले अझ भनेको छ यस्ता व्यक्तिहरूले स्थानीय स्वास्थ्य अधिकारीहरूलाई तुरन्त सूचित गरोस्। नागरिक हेल्पलाइन नम्बर 1075 कल गरेर पनि जानकारी लिन सकिनेछ। भारतले इबोला भाइरससित जुझ्नका लागि अफ्रिकालाई चिकित्सा सहायताको 43 टनको दोस्रो खोप पठाएको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले सोशल मीडिया पोस्टमा जानकारी दिनुभए अनुसार यस खेपमा निदान, निगरानी उपकरण अनि दवाई सामेल छन्। श्री जयशंकरले भन्नुभयो यसले अफ्रिकी संघका सदस्य देशहरूलाई इबोला भाइरससित जुझ्नमा सहयोग मिल्नेछ। राष्ट्रिय पञ्चायत पुरस्कार 2025 समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। देशभरका 42 उत्कृष्ट पञ्चायतहरूलाई पुरस्कार प्रदान गरिनेछ। समारोहको क्रममा 34 ग्राम पञ्चायतहरूलाई दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार श्रेणी अन्तर्गत र 8 पञ्चायतहरूलाई नानाजी देशमुख सर्वोत्तम पञ्चायत सतत विकास पुरस्कार श्रेणी अन्तर्गत पुरस्कार प्रदान गरिनेछ। पुरस्कार प्राप्त पञ्चायतहरूका प्रमुखहरूले आफ्ना उत्कृष्ट अभ्यासहरू र उपलब्धिहरूको बारेमा प्रस्तुतिकरण पनि गर्नेछन्। पूर्व केन्द्रीय मन्त्री तथा हमीरपुर सांसद अनुराग ठाकुरले भन्नुभएको छ केन्द्र सरकारले हिमाचल प्रदेशमा रेलवे परियोजनाहरूको विस्तार, आधुनिकीकरण अनि विद्युतीकरणका लागि वर्ष 2026-27 2,911 करोड रुपियाँ आवंटित गरेको छ। काङ्गरा रेलवे स्टेशनमा घाँटीको रेल सेवा नवीनीकरणको चर्चा गर्दै श्री ठाकुरले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो यो आवंटन यसअघिका यूपीए सरकार अवधि आवंटित 104 करोड रुपियाँको अनुदानभन्दा लगभग 27 गुणा अधिक हो। श्री ठाकुरले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारले पछिल्लो 12 वर्षमा राज्यमा अभूतपूर्व रेलवे विकास कार्य गरेको छ। श्री ठाकुरले भन्नुभयो भानुपाली विलासपुर रेल लाइनको काम प्रगतिमा छ अनि यसमा पहिले नै 6,798 करोड रुपियाँ खर्च गरिएको छ। उहाँले भन्नुभयो मनसुन अवधि क्षतिग्रस्त पटरीहरू अनि बगेको पुलहरूको मर्मतपछि 2 सालपछि पठानकोट जोगिन्दर नगर सेवा फेरि शुरू भएको छ। इजरायल र हिजबुल्लाह बीच अमेरिकाले गरेको युद्धविराम खतरामा छ। यो सम्झौताले क्षेत्रमा तनाव कम गर्ने अपेक्षा गरिएको थियो तर हालैका सैन्य उल्लङ्घनहरूले यसको दिगोपनमाथि गम्भीर प्रश्न उठाएका छन्। लेबनानी अधिकारीहरूले इजरायलमाथि आक्रमण बन्द गर्ने अमेरिकी प्रस्तावलाई हिजबुल्लाहले स्वीकार गरेको बताएका छन्। यद्यपि यो सम्झौता व्यापक युद्धविराम होइन, दक्षिणी लेबनानका केही भागहरूमा आक्रमणहरू अझै पनि जारी छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हिजबुल्लाहसँगको सम्पर्कपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई युद्धविराम सम्झौताको रूपमा वर्णन गर्नुभएको छ। भारतमा पहिलो विश्व योगासन च्याम्पियनसिपको आयोजन 4-8 जुनसम्म अहमदाबादमा हुनेछ। यसका लागि अमेरिकाबाट योगा एथलिटको एक टिम भारतका लागि प्रस्थान भइरहेको छ। संयुक्त राज्य योगासन खेल महासंघ यूएसआईएसएफले संयुक्त राज्य योग संघ यूएसवाईए अनि विश्व योगासनका सहयोगले च्याम्पियनसिपका लागि टिम अमेरिकाको प्रतिनिधिमण्डलको घोषणा गरेको छ। अमेरिकी योगा एसोसिएसन अनि यूएसआईएसएफका संस्थापक अनि अध्यक्ष बलविन्दर सिंहले यस आयोजनमा 11 सदस्यीय अमेरिकी दलको नेतृत्व गर्नेछ। प्रतिनिधि मण्डलका एथलिट युवा अनि वरिष्ठ श्रेणीहरूमा प्रतिस्पर्धा गर्नेछ जसमा प्रतिभागीहरूको आयु 10-55 वर्ष बीच हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीवी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेलङ्गाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाइएको त्रुटिहरूको सत्यापन अनि पुनर्मूल्याङ्कनका लागि पोर्टल आजबाट शुरू भएको छ। नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीनलाई भेटेको छ र भारतमा पहिलो विश्व योगासन च्याम्पियनसिपको आयोजन 4-8 जुनसम्म अहमदाबादमा हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ हाइड्रोजन इन्धन कोषमा आधारित हरियो र दिगो यातायात। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत वर्ष 2070 सम्ममा नेट शून्य कार्बन उत्सर्जन हासिल गर्ने आफ्नो प्रतिबद्धतालाई समर्थन गर्न एक विशाल हरित यातायात क्रान्तिबाट गुज्रिरहेको छ। यो संक्रमण द्रुत विद्युतीय सवारी साधन ईभी अपनाउने व्यापक सार्वजनिक ट्रान्जिट विस्तार र शहरी भीड़भाड़ र वायु प्रदूषणसँग लड्न दिगो माल दुबानी रसद तर्फको धक्काद्वारा लंगिरहेको छ। देशभरि लाखौं ईभी दर्ता भएका छन्। यो वृद्धि विद्युतीय दुई पाङ्रे सवारी साधन, तीन पाङ्रे सवारी साधन र व्यवसायिक फ्लिटहरूको विस्तारद्वारा सञ्चालित छ। राज्य यातायात उपक्रमहरूले सक्रिय रूपमा डिजेल फ्लिटहरूलाई शून्य उत्सर्जन विकल्पहरूसँग प्रतिस्थापन गरिरहेका छन्, जसलाई पीएम ई बस सेवा योजना जस्ता पहलहरूद्वारा समर्थित गरिएको छ। टियर एक र टियर दुई शहरहरूमा मास रैपिड ट्रान्जिट नेटवर्क, मेट्रो रेल नेटवर्क द्रुत गतिमा विस्तार भइरहेको छ, जसले लाखौं निजी सवारी साधनहरूलाई सड़कबाट हटाउँदैछ। लगानी हाइड्रोजन इन्धन सेल प्रविधिमा निर्देशित भइरहेको छ। विशेष गरी भारी शुल्क भएका व्यावसायिक सवारी साधनहरू र लामो दूरीको ट्रेकिङका लागि हरियो र दिगो यातायाततर्फको एक प्रमुख कदममा भारतीय रेलवेले हालै उत्तरी रेलवेको समर्पित जिन्द सोनीपत खण्डमा 10 कारको हाइड्रोजन इन्धन सेल आधारित रेल सेटको परिचयलाई अनुमोदन गरेको छ। रेल सेट चाँडै शुरू हुने तयारीमा छ र 1200 किलोवाट हाइड्रोजन इन्धन सेल प्रोपोलेसन प्रणालीद्वारा सञ्चालित 75 किलोमिटर प्रति घण्टाको अधिकतम गतिमा सञ्चालन हुनेछ। हाइड्रोजन इन्धन सेल प्रविधिले हाइड्रोजन प्रयोग गरेर रासायनिक प्रतिक्रिया मार्फत बिजुली उत्पादन गर्दछ, जसमा पानीको बाफ मात्र उत्सर्जन हुन्छ, जसले यसलाई परम्परागत जीवाश्म इन्धन आधारित कश्न प्रणालीहरूको स्वच्छ विकल्प बनाउँछ। हाइड्रोजन आधारित रेल प्रणालीहरू दिगो गतिशीलताको लागि एक आशाजनक समाधानको रूपमा विश्वव्यापी रूपमा मान्यता प्राप्त भइरहेको छ। यस पहलको साथ भारत, जर्मनी, जापान, चीन र संयुक्त राज्य अमेरिका जस्ता देशहरूको चयन समूहमा सामेल हुन्छ, जसले सफा रेल यातायातको लागि हाइड्रोजनको प्रयोगको खोजी गरिरहेका छन्। प्रविधि अझै पनि प्रारम्भिक चरणमा भएकोले सीमित संख्यामा देशहरूले मात्र हाल यस्ता प्रणालीहरू सञ्चालनका परीक्षण गरिरहेका छन्। यो प्रविधि हाइड्रोजन इन्धन कोषहरूमा आधारित छ, जसले केवल पानीको बाफ उत्सर्जन गर्दछ, कार्बन डाइअक्साइड हाइड्रोजन हटाउँछ। रेलको क्षमता र शक्ति यो विश्वको सबैभन्दा लामो 10 कोच र सबैभन्दा शक्तिशाली हाइड्रोजन ट्रेन हो, जुन ब्रोड गेज प्लेटफर्ममा सेट गरिएको छ, जसमा कुल 2400 किलोवाट पावर छ। हाइड्रोजन पूर्वाधार इन्धन भर्न र 1 मेगावाट पीईएम इलेक्ट्रोनाइजर र 3000 किलोग्राम हाइड्रोजन भण्डारण र विस्तारण सुविधाद्वारा समर्पित हुनेछ, जुन सिधै जिन्दमा निर्मित छ। हरियाणाको जिन्द सोनीपत खण्डलाई यी सञ्चालनहरूको लागि पाइलट मार्गको रूपमा पहिचान गरिएको छ। रेल सेटको लागि जिन्दमा एक स्वदेशी हाइड्रोजन भण्डारण र इन्धन भर्ने सुविधा स्थापना गरिएको छ। पेट्रोलियम र विस्फोटक सुरक्षा संगठन पीईएसओले साइटमा कम्प्रेस्ड हाइड्रोजन ग्यासको भण्डारण र वितरणको लागि आवश्यक इजाजत पत्र प्रदान गरेको छ। इन्धन भर्ने कार्यको लागि हाइड्रोजन कम्प्रेस प्रणाली प्रदान गरिएको छ, साथै आवश्यक प्राविधिक सहयोग र महत्वपूर्ण पाठ पूर्जाहरू पनि उपलब्ध गराइएको छ, ताकि भरपर्दो र असल फल सुरक्षित कार्य सुनिश्चित गर्न सकियो।

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। मिजोरमले खेत बचाउ अभियानको सुरुवात गरेको छ। यो पहल कृषि अनि किसान कल्याण मन्त्रालयको नेतृत्वमा सुरु भएको हो। यसको उद्देश्य माटोको क्षय रोक्न अनि टिकाउ कृषि पद्धतिहरूलाई बढावा दिनु हो। राज्यपाल विजय कुमार सिंहले लोकभवनमा यस अभियानको सुरुवात गर्नुभयो। उहाँले प्राकृतिक कृषि पद्धतिहरूमाथि बल दिनुभयो अनि रासायनिक उर्वरकहरू तथा कीटनाशकहरूको अत्याधिक उपयोगमाथि चिन्ता व्यक्त गर्नुभयो। उहाँले प्रधानमन्त्रीको राष्ट्रिय मिसन अन्तर्गत प्राकृतिक कृषितर्फ लाग्ने आह्वान गर्नुभयो। मिजोरमका राज्यपाल विजय कुमार सिंहले सिलङमा 4 जुनमा हुने पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको तयारीहरूको समीक्षा गर्नुभयो। लोकभवनमा भएको बैठकमा आज गृहमन्त्री अमित शाहको अध्यक्षतामा हुने यस उच्च स्तरीय क्षेत्रीय मञ्चमा मिजोरमको विकासात्मक प्राथमिकताहरूलाई प्रभावी ढंगले प्रस्तुत गर्नमाथि बल दिइनेछ।

को वरिष्ठ क्षेत्रमा एउटै विद्यालयका चार विद्यार्थी रहस्यमय रूपमा बेपत्ता भएको घटनाले सनसनी मचाएको छ, जसको कारण उनीहरूका परिवार र स्थानीयहरू चिन्तित छन्। बेपत्ता विद्यार्थीहरूको पहिचान दैमारी बरुवा सिंह र राई उपाधिधारीको रूपमा गरिएको छ। चारैजना विद्यार्थीहरू बेलतला माझीपारा मध्य अङ्ग्रेजी विद्यालयका विद्यार्थी र वरिष्ठको बेरबारी क्षेत्रका बासिन्दा हुन्। परिवारका सदस्यहरूका अनुसार विद्यार्थीहरू हिजो बिहान स्कुलको लागि घरबाट निस्केका थिए, तर त्यस बेलादेखि बेपत्ता छन्। व्यापक खोजीका बावजुद पनि विद्यार्थीहरूको कुनै पत्तो लागेको छैन। घटनापछि परिवारका सदस्यहरू चिन्तित छन्। पुलिसलाई घटनाको बारेमा जानकारी गराएको छ र विद्यार्थीहरूलाई खोज्ने प्रयास तीव्र पारेको छ। पुलिसले विभिन्न कोणबाट यस विषयमा अनुसन्धान गरिरहेको छ र विद्यार्थीहरूको बारेमा जानकारी संकलन गर्ने प्रयास गरिरहेको छ। आसामको माजुलीमा एक नाबालिग बालिकालाई दुष्कर्म गर्ने छजनालाई पुलिसले पक्राउ गरेको छ। यो घटनाले क्षेत्रमा व्यापक आक्रोश फैलाएको छ। पुलिस स्रोतका अनुसार घरमा अरू नभएको मौका छोपेर उनीहरूले यो दुष्कृति गरेको बताएको छन्। यसबाहेक उजुरीमा पीडितलाई कसैलाई नभन्न धम्की दिएको र उनको ज्यान जोखिममा पर्ने चेतावनी समेत दिएको उल्लेख छ। पीडितको उजुरीको आधारमा पुलिसले अनुसन्धान सुरु गरी छजना अभियुक्तलाई पक्राउ गरेको छ। यसैबीच पुलिसले घटनाका विभिन्न पक्षहरूको अनुसन्धान जारी राखेको छ। घटनाले क्षेत्रमा व्यापक आक्रोश फैलाएको छ। दोषीहरूलाई कडा सजायको माग गर्दै पुलिसले कानुन अनुसार थप कारवाही गरिरहेको छ। गुवाहाटीमा जारी लागू औषध विरोधी अभियानको एक भागको रूपमा वरिष्ठ पुलिसले एक ठूलो अभियान सञ्चालन गर्दै चार कुख्यात लागू औषध तस्करहरूलाई पक्राउ गरेको छ र 11 लागू औषध दुर्व्यवसायीहरूलाई पक्राउ गरेको छ। अपरेसनको क्रममा पुलिसले 111 ग्राम हेरोइन र 100 खाली कन्टेनरहरू पनि जफ्त गरेको छ। आज पुलिसले दिएको जानकारी अनुसार सूचनाको आधारमा गरिएको यो अपरेसनले लागू औषधको खरिद बिक्री र सेवनमा संलग्न व्यक्तिहरू विरुद्ध कारवाही गरेको छ। पक्राउ परेका तस्करहरूसँगको सोधपुछको आधारमा लागू औषध सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको छ। पुलिस अधिकारीहरूले रोजगारी र शिक्षाको लागि गुवाहाटी आउने सम्मानित र सम्पन्न परिवारका धेरै युवाहरू पनि लागू औषधको लतको शिकार भइरहेकोमा चिन्ता व्यक्त गरे। यस्तै समाज र युवाहरूको भविष्यमा गम्भीर प्रभाव परिरहेको छ। हेरोइन र अन्य वस्तुहरू जफ्त गरिएको यस घटनामा थप अनुसन्धान भइरहेको छ र पुलिसले सहरमा लागू औषध ओसार पसार विरुद्धको अभियानलाई तीव्र बनाउने बताएको छ। मणिपुरमा सुरक्षा बलले हिज छुट्टा छुट्टै कार्यवाहीमा चारजनालाई पक्राउ गरेको छ। यसमा प्रतिबन्धित आतंकवादी संगठन आरपीएफ पीएलएका दुई सक्रिय कार्यकर्ता र दुई लागू औषध तस्कर समावेश छन्। राज्य पुलिस मुख्यालयले आज जारी गरेको आधिकारिक जानकारी अनुसार सुरक्षा बलले इम्फाल पूर्वी जिल्लामा एक कार्यवाहीको क्रममा आरपीएफ पीएलएका दुई सक्रिय कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तहरूको पहिचान 49 वर्षीय खुराई निङ थौबुङ लिकाई निवासी मैबाम अरुण सिंह उर्फ उरू र 30 वर्षीय पौरवी औमाङ लिकाई निवासी थाङजाम सुरन कुमार सिंह उर्फ असौबा उर्फ राजेशको रूपमा गरिएको छ। अरुण सिंहलाई पोरोममाठ पुलिस चौकी क्षेत्रको टोप अवाङ लिकाईमा रहेको सामुदायिक हल नजिकै पक्राउ गरेको थियो भने सुरन कुमार सिंहलाई टोप मका लिकाईबाट पक्राउ गरिएको थियो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। 3:45 पुनः नयाँ समाचार संस्करणका साथ उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

FM 101.5 मेगाहर्जको ध्वनि तरङ्गमा हामी आकाशवाणीबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको 3:20 भइरहेछ श्रोता, र अबको क्रममा यहाँहरू समक्ष राख्न लागिरहेका छौँ केही लोकनी आधुनिक गीतहरूको कार्यक्रम, गीत सङ्गीत विविध कलाकारहरूको स्वरमा। प्रथममा स्वीकार्नुहोस् अजनीश राईको स्वरमा यो आधुनिक गीत।

श्रोता, सङ्गीतले संसार परिवर्तन गर्न सक्छ किनभने यसले मानिसहरूलाई नै परिवर्तन गर्न सकिन्छ। कार्यक्रमको यो अर्को प्रस्तुति स्वीकार्नुहोस् दीपा रुचालको स्वरमा, जसमा शब्द अनि सङ्गीत कमल उपासकको।

0: समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, सही विकास तब मात्र सम्भव छ जब समाजका सबै वर्ग सामाजिक, आर्थिक अनि शैक्षिक रूपले प्रगति गर्नेछ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेलङ्गाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रिय पञ्चायत पुरस्कार 2025 समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। भारतले इबोला भाइरससित जुझ्नका लागि अफ्रिकालाई चिकित्सा सहायताको 43 टनको दोस्रो खेप पठाएको छ र महिला क्रिकेटमा भारत अनि इङ्ल्याण्डबीच तेस्रो अनि अन्तिम T20 अन्तर्राष्ट्रिय म्याच आज इङ्ल्याण्डको टान्टनमा खेलिनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। यसले मानिसहरूलाई आत्मनिर्भर, जागरूक अनि सक्षम बनाउँदछ। आज नयाँ दिल्लीमा जनजातीय छात्रवृत्ति योजनाका लाभार्थीहरूलाई सम्बोधित गर्दै राष्ट्रपतिले भन्नुभयो, सही विकास तब मात्र सम्भव छ जब समाजका सबै वर्ग सामाजिक, आर्थिक अनि शैक्षिक रूपले प्रगति गर्नेछ। उहाँले भन्नुभयो, सरकारी छात्रवृत्ति योजनाहरूले जनजातीय समुदायलाई उच्च शिक्षा अनि नयाँ अवसर प्रदान गरी उनीहरूको जीवनलाई परिवर्तन गरेको छ। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारतमा प्रतिभाहरूको कुनै कमी छैन। उहाँले प्रतिभाको पहिचान, पोषित अनि विकासका लागि सही मञ्च प्रदान गर्न पर्ने आवश्यकतामाथि बल दिनुभयो। एक रिपोर्ट।
2: भारत सरकार जनजातीय समुदाय के युवाओं को आगे बढ़ाने के लिए अनेक योजनाओं के माध्यम से निरंतर प्रयास कर रहे हैं। छात्रवृत्ति योजना केवल आर्थिक सहायता नहीं है, ये युवाओं के सपनों को पंख देने का माध्यम है। ये उन युवाओं के जीवन में नई संभावनाओं का द्वार खोलती है, जिनमें प्रतिभा तो होती ही है परंतु संसाधनों का अभाव उन्हें आगे बढ़ते रोकता था। लेकिन मुझे ये जानकर प्रसन्नता हुई कि अपने से अनेक युवाओं ने विभिन्न क्षेत्रों में उच्च शिक्षा प्राप्त की है।
1: राष्ट्रपति द्रौपदी मुर्मूले तेलङ्गानाको स्थापना दिवसको अवसरमा बधाई दिनुभएको छ। राष्ट्रपतिले सोसल मिडिया पोस्टमा भन्नुभयो, तेलङ्गानाले समृद्ध सांस्कृतिक विरासत अनि परिश्रमी मानिसहरूको साथ पाएको छ। उहाँले भन्नुभयो, राज्यले नवाचार अनि विकासमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले सोसल मिडिया पोस्टमा भन्नुभयो, तेलङ्गानाले आफ्नो मानिसहरूको रचनात्मकता, नवाचार, कडा मेहनत अनि दृढताको माध्यमले राष्ट्रको प्रगतिमा महत्त्वपूर्ण योगदान दिएको छ। उहाँले आशा व्यक्त गर्नुभयो, यस अवसरमा सबैलाई राज्यको कल्याण अनि एक विकसित भारतका लागि मिलेर काम गर्नका लागि प्रेरित गर्नेछ। यसै गरी प्रधानमन्त्री नरेन्द्र मोदीले सोसल मिडिया सन्देशमा भन्नुभयो, तेलङ्गानाको इतिहास अनि गौरवशाली संस्कृति साहस, दृढ संकल्प अनि सङ्घर्षको प्रतीक हो। श्री मोदीले विकसित भारतको लक्ष्य प्राप्तिका लागि तेलङ्गानालाई केन्द्र सरकारको सम्पूर्ण समर्थन दिने प्रतिबद्धता दोहोऱ्याउनुभयो। उहाँले तेलङ्गानावासीको असल स्वास्थ्य अनि सफलताको कामना गर्नुभयो। राष्ट्रिय पञ्चायत पुरस्कार 2025 समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। राज्यभरका 42 उत्कृष्ट पञ्चायतहरूलाई पुरस्कार प्रदान गरिनेछ। समारोहको क्रममा 34 ग्राम पञ्चायतहरूलाई दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार श्रेणी अन्तर्गत र 8 पञ्चायतहरूलाई नानाजी देशमुख सर्वोत्तम पञ्चायत सतत विकास पुरस्कार श्रेणी अन्तर्गत पुरस्कार प्रदान गरिनेछ। पुरस्कार प्राप्त पञ्चायतहरूका प्रमुखहरूले आफ्ना उत्कृष्ट अभ्यासहरू र उपलब्धिहरूको बारेमा प्रस्तुतीकरण पनि गर्नेछन्। प्रवर्तन निदेशालय ईडीले मुम्बई, सुरत, अङ्कलेश्वर र राजकोटका 20 स्थानमा खोजी गरिरहेको छ। निर्देशालयले सलीम इस्माइल डोला र उनका सहयोगीहरूद्वारा सञ्चालित अन्तर्राष्ट्रिय संगठित लागु औषध तस्करी सिन्डिकेट विरुद्ध यो कारवाही गरेको हो। यो कारवाही मनी लन्ड्रिङ रोकथाम ऐन PMLA 2002 प्रावधान अन्तर्गत गरिएको छ। निर्देशालयका अनुसार अनुसन्धानले रासायनिक पदार्थहरूको खरिद, मेफेड्रोनको निर्माण, लागु औषधको अन्तर्राज्यीय परिवहन अनि वितरण, अन्तर्राष्ट्रिय लागु औषध तस्करी, विविध च्यानलहरू मार्फत अपराधको आम्दानी सङ्कलन र लुकाउने कार्य, सहयोगीहरू र अन्य व्यक्तिहरूको नाममा चल र अचल सम्पत्तिको अधिग्रहणमा संलग्नता एक सांगठनिक अन्तर्राष्ट्रिय आपराधिक सञ्जालको खुलासा गरेको छ। लागु औषध पदार्थहरूको अवैध ओसार पसारसँग सम्बन्धित अपराधहरूमा मुम्बईमा सलिम डोला र अन्य विरूद्ध दर्ता गरेका धेरै एफआईआरहरूको आधारमा ऐन अन्तर्गत अनुसन्धान सुरु गरेको थियो। सरकारले गत महिना सलिम डोलालाई टर्कीबाट पक्राउ गरेको थियो। उनी दाउदका नजिकका सहयोगी हुन् र उनले अन्तर्राष्ट्रिय लागु औषध नेटवर्क सञ्चालन गरेका थिए। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाएको त्रुटिहरूको सत्यापन अनि पूर्ण मूल्याङ्कनका लागि पोर्टल आजदेखि सुरु भएको छ। यो पोर्टल जुन 6 चल्नेछ। सीबीएसईले भनेको छ यो सुविधा केवल ती छात्रहरूका लागि उपलब्ध छ जसले आफ्ना मूल्याङ्कित उत्तर पुस्तिकाहरूको प्रति प्राप्त गरेको छ। बोर्डले बताए अनुसार सुरक्षा बढाउनका लागि आधार सत्यापनलाई सामेल गरेको छ। जुन नानीहरूसित आधार कार्ड छैन उनीहरूको मातापिता अभिभावकहरूको आधार कार्डको उपयोग गर्न सकिनेछ। छात्रहरूको प्रतिहरूमा भेटिएको त्रुटिहरूको सत्यापनका लागि प्रति उत्तर पुस्तिका 100 रुपियाँ अनि पुनः मूल्याङ्कनका लागि प्रति प्रश्न 25 रुपियाँको भुक्तान गर्न पर्नेछ। शुल्कको भुक्तान केवल यूपीआई क्रेडिट कार्ड डेबिट कार्ड या नेट बैंकिंग जस्ता अनलाइन माध्यमहरूबाट गर्न सकिनेछ।
3: सीबीएसई ने कहा है कि ये सुविधा केवल उन्हीं विद्यार्थियों के लिए उपलब्ध है जिन्होंने अपनी मूल्यांकित उत्तर पुस्तिकाओं की प्रति प्राप्त कर ली है। बोर्ड ने बताया कि सुरक्षा बढ़ाने के लिए आधार सत्यापन को शामिल किया गया है। जिन बच्चों के पास आधार कार्ड नहीं है उनके माता पिता रिश्तेदार या अभिभावक के आधार कार्ड का उपयोग किया जा सकता है। विद्यार्थियों को प्रतियों में पाई गई त्रुटियों के सत्यापन के लिए प्रति उत्तर पुस्तिका 100 रुपए और पुनर्मूल्यांकन के लिए प्रति प्रश्न 25 रुपए का।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। स्वास्थ्य मन्त्रालयले भनेको छ देशमा हालसम्म इबोला भाइरसको कुनै मामिला अघि आएको छैन। मन्त्रालयले सल्लाह दिएको छ यस्ता व्यक्ति जो पछिल्लो 21 दिनमा इबोला प्रभावित देशको यात्रा गरेका छन् अनि उनीहरूमा ज्वरो टाउको दुख्नु मांसपेशीहरूमा दुखाइ हुनु जस्ता लक्षण देखे स्वयंलाई अन्यबाट अलग गर्नुपर्नेछ। मन्त्रालयले अझ भनेको छ यस्ता व्यक्तिहरूले स्थानीय स्वास्थ्य अधिकारीहरूलाई तुरन्त सूचित गरोस्। नागरिक हेल्पलाइन नम्बर 1075 कल गरेर पनि जानकारी लिन सकिनेछ। भारतले इबोला भाइरससित जुझ्नका लागि अफ्रिकालाई चिकित्सा सहायताको 43 टनको दोस्रो खेप पठाएको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले सोसियल मीडिया पोस्टमा जानकारी दिए अनुसार यस खेपमा निदान निगरानी उपकरण अनि दवाई सामेल छ। श्री जयशंकरले भन्नुभयो यसले अफ्रिकी संघका सदस्य देशहरूलाई इबोला भाइरससित जुझ्नमा सहयोग मिल्नेछ। केरलम विधानसभामा काङ्ग्रेस नेता सानिमोल उस्मान उपाध्यक्ष चुनेका छन्। सानिमोल उस्मानलाई 99 भोट जबकि विपक्षी उम्मेद्वार मोहम्मद मोहसिनलाई 34 भोट प्राप्त भयो। भारतीय जनता पार्टीका 3 सदस्यहरूले मतदानमा भाग लिएनन्। अफ्रिकाका 2 वरिष्ठ डेमोक्रेटिक सेनेटरहरूले एआई चिफ निर्यात नियन्त्रणमाथि चिन्ता व्यक्त गरेको छ। उनीहरूले आशंका व्यक्त गरे अनुसार ट्रम्प प्रशासनको नीतिगत कमजोरीका कारण अमेरिकाको उन्नत एआई चिफ चिनी कम्पनीहरूसम्म पुगेको छ जसले चीनको सैन्य क्षमता मजबुत हुन सक्नेछ। एलिजाबेथ वारेन अनि एन्डी किमले बताए अनुसार पछिल्लो 18 महिनामा निर्यात नियन्त्रण नियमहरूलाई अध्ययन गरिएको छैन जसले चीनका कम्पनीहरू आफ्नो विदेशी शाखाहरूको माध्यमले अमेरिकी अत्याधुनिक तकनिकसम्म पहुँच हासिल गर्न सक्नेछ। श्रीलंका केन्द्रीय ब्याङ्कका गवर्नर डाक्टर नन्दलाल वीरसिंहेले चेतावनी दिनुभएको छ यदि पश्चिम एसियामा जारी संघर्षका कारण वैश्विक इन्धनको मूल्य बढिरहे देशमा मुद्रास्फीति लगभग 7% बढ्न सक्नेछ। उहाँले बताउनु भए अनुसार वर्तमानमा मुद्रास्फीति लगभग 5.4-5.5% रहने अनुमान छ। महिला क्रिकेटमा भारत अनि इङ्ल्याण्ड बीच तेस्रो अनि अन्तिम T20 अन्तर्राष्ट्रिय म्याच आज इङ्ल्याण्डको टन्टनमा खेलिनेछ। म्याच भारतीय समयअनुसार राति 11 बजेदेखि सुरु हुनेछ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, सही विकास तब मात्र सम्भव छ जब समाजका सबै वर्ग सामाजिक, आर्थिक अनि शैक्षिक रूपले प्रगति गर्नेछ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेलङ्गाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रिय पञ्चायत पुरस्कार 2025 समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। भारतले इबोला भाइरससित जुझ्नका लागि अफ्रिकालाई चिकित्सा सहायताको 43 टनको दोस्रो खेप पठाएको छ र महिला क्रिकेटमा भारत अनि इङ्ल्यान्ड बीच तेस्रो अनि अन्तिम T20 अन्तर्राष्ट्रिय म्याच आज इङ्ल्यान्डको टन्टनमा खेलिनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचारका साथ 5:05 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: हामी आकाशवाणीबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ देशभक्ति सङ्गीत।

भर्खरै सुन्नुभयो देशभक्ति संगीत महेन्द्र थापाको स्वरमा। एफएम 103.5 मेगाहर्ज अनि दार्जिलिङको एफएम 101.2 मेगाहर्ज साथै न्यूज अन एआईआर मोबाइल एपमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अहिले 4:25 भइरहेछ श्रोता, र अब प्रस्तुत छ कार्यक्रम ग्रामीण महिलाहरूको निम्ति घर संसार।

नमस्ते आदरणीय श्रोताहरू, साप्ताहिक घर संसार कार्यक्रममा हजुरहरू सम्पूर्णलाई न्यानो अभिवादन जनाउँदै हाम्रो कार्यक्रम प्रस्तुत गरिरहेछौँ। र श्रोताहरूलाई आज हामी समाज अनि देशलाई उन्नति गर्नमा चाहिँ नारीको के कतिको भूमिका रहन्छ भन्ने विषयमा केही कुरो जानकारी गराउनको निम्ति हामीले हाम्रो स्टुडियोमा पाहुना पनि निम्ताएका छौँ। र पाहुना चाहिँ अब मिरिक फुवागढीबाट आउनुभएको, तर यहाँ हामी पाहुनासँग परिचय साट्न अगाडि चाहिँ हजुरहरू समक्ष साथसाथै यहाँ पाहुनालाई पनि केही क्षण विश्राम गराई गीत सुनाई मनोरञ्जन गराइरहेछौँ।

0: श्रोतालाई गीत सुनाई मनोरञ्जन गराए पश्चात अब हामी कार्यक्रमतर्फ अगाडि बढिरहेछौँ र श्रोतालाई मैले अघि नै भनिसकेको छु कि आज हामी हजुरहरू समक्ष समाज अनि देशलाई उन्नति गर्नमा चाहिँ नारीको के कतिको भूमिका रहन्छ भन्ने विषयमा बताउनेछौँ भनेर र यस विषयमा बताउनको निम्ति हामीले अगाडिबाट चाँदनी प्रधान बहिनीलाई निम्ताएका छौँ र बहिनी हाम्रो समक्ष हुनुहुन्छ। बहिनीलाई स्टुडियोमा स्वागत छ। बहिनी
1: धेरै धेरै धन्यवाद।
0: र अब बहिनीले नै बताइदिनुहोस् न त कि हामी अब समाज अनि देशलाई उन्नति गर्नमा चाहिँ अब हामी नारी जातिको चाहिँ के कतिको भूमिका रहन्छ त यसै विषयमा चाहिँ आजको विषय होइन बहिनी र बताइदिनुहोस् न त।
1: र एउटा सानो प्रस्तुति गर्न अघि चाहिँ एउटा सानो श्लोकबाट सुरु गर्छु है।
0: हजुर।
1: यत्र नारयस्तु पूज्यन्ते रमन्ते तत्र देवता, जसको अर्थ जहाँ महिलाहरूको पूजा वा सम्मान गरिन्छ त्यहाँ देवताहरू बास गर्छन्।
0: हो, ठिकै हो।
1: यो भनाइ केवल एउटा श्लोक मात्र होइन तर भारतीय संस्कृति र वैश्विक विकासको आधारभूत सिद्धान्त हो। कुनै पनि राष्ट्र र समाजको प्रगति त्यो समाजमा महिलाहरूको स्थिति, उनीहरूको शिक्षाको स्तर र सशक्तिकरणबाट मापन गरिन्छ। महिलाहरू परिवारको मूल मात्र होइनन् तर राष्ट्र निर्माणको जग पनि हुन्।
0: हो नि बहिनी।
1: देशको कुल जनसङ्ख्याको लगभग आधा भाग ओगटेको महिलाको सहभागिता बिना कुनै पनि क्षेत्रमा विकास असम्भव छ।
0: ठिकै भन्नुभयो। अब कुनै तपाईँको कुरालाई अब अगाडि बढाउँदै के भन्न चाहन्छु भने नि, अब हेर्नुहोस् है बहिनी, अब हामी समाजमा बस्छौँ होइन, कुनै पनि गाउँमा एउटा समाज हुन्छ, समाजमा बसेपछि त्यो समाजमा जब महिलाहरू शिक्षित छन् अथवा महिलाहरू अग्रसर छन् भने त्यो समाजको अस्तित्व अर्कै भएर जान्छ
1: होइन,
0: त्यो समाजै राम्रो भएर जान्छ। तर पुरुष मात्र भएको समाजलाई चाहिँ हामी त्यति साह्रो है अब अगाडि बढेको जस्तो चाहिँ हामी देख्दैनौँ। किनभने अब भनिन्छ नि कि अब एउटा पुरुष शिक्षित भयो भने चाहिँ ऊ एकमात्र पुरुष है शिक्षित हुन्छन् भन्छ।
1: एउटा नारी शिक्षित हुनु चाहिँ समाज अनि
0: परिवार नै शिक्षित हुनु हो भनेर चाहिँ भनिन्छ होइन। ठिकै हो। र पनि अब अरू कुराहरू भन्दै जानुहोस् न त।
1: अब यस्तै कुरा भन्दाखेरि इतिहासमा पनि महिलाहरूको एकदमै ठुलो योगदान रहेको हामीले
0: पाउँछौँ
1: होइन, पुस्तकहरूमा पनि पढिरहेका छौँ हामीले। यसमा पहिलो हुन्छ स्वतन्त्रता संग्राममा महिलाको भूमिका।
0: हजुर हजुर।
1: भारतीय इतिहासमा महिलाको योगदान घरेलु जीवनमा सीमित छैन। प्राचीन कालदेखि नै गार्गी, मैत्रेयी र रानी लक्ष्मीबाई जस्ता महिला विद्वान र योद्धाहरूले समाजलाई नयाँ दिशा दिएका छन्। देश दासत्वको बन्धनमा बाँधिएको बेला स्वतन्त्रता आन्दोलनमा महिलाहरूले पुरुषहरूसँग काँधमा काँध मिलाएर लडे। रानी लक्ष्मीबाई, बेगम हजरत महल, सरोजिनी नायडू, कस्तुरबा गान्धी, अरुणा असफ अली र कल्पना दत्त जस्ता धेरै बहादुर महिलाहरूलाई देशलाई स्वतन्त्र पार्न आफ्नो जीवन बलिदान दिए।
0: ठिकै भन्नु।
1: उनीहरूको बलिदान वर्तमान देशको प्रगतिको जग बनेको छ। महिलाहरूको यस योगदान वर्तमान पिढीलाई प्रेरणाको स्रोत बन्दै गएको छ।
0: एकदमै साँचो भन्नुभयो बहिनीले।
1: उहाँहरूले जुन योगदान दिनुभएको थियो होइन, त्यो योगदानले आजको युवा पिँढीहरू स्वतन्त्र भएका छन्।
0: हजुर हो नि, उहाँहरूको योगदान चाहिँ अब एकदमै अतुलनीय छ भनौँ होइन बहिनी।
1: यसै प्रकारले नारीहरूले सामाजिक उत्थान र सुधारमा पनि योगदान दिइरहेका छन्।
0: ज्यू, ठिकै हो।
1: समाजलाई सामाजिक कुरीतिबाट मुक्त गर्न महिलाहरूले अग्रणी भूमिका निर्वाह गर्छन्। 19 र 20 शताब्दीमा सावित्रीबाई फुलेले देशमा बालिका शिक्षाका सुरुवात गरे।
0: हजुर।
1: जुन समाजको उत्थान तर्फ एक क्रान्तिकारी कदम थियो।
0: हजुर।
1: पहिले चाहिँ के भनिन्थ्यो भने छोरी मान्छेले नपढ्नु, उहाँले चाहिँ एउटा घर गृहस्थी मात्रै सम्हाल्नु पर्छ भन्ने जुन भनाइ थियो, त्यसलाई चाहिँ उहाँले होइन, हामीले आफ्नो बालिकाहरूलाई पनि पढाएर चाहिँ समाजलाई शिक्षित बनाउनु पर्छ भन्ने कदम चाल्नु भएको थियो।
0: हजुर, एकदमै राम्रो कुरो हो नि यो त होइन बहिनी। अब उहिलेको कुरा भनौँ, अब जुन चाहिँ अब यहाँ तपाईँले भन्नुभयो नि, अब अगाडि चाहिँ के भनिन्थ्यो भने अब छोरीहरूलाई पढाएर चाहिँ फाइदा छैन, छोरीहरू चाहिँ अर्काको भित्ता टाल्ने जात होइन, र उनीहरूलाई बेसी पढाएर चाहिँ फाइदा छैन भन्ने कुरा चाहिँ सोच्थे होइन। तर अहिले चाहिँ अब त्यो भनाइ चाहिँ एकदमै भुल भइसकेको छ होइन, भुल सिद्ध भएको छ। किनभने अहिले छोरा र छोरीमा चाहिँ केही अन्तर पनि छैन होइन। हजुर, छोरा भन्दा छोरीहरू त झन् अझै धेरै धेरै अगाडि पनि बढेको हामीले देखिरहेका छौँ।
1: घर पनि चलाइरहेका छन्, समाज पनि चलाइरहेका छन्, गाउँ पनि चलाइरहेका छन् र अहिले त देश विदेश पनि चलाइरहेका
0: छन्। एकदमै साँचो भन्नु हजुर।
1: उनले रोपेको शिक्षाको बिउले आज महिलाहरूलाई सचेत र आत्मनिर्भर बनाएको छ। यस बाहेक समाज सुधारकहरूले बाल विवाह, सती प्रथा र दाइजो प्रथा जस्ता सामाजिक कुरीतिहरू विरुद्ध आवाज उठाउँदै महिलाहरूलाई यी बन्धनबाट मुक्त गरेका छन्। आजका सचेत महिलाहरूले यी कुरीतिहरूलाई उन्मूलन गर्न सक्रिय भूमिका खेलिरहेका छन्।
0: एकदमै साँचो भन्नुभयो बहिनीले।
1: पारिवारिक र नैतिक मूल्य मान्यताको संरक्षण।
0: हजुर।
1: समाजको सबैभन्दा सानो एकाई परिवार हो
0: नि,
1: र परिवारको जग महिला अर्थात् आमा हुन्। आमाको रूपमा एक महिलाले आफ्ना छोराछोरीलाई नैतिकता, मूल्य मान्यता र मानवीय मूल्य मान्यता सिकाउँछिन्।
0: होइन,
1: आमा भएपछि घर परिवारमा होइन आफू भन्दा सानोदेखिको आफूभन्दा ठुलो सबैलाई नै उहाँहरूले सम्हालेर राखिरहेका
0: छन्। राम्रै कुरो सिकाइरहेका
1: हुन्छन्। यी मूल्य मान्यताहरूले अन्तत एक आदर्श र बलियो समाज निर्माण गर्छन्। महिलाहरूले राम्रोसँग व्यवस्थित घर कायम राख्छन् र पुरुषहरूलाई समाज र देशको लागि काम गर्न मानसिक र भावनात्मक सहयोग प्रदान गर्छन्। यसरी नै हाम्रो नारीहरूले आफ्नो घर, समाज अनि देशको निम्ति आर्थिक विकास र रोजगारमा पनि सहभागिता जनाइरहेका छन्। जस्तै आधुनिक युगमा महिलाहरूले आफ्नो आर्थिक स्वतन्त्रता प्रमाणित गरिरहेका छन्। उनीहरूले कृषि, दैनिक ज्यालादारी, श्रम, साना उद्योग र कार्पेटिङ जस्ता क्षेत्रहरूमा सफलता हासिल गरिरहेका छन्। महिलाहरू उद्यमी बनिरहेका छन् र नयाँ रोजगार सिर्जना गरिरहेका छन्। देशको आर्थिक स्थितिलाई बलियो बनाइरहेका छन्। स्व सहायता समूहहरू मार्फत ग्रामीण क्षेत्रका महिलाहरू आर्थिक र सामाजिक रूपमा बढ्दो रूपमा सशक्त हुँदै गइरहेका छन् र देशको सकल घरेलु उत्पादनमा उल्लेखनीय योगदान दिइरहेका
0: छन्।

हामीले शिक्षामा चाहिँ धेरै जोड चाहिँ गर्नुपर्छ जस्तो मलाई लाग्छ नि है। र श्रोताहरू, आज हाम्रो समक्ष यहाँ चाँदनी प्रधान बहिनी आउनुभएर हामीलाई समाज अनि देशलाई उन्नति गर्नमा चाहिँ अब नारीको चाहिँ के कतिको भूमिका रहन्छ भन्ने विषयमा एकदमै राम्रोसँगले यहाँले जानकारी गराउनु हुँदैछ। र अब यहाँको जानकारीलाई केही छन् हामी विराम दिँदै हजुरहरू समक्ष एउटा मिठो अनि रमाइलो गीत राखिरहेछौँ।

0: हामीले हजुरहरूलाई गीत राखे पश्चात फेरि हामी कार्यक्रममा यहाँ श्रोताहरू सँगसँगै चाँदनी बहिनीलाई स्वागत जनाउँदै अब फेरि यहाँको विषय वस्तुलाई हामी अगाडि बढाइरहेछौँ र यहाँले आज हामीलाई बताउनु हुँदैछ समाज अनि देशलाई उन्नति गर्नमा चाहिँ अब नारीहरूको चाहिँ के कतिको भूमिका रहन्छ भन्ने विषयमा यहाँले एकदमै राम्रोसँगले हामीलाई जानकारीहरू गराउनु हुँदैछ र बहिनी अरू के छ त तपाईँको विषयहरू र भन्दै जानुहोस् न त
1: अरू विषयहरूमा अब शिक्षा अनि विज्ञानपट्टि है
0: हजुर हजुर हजुर
1: यसमा पनि हाम्रो नारी ले महिलाहरूले एकदमै ठुलो योगदान आफ्नो देशप्रति दिइरहेका
0: छन् हजुर
1: शिक्षामा महिलाहरूको योगदान निर्विवाद छ
0: एकदम हजुर
1: आज महिलाहरू साक्षर मात्र भइरहेका छैनन् तर वैज्ञानिक डाक्टर इन्जिनियर र अनुसन्धानकर्ता बन्न उच्च शिक्षा हासिल गरिरहेका
0: छन्
1: कल्पना चावला टेसी थोमस जसलाई मिसाइल महिला भनेर चिनिन्छ र डाक्टर इन्दिरा हिन्दुजा जस्ता महिलाहरूले विज्ञान र अन्तरिक्षको क्षेत्रमा भारतलाई वैश्विक रूपमा गौरवान्वित बनाएका छन् र यिनीहरूले हाम्रो देशको नामलाई विश्वमा चिनाउने काम गरेका
0: छन्
1: शिक्षाको प्रसारले जनसङ्ख्या नियन्त्रण सुधारिएको स्वास्थ्य र पर्यावरणीय संरक्षण जस्ता दिगो विकास लक्ष्यहरू प्राप्त गर्न मद्दत गरिरहेका छन् र हाम्रो नारीहरू जति शिक्षित हुँदै जान्छन् त्यति हाम्रो जनसङ्ख्याको नियन्त्रण
0: पनि हुँदै जान्छ
1: र स्वास्थ्यमा पनि सुधार हुन्छ र पर्यावरणको संरक्षणमा पनि उनीहरूको योगदान पुग्छ
0: योगदान निकै भागीदारी भएको हामी पाउँछौँ होइन अहिले देख्छौँ हामी यो पर्यावरण दिवसहरूतिर होइन हामी नारीहरूले धेरै धेरै रुखहरू रोपिरहेका है देखिरहेका छौँ यो एकदमै राम्रो कुरो किनभने तपाईँले स्वास्थ्यको कुरा गरिहाल्नु भयो बहिनी होइन र अब हाम्रो नारीहरू चाहिँ अब पढेका लेखेका छन् भने चाहिँ स्वास्थ्यमा ध्यान दिन्छन् भनेर तपाईँले भन्नुभयो ठिक्क यो कुरो एकदमै राम्रो कुरो किनभने अब जो पढेका लेखेका छन् उनीहरूले आफ्नो नानीहरूलाई होइन बिमारी भएको भनौँ कस्तो प्रकारको पौष्टिक खानाहरू दिनुपर्ने त्यो सबै कुरो जानेका हुन्छन् नि त होइन र अब हेर्नुहोस् अब यस्तो हुन्छ नि अब पढेका लेखेका छैनन् भने चाहिँ अब कस्तो हुन्छ भने अब बिमारी भएको बेलामा कोही बेला दबाईहरूमा एक्सपायरी हुन्छ नि बहिनी क्या
1: त्यो
0: हजुर त्यो हेर्न पनि जान्दछन् है नपढेको छ भने त त्यो अब कस्तो दबाई दियो कहिलेको दबाई दियो त्यो थाहै हुँदैन होइन त्यसै खान्छन् कति कोही नानीहरू त एकदमै सिकिस्त अवस्थामा पनि पुग्न सक्छन् होइन र यस्तो कुरोहरूमा चाहिँ अब हामीले याद गर्नुपर्छ र यही कुरोहरू सम्झेर चाहिँ अब हामीले विशेष छोरी नानीहरू चाहिँ धेरैभन्दा धेरै शिक्षा दिने प्रयास चाहिँ गर्नुपर्छ जस्तो लाग्छ नि होइन ज्यू
1: भारतको विकास र प्रगतिमा महिलाहरूको योगदान महत्त्वपूर्ण छ उनीहरू घरमा मात्र सीमित छैनन् समाज राजनीति शिक्षा विज्ञान खेल व्यवसायमा पनि महत्त्वपूर्ण भूमिका खेल्छन् जसले चाहिँ आफ्नो देशलाई नै आजका महिलाहरू शिक्षित सक्षम र आत्मनिर्भर छन् महिलाहरूले देशको राजनीति र स्वतन्त्रता संग्राममा पनि योगदान पुर्याएका छन् महात्मा गान्धीबाट प्रेरित भएर धेरै महिलाहरू स्वतन्त्रता संग्राममा सक्रिय भए शिक्षाको क्षेत्रमा महिलाहरू उत्कृष्ट शिक्षक र वैज्ञानिक बनिरहेका छन् भारतीय महिलाहरूले खेलकुदमा अन्तर्राष्ट्रिय स्तरमा भारतको गौरव ल्याए महिलाहरूको कठोर परिश्रम र समर्पणले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ र देशको विकासलाई तीव्र बनाउँछ महिलाहरूले हरेक क्षेत्रमा समान अवसर पाए भने देशको प्रगति अझ बलियो हुनेछ
0: एकदमै साँचो भन्नु हजुर हजुर
1: यस्तै प्रकारले हाम्रा नारीहरूको राजनीति र प्रशासनिक सेवाहरूमा पनि धेरै ठुलो महत्त्व छ राजनीति र प्रशासनमा महिलाहरूको सहभागिताले देशको निर्णय प्रक्रियामा सकारात्मक परिवर्तन ल्याएको छ सरोजिनी नायडू इन्दिरा गान्धी र सुषमा स्वराज जस्ता दिग्गज नेताहरूले देशलाई कुशलतापूर्वक निर्देशित नेतृत्व प्रदान गरे पञ्चायती राज प्रणालीमा महिलाहरूको लागि आरक्षणले ग्रामीण भारतलाई रूपान्तरण गरेको छ किरण बेदी जस्ता महिला अधिकारीहरूले पुलिस एवं प्रशासनिक सेवाहरूमा इमानदारी र साहसको उत्कृष्ट उदाहरणहरू स्थापित गरेका छन्
0: ठिकै भन्नुभयो यिनीहरू चाहिँ भयो अब हाम्रो अहिलेको नानीहरूको अब प्रेरणाको स्रोत भनौँ होइन
1: र महिलाहरू चाहिँ एउटा सानो ठाउँमा सीमित नभएर चाहिँ सबै राजनीति र प्रशासनिक क्षेत्रमा पनि उनीहरूले आफ्नो सेवा दिइरहेका छन्
0: हजुर हजुर
1: यसै प्रकारले खेल अनि कला क्षेत्रमा पनि हाम्रा महिला दिदी बहिनीहरू एकदमै अग्रसर छन् अहिले खेल क्षेत्रदेखि कलाको संसारसम्म महिलाहरूले आफ्नो प्रतिभा प्रमाणित गरेका छन्। पीवी सिन्धु, मेरी कम, सानिया मिर्जा, मीराबाई चानु र मिताली राज जस्ता खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाएका छन्। त्यस्तै कला, साहित्य र सिनेमा मार्फत महिलाहरूले भारतीय संस्कृति र सामाजिक सन्देशहरू जनतामा फैलाएका छन्। चुनौती र महिला सशक्तिकरणको आवश्यकता। महिलाहरूले हरेक क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरे पनि लैङ्गिक असमानता, भेदभाव र सुरक्षा जस्ता चुनौतीहरू अझै पनि कायम छन्। समाजको प्रगतिको लागि महिला सशक्तिकरण आवश्यक छ। जब महिलाहरूले समान अवसर, उचित शिक्षा र निर्णय लिने स्वतन्त्रता पाउँछन् तब सम्पूर्ण देशलाई फाइदा हुन्छ। विकसित भारतको सपना साकार पार्न महिलाहरूको पूर्ण सहभागिता आवश्यक रहेको छ।
0: ठिकै भन्नुभयो। अब महिलाहरूले अवसर चाहिँ पाउनु पर्यो होइन, अवसर पाए भने चाहिँ अब उनीहरूले नगर्नु सक्ने कुरो चाहिँ केही पनि छैन भन्नु न होइन।
1: एउटा पुरुष र महिला बीचको अन्तर छ, त्यसलाई चाहिँ भेदभाव चाहिँ राख्नु भएन
0: होइन,
1: समान समानता पाउनु पर्यो महिलाहरूले
0: र अवसर पाउनु पर्यो
1: र सबै क्षेत्रहरूमा उनीहरूले पनि अवसर प्राप्त गर्नु पर्यो, जसले चाहिँ हाम्रो एउटा सानो गाउँ समाजदेखि हुँदै सहर बजार हुँदै सम्पूर्ण देशको नै प्रतिनिधित्व गर्ने क्षमता चाहिँ हाम्रो महिलाहरूले राखेका
0: छन् अहिलेसम्म है। हजुर, ठिकै भन्नुभयो बहिनी।
1: र अन्तमा भन्नुपर्दा यो स्पष्ट छ कि समाज र देशको प्रगतिमा महिलाहरूको योगदान पुरुषहरू भन्दा कम छैन। महिलाहरू समाजका निर्माता हुन्, कुनै पनि राष्ट्रको विकास उनीहरूको क्षमता बिना कल्पना गर्न सकिँदैन। हाम्रो देशको आधा नै सायद महिलाहरूको जनसङ्ख्या होला, त्यो आधा जनसङ्ख्या महिलाहरू नै छैनन् भने कुनै पनि देशको विकासमा हामीले कुनै प्रगतिमा कल्पना गर्न नै सक्ने छैनौँ होइन।
0: र
1: त्यसै कारण हाम्रो नारीहरूलाई चाहिँ समाजमा समानताको चाहिँ एकदमै
0: खाँचो
1: छ। महिला विकास केवल उनीहरूको व्यक्तिगत विकास होइन, तर यसले सम्पूर्ण परिवार, समाज र अन्तत देशको विकासको ग्यारेन्टी गर्छन्। त्यसकारण महिलाहरूलाई उचित सम्मान, समान अधिकार र प्रगतिको लागि समान अवसर प्रदान गर्नु प्रगतिशील समाजको सबैभन्दा ठुलो जिम्मेवारी हो। महिला सशक्तिकरणबाट मात्र बलियो, समृद्ध र विकसित देश निर्माण गर्न सम्भव छ।
0: हजुर, एकदमै साँचो भन्नुभयो नि बहिनीले, किनभने आजको समयमा हेर्यो भने अब हामीले छोरा र छोरीमा भिन्नता चाहिँ भनौँ है भेदभाव चाहिँ गर्नु भएन पटक्कै होइन, किनभने जति छोराले गर्न सक्छन् अहिले छोरीहरूले पनि त्यत्तिकै गरिरहेका छन् है सबै क्षेत्रमा। जस्तो तपाईँले भन्नुभयो नि राजनीति क्षेत्रमा हेऱ्यो भने पनि त्यतिकै छन् है हाम्रा नारीहरू, तपाईँले विज्ञानको क्षेत्रमा भन्नुभयो त्यो पनि त्यतिकै छन्। अहिले त अब हामीले हेऱ्यौँ भने सेनामा पनि अब हाम्रो नारीहरू उत्तिकै छन् होइन, सेनामा पनि हाम्रो नारीहरू लडिरहेका छन् है। र यस्तै प्रकारले अब हाम्रो नारीहरू चाहिँ विभिन्न क्षेत्रमा नै अग्रसर छन् भनेर चाहिँ अब हामी अहिले चाहिँ अब किटान गरेर नै भन्न सक्छौँ
1: होइन।
0: हजुर, र श्रोताहरू आज हाम्रो समक्ष यहाँ चाँदनी प्रधान बहिनी आउनुभएर समाज अनि देशलाई उन्नति गर्नमा हाम्रो नारीहरूले चाहिँ के कतिको भूमिका राखेको हुन्छ भनौँ, के कतिको भूमिका रहन्छ भन्ने विषयमा यहाँले एकदमै राम्रोसँगले हामीलाई उदाहरणस्वरूप जानकारीहरू गराइहाल्नु भयो। श्रोताहरू, समय धेरै नै भइगयो र यहाँ बहिनीलाई अहिलेलाई भने हामी बिदा दिइरहेछौँ। हवस् त बहिनी, नमस्ते,
1: धन्यवाद।
0: र श्रोताहरू, अन्तमा फेरि पनि हामी हजुरहरूलाई एउटा गीत सुनाइ मनोरञ्जन नै गराइरहेछौँ।

हवस् त श्रोताहरू, हजुरहरूलाई यसरी गीत सुनाउँदा सुनाउँदै अब तपाईँहरूसँग बिदा लिने समय पनि भइसकेको हुनाले आगामी सप्ताहसम्मलाई हामीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

नमस्कार, आदरणीय श्रोता, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता साथी, मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा, र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। श्रोता, सधैँ आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

विद्यार्थी भाइ बहिनीहरू, यो देशवन्दना पश्चात आजको कार्यक्रममा हामी भूगोल पाठ अन्तर्गत नदीका कार्यहरू विषयमाथि केही कुराहरू बुझ्नेछौँ। विद्यार्थी भाइ बहिनीहरू, नदी केवल पानी बग्ने स्रोत मात्र होइन, यसले पृथ्वीको सतह निर्माण र परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दछ। नदीले मुख्य रूपमा तीन कार्य गर्छ। एउटा हो इरोजन, अर्को ट्रान्सपोर्टेसन र अर्को रहेको छ डिपोजिसन। पहाडी क्षेत्रमा नदीले चट्टान काटेर उपत्यका र गहिरो खोँच बनाउँछ, मध्य भागमा माटो र ढुङ्गा बगाएर लैजान्छ र समथर भूभागमा पुगेर उब्जाउ माटो थुपार्ने कार्य नदीले गर्दछ। अनि आजको कार्यक्रममा पनि हामी नदीको यी कार्यहरू, तिनले बनाउने भू आकृतिहरू र मानव जीवनमा नदीको महत्त्वबारे सरल र रोचक ढङ्गमा बुझ्नेछौँ। र यसैको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षक आशिष छेत्रीज्यू।

0: नानीहरू, आज हाम्रो चर्चाको विषय रहेको छ नदीका कार्यहरू, जसलाई हामी वर्क्स अफ रिभर पनि भन्ने गर्छौँ है। र सबैभन्दा पहिला चाहिँ हामीले नदी भनेको के हो त्यो बुझ्नु अति आवश्यक छ। र नदी पृथ्वीको सतहमा बग्ने एक प्राकृतिक जलधारा हो। वर्षा, हिमालको हिउँ पिघ्लेर मूल वा तालबाट उत्पन्न भएको पानी जब उच्च स्थानबाट तल्लो स्थानतर्फ बग्दै जाँदा नदीको निर्माण हुन्छ। नदी पृथ्वीको भौतिक भूआकृति निर्माण तथा परिवर्तन गर्ने एक महत्त्वपूर्ण प्राकृतिक शक्ति हो। नदीले अपरदन, जसलाई हामी इरोजन पनि भन्ने गर्छौँ है, वहन तथा निक्षेपण भनेको जस्तै डिपोजिसन, प्रक्रियाहरू मार्फत विभिन्न प्रकारका भूआकृतिहरू निर्माण गर्छ। नदीको माथिल्लो भागमा तीव्र अपरदन कारण भी आकारको उपत्यका, गर्ज तथा जलप्रपात, जसलाई हामी वाटरफल्स भन्ने गर्छौँ है, यिनीहरूको निर्माण हुन्छ भने मध्यम तथा तल्लो भागमा नदीले बगाएर ल्याएको माटो, बालुवा र गात थुपारेर बाढी मैदान, प्राकृतिक बाँध र डेल्टा निर्माण गर्छ। हिमालबाट बग्ने गङ्गा, ब्रह्मपुत्र, कोशी तथा टिस्टा जस्ता नदीहरूले विशाल मैदान तथा उब्जाउ भूमिको निर्माणहरू गरेका छन्। नदीले पर्वत, पहाड तथा मैदानको स्वरूप परिवर्तन गर्दै पृथ्वीको सतहलाई निरन्तर रूपमा परिवर्तन गर्ने काम गर्दछ। त्यसैले नदीलाई भूआकृति निर्माण गर्ने प्रमुख प्राकृतिक कारक पनि मानिन्छ है। र नदी प्रकृतिको अत्यन्त महत्त्वपूर्ण उपहार हो। मानव सभ्यताको विकास नदी किनारबाट नै सुरु भएको मानिन्छ। प्राचीन समयमा मानिसहरू नदी नजिक बसोबासो गर्थे किनकि नदीबाट पानी, उर्वर माटो, माछा तथा यातायातको सुविधा प्राप्त हुन्थ्यो। आज पनि नदी कृषि, जलविद्युत, उद्योग, पर्यटन तथा वातावरणीय सन्तुलनको लागि अत्यन्त महत्त्वपूर्ण छ। र यसरी नै भारत क्षेत्रमा बग्ने गङ्गा, ब्रह्मपुत्र, सिन्धु, कोशी, टिस्टा आदि नदीहरूले पनि समाज र सांस्कृतिक विकासको क्रममा ठूलो योगदान दिएका छन्। र अब हामी नदीको जीवन अवस्था है, नदीको कार्यहरू कसरी हुन्छ, कस्तो जीवन अवस्थामा कस्तो कार्य हुन्छ, त्यसको बारे पनि चर्चा गर्न छौँ है। र नदीको चाहिँ मुख्य तिनवटा अवस्था हुन्छ है। र प्रथम अवस्था चाहिँ छ युवा अवस्था, जसलाई हामी युथ स्टेज पनि भन्ने गर्छौँ है। यस अवस्थामा नदीको वेग धेरै हुन्छ र अपारदन प्रमुख कार्य हुन्छ है। अपारदन भनेको चाहिँ इरोजन गर्ने काम चाहिँ यो स्टेजमा चाहिँ अति नै बेसी हुन्छ। नदीले गहिरा उपत्यका भने जस्तै भ्यालीहरू है, रिभर भ्यालीहरू तथा जलप्रपात निर्माण गर्छ। हिमालय नदीहरू प्राय युवा अवस्थामा रहेको नै मानिन्छ। हाम्रो क्षेत्रको जुन चाहिँ हिमालय नदीहरू छ, यिनीहरू चाहिँ प्राय युवा अवस्थामा नै रहेको मानिन्छ। दोस्रो अवस्था रहेको छ म्याच्योर स्टेज, जसलाई हामी प्रौढ अवस्था पनि भन्छौँ। यस अवस्थामा नदीको वेग मध्यम हुन्छ, वहन कार्य प्रमुख हुन्छ है। ट्रान्सपोर्टेसन गर्ने वहन कार्य प्रमुख हुन्छ र नदी घुमाउरो रूपमा बग्न थाल्छ। सिधा नबगेर चाहिँ बाङ्गोटेर हुँदै नदी बग्ने काम गर्छ अरे, जसलाई हामी मियन्डर्स पनि भन्ने गर्छौँ। उपत्यका चौडा बन्छ र खेतीयोग्य मैदानहरूको विकास हुन्छ। र तेस्रो अवस्था चाहिँ छ नदीको ओल्ड स्टेज। र ओल्ड स्टेज, यस अवस्थामा नदीको गति एकदमै कम्ती भएर जान्छ र निक्षेपण प्रमुख कार्य भएर अघि बढ्दछ। अब निक्षेपण भनेको चाहिँ डिपोजिसन गर्ने काम है। र जति नदी ओल्ड स्टेजमा पुग्दै जान्छ, त्यति नै नदीले आफ्नो डिपोजिसन गर्ने कार्यलाई बढाउँदै लान्छ। र त्यसरी नै हामीले देख्न सक्छौँ डेल्टा भयो है, यो जस्तै हामीले बाढी मैदानहरू भन्छ, जसलाई फ्लड प्लेनहरू भन्छ, यस्तो खालको ल्यान्डफर्म्सहरू चाहिँ हामी यो वृद्ध अवस्थामा है, ओल्ड स्टेजमा देख्ने गर्दछौँ। र श्रोतागण अनि मेरा प्यारा विद्यार्थीहरू, अब हामी नदीका कार्यहरूपट्टि जाउँ है। नदीले कस्तो प्रकारले कार्य गर्छ, कस्तो कस्तो कार्य गर्छ भन्दाखेरि, नदीको मुख्य कार्यहरू तीन प्रकारका छन्। एक नम्बर चाहिँ इरोजन, जसलाई हामी अपरदन भन्छौँ। दुई नम्बरमा रहेको छ ट्रान्सपोर्टेसन, वहन गर्ने कार्य है। र त्यसपछि छ डिपोजिसन, जसलाई निक्षेपण पनि भन्ने गरिन्छ है। र नदीको यी तीन मुख्य कार्यहरू चाहिँ एक अर्कामा अति नै जुडिएको छ र यी कार्यहरूले विभिन्न प्रकारका भू आकृतिहरू निर्माण गर्दछन्। भारतीय हिमाली नदी प्रणालीहरू जस्तै गङ्गा, ब्रह्मपुत्र, सिन्धु, कोशी, टिस्टा आदि नदीहरूले हिमालय तथा उत्तर भारतीय मैदानको भूआकृति निर्माणमा ठूलो भूमिका खेल्दछन्। नदीका कार्यहरू प्राकृतिक भूआकृति निर्माणसँग प्रत्यक्ष सम्बन्धित छन्। नदीको वेग, ढाल, पानीको मात्रा तथा चट्टानको प्रकृति अनुसार नदीका कार्यहरू फरक फरक हुन्छन्। माथिल्लो भागमा नदीको वेग तीव्र हुन्छ भने तल्लो भागमा नदीको गति कम भएर डिपोजिसन हुने कामहरू बढी हुँदछ। र नदीका तीन मुख्य कार्यहरू एक अर्कासँग सम्बन्धित भएका छन्। नदीले पहिला जमिन काट्छ, त्यसपछि काटिएको पदार्थहरू जति छ त्यसलाई बिस्तारै बगाएर लैजाउँछ र अन्तत अन्य स्थानमा लगेर थुपार्ने काम गर्छ। यसरी पृथ्वीको सतह निरन्तर रूपमा परिवर्तन भइरहन्छ। र नदीका कार्यहरूमध्ये पहिला हामी एक नम्बरमा इरोजनको बारेमा अब चर्चा गर्न गइरहेछौँ है। नदीले आफ्नो बहाउको शक्तिद्वारा जमिन, चट्टान, माटो तथा ढुङ्गा काट्ने प्रक्रियालाई अपरदन भनिन्छ, अपरदन तथा इरोजन है, इरोजन भनिन्छ। नदीको गति धेरै भएको क्षेत्रमा इरोजन पनि एकदमै बेसी हुन्छ र विशेष गरी हिमालय क्षेत्रका नदीहरूमा तीव्र ढलान भएको कारणले गर्दा इरोजन अति नै बेसी भएको हामी देख्न सक्छौँ हाम्रो हिमालय क्षेत्रमा है। र नदीको माथिल्लो भागमा इरोजनको प्रभाव सबैभन्दा बढी हुन्छ। यहाँ नदी साँघुरो तथा गहिरो उपत्यकाहरू बनाएर तीव्र गतिमा बग्दछ। नदीले चट्टानलाई काट्दै काट्दै अझै गहिरो बनाउँदै लाने काम पनि यस क्षेत्रमा गर्दछ। र इरोजन गर्ने है, नदीको इरोजनहरू गर्ने प्रोसेसेसहरू चाहिँ हामी अब डिस्कस गर्न गइरहेछौँ है। र एक नम्बरमा रहेको छ हाइड्रोलिक एक्सन अथवा हाइड्रोलिक क्रिया। नदीको पानीको तीव्र दबावले चट्टानको दरारमा प्रवेश गरी चट्टान फुटाउने कार्यलाई हाइड्रोलिक क्रिया भनिन्छ। तीव्र वेगमा बग्ने पानीले हावाको दबाव उत्पन्न गर्छ जसले चट्टानलाई कमजोर बनाउँदै बनाउँदै लगेर टुक्र्याउने काम गर्दछ। यो प्रक्रिया विशेष गरी वर्षा समयमा बढी सक्रिय हुन्छ र हिमाली क्षेत्रका नदीहरूमा पानीको मात्रा धेरै भएको कारणले गर्दा हाइड्रोलिक क्रियाबाट एकदम गहिरा गहिरा खोज तथा गर्जहरूको निर्माण भएको हामी देख्न सक्छौँ है। यसरी नै दोस्रो प्रक्रिया रहेको छ एब्रासन अर कोरेजन है, जसलाई घर्षण पनि भन्ने गर्दछ। र नदीले बगाएर ल्याएका ढुङ्गा बालुवा तथा गिटीहरूले नदीको तल र किनार घोट्ने कार्यलाई घर्षण भनिन्छ। यस प्रक्रियाले चट्टान बिस्तारै काटिन्छ। घर्षणको प्रभाव तीव्र बहाउ भएको क्षेत्रमा बढी देखिन्छ। नदीले निरन्तर घोटाइ गर्दा उपत्यका गहिरो र चौडा बन्दै जान्छ र यसरी नदीले आफ्नो भ्यालीलाई चाहिँ बढाउँदै बढाउँदै लान्छ है, एब्रेजन र कोरेजन गरेर। र अब तेस्रो रहेको छ, तेस्रो प्रमुख प्रक्रिया के छ भन्दाखेरि चाहिँ यो चाहिँ हो एट्रिसन। र एट्रिसनलाई चाहिँ हामी आपसी ठक्कर पनि भनेर भन्ने गर्छौँ है। नदीमा बगिरहेका ढुङ्गाहरू आपसमा ठोकिएर फुट्ने तथा गोलाकार बन्ने प्रक्रियालाई आपसी ठक्कर अथवा एट्रिसन भनिन्छ। यस प्रक्रियाबाट ठुला ढुङ्गाहरू साना कणमा परिणत हुन्छन्। यसका कारण नदीको तल भागमा पाइने ढुङ्गाहरू सामान्यत चिल्लो र गोलाकार देखिन्छ। यसैले हिमाली नदीहरूले बगाएर ल्याएका ढुङ्गाहरू मैदान क्षेत्रमा पुग्दाखेरि कस्तो हुन्छ भन्दा साना तथा गोलाकार देखिने खालको हुन्छ। यसको कारण चाहिँ के थियो, एट्रिसनले गर्दा। र अब चौथो चाहिँ छ हाम्रो सल्युसन अथवा घुलन पनि हामी यसलाई भन्ने गर्छौँ। नदीको पानीमा रहेको रासायनिक पदार्थहरूले घुलनशील चट्टानहरूलाई घुलाउने प्रक्रियालाई घुलन भनिन्छ, घुलन तथा सल्युसन भनिन्छ। विशेष गरी चुन ढुङ्गा तथा लाइमस्टोन भनेर हामी जसलाई चिन्ने गर्छौँ है, यस्ता क्षेत्रमा यो सल्युसनको प्रक्रिया अति नै सक्रिय भएर गएको हामी देख्न सक्छौँ। र विद्यार्थी नानीहरू, अब हामी अपरजनबाट बन्ने है भू आकृतिहरू तथा ल्यान्डफर्म्सहरूबारे चर्चा गर्न गइरहेका छौँ। र एक नम्बरमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ इरोजन भएपछि सबैभन्दा पहिलो चाहिँ के बनिन्छ त भन्दा चाहिँ त्यो चाहिँ भी सेप्ड भ्याली है, जसलाई हामीले भी आकारको उपत्यका पनि भन्दछौँ। र युवा अवस्थामा रहेको नदीले तलतिर गहिरो रूपमा जमिन काट्दा भी आकारको उपत्यका निर्माण हुन्छन्। यस्तो उपत्यका साँगुरो तथा गहिरो हुन्छ। हिमालयका धेरै नदीहरूले यस प्रकारका उपत्यका निर्माण गरेका छन्। भागीरथी तथा अलकनन्दा नदीका उपत्यकाहरू यसको राम्रो उदाहरण हुन्। र दोस्रो ल्यान्डफर्म्स रहेको छ गर्ज है। नदीले कठोर चट्टान काट्दै गहिरो तथा साँगुरो खोच निर्माण गर्दा गर्ज बन्दछ। गर्जको दुवैतर्फ अग्ला अग्ला भित्ताहरू हुन्छन् है। र इक्जाम्पलको रूपमा हामीले हेर्नु हो भने हिमाली नदीहरूमा गर्ज धेरै पाइन्छ। ब्रह्मपुत्र नदीले तिब्बत तथा अरुणाचल क्षेत्रमा विशाल गर्ज निर्माण गरेको छ। र यसरी नै तेस्रो भू आकृति रहेको छ जलप्रपात है, जसलाई हामी वाटरफल्स पनि भन्ने गर्छौँ है। जब नदी कठोर र नरम चट्टानमाथि बग्छ, नरम चट्टान छिटो काटिन्छ र जलप्रपात को निर्माण हुन्छ। पानी उच्च स्थानबाट तल खस्दा आकर्षक दृश्य देखिन्छ। हिमालय क्षेत्रमा साना ठुला धेरै जलप्रपातहरू हामी देख्न सक्छौँ र यस्ता जलप्रपात पर्यटनको दृष्टिले पनि अति नै महत्त्वपूर्ण हुन्छन्। र चौथो अर्को एउटा ल्यान्डफर्म्स रहेको छ पोटहोल है। नदीको तल भागमा गोलाकार खाल्डो बन्ने संरचनालाई पोटहोल भनिन्छ। ढुङ्गा तथा बलुवा घुम्दै चट्टान काट्दा यस्तो संरचना बन्छ। पोटहोल प्राय तीव्र बहाव भएको क्षेत्रमा देखिन्छ र यसले नदीको अपरदन शक्ति दर्शाउँदछ। सिन्धु गङ्गा तथा ब्रह्मपुत्र नदी प्रणालीहरूले हिमालय क्षेत्रमा विशाल उपत्यका गर्ज तथा जलप्रपात निर्माण गरेका छन्। कोशी तथा टिस्टा नदीले पनि पहाडी क्षेत्रमा तीव्र कटान गर्दै भू आकृति परिवर्तन गरिरहने गर्दछन्। र यसरी अपरदनपछि वहन तथा ट्रान्सपोर्टेसन है नदीको अर्को मुख्य कार्यको बारेमा चर्चा गर्न गइरहेका छौँ। नदीले अपरदनद्वारा काटिएको पदार्थहरूलाई एक स्थानबाट अर्को स्थानमा बगाएर लैजाने प्रक्रियालाई वहन भनिन्छ। है वहनलाई हामी ट्रान्सपोर्टेसन भनेर सिम्पल भाषामा भन्ने गर्दछौँ। नदीले ढुङ्गा बलुवा माटो तथा अन्य पदार्थहरूलाई विभिन्न तरिकाले बगाउँछ। वहन कार्य नदीको मध्यम भागमा चाहिँ अति नै बढी सक्रिय भएको हामी देख्न सक्छौँ। र नानी हो अब हामी प्रोसेसेस अफ ट्रान्सपोर्टेसन है कसरी चाहिँ वहन प्रक्रियाहरू नदीले गर्ने गर्दछ त्यसको बारे हामी चर्चा गर्नेछौँ है। र वहन प्रक्रियाहरूमध्ये सबैभन्दा सर्वप्रथम हामी डिस्कस गर्नेछौँ ट्र्याक्सनको बारेमा है। र ट्र्याक्सन भनेको के हो भन्दा चाहिँ जब ठुला ढुङ्गा तथा गिटीहरू नदीको तलमा घिस्रिँदै बग्ने प्रक्रियालाई हामी ट्र्याक्सन भनिन्छ है। हामी ट्र्याक्सन भन्ने गर्छौँ। यसको लागि नदीको वेग तथा स्पिड धेरै हुनुपर्छ। नदीहरूमा वर्षाको समयमा ट्र्याक्सन प्रक्रिया निकै सक्रिय हुन्छ। र यसरी ट्र्याक्सन पछि दोस्रो प्रक्रिया रहेको छ सेल्टेसन। मध्यम आकारका कणहरू उफ्रिँदै बग्ने प्रक्रियालाई हामी सेल्टेसन भन्दछौँ। नदीको वेगका कारण कणहरू पटक पटक उफ्रिन्छन्। यो प्रक्रिया सामान्यतया बलुवा तथा साना गिटीहरूमा देखिन्छ। नदीको मध्य भागमा सेल्टेसन बढी भएको हामी देख्न सक्छौँ है। र तेस्रो प्रक्रिया रहेको छ सस्पेन्सन। साना माटाका कणहरू पानीमा तैरिँदै बग्ने प्रक्रियालाई सस्पेन्सन भनिन्छ। यसले नदीको पानी धमिलो देखिन्छ। गङ्गा तथा ब्रह्मपुत्र नदीहरूले ठुलो मात्रामा गाँठ सस्पेन्सनको रूपमा बगाउँछन्। यसले मैदानको क्षेत्रमा उब्जाउ माटो पुर्याउने काम गर्दछन्। र यसपछि रहेको छ सल्युसन है। सल्युसन अर्को चौथो अति महत्त्वपूर्ण ट्रान्सपोर्टेसनको प्रोसेस रहेको छ। र घुलनशील पदार्थहरू पानीमा घुलेर बग्ने प्रक्रियालाई हामी सल्युसन भन्ने गर्दछौँ है। नदीको पानीमा विभिन्न खनिज पदार्थहरू घुलिरहेका हुन्छन्। यो प्रक्रिया सामान्यत चुनढुङ्गा तथा लाइमस्टोन क्षेत्रमा अति सक्रिय भएको हामी देख्ने गर्दछौँ। वहन प्रक्रियाहरूद्वारा नदीले उब्जाउ माटो मैदानमा पुर्याउँछ। यसले कृषि उत्पादन बढाउन मद्दत गर्दछ। हिमाली नदीहरूले विशाल गाद मैदानमा ल्याएर उत्तर भारतीय मैदानलाई उर्वर बनाएको हामी देख्न सक्छौँ है। र नदीको तेस्रो अनि अति महत्त्वपूर्ण कार्य रहेको छ डिपोजिसन है। तेस्रो कार्य रहेको छ डिपोजिसन, जसलाई हामी निक्षेपण पनि भन्ने गर्दछौँ है। नदीको गति कम हुँदा नदीले बगाएर ल्याएको पदार्थ थुपार्ने प्रक्रियालाई निक्षेपण तथा डिपोजिसन भनिन्छ। यो प्रक्रिया सामान्यत नदीको मध्यम तथा तल्लो भागमा एकदम बढी भएको हामी देख्न सक्छौँ है। नदीले बगाएर ल्याएको गाद बालुवा तथा माटो थुप्रिँदा विभिन्न भूआकृतिहरू निर्माण हुन्छन्। डिपोजिसनले मैदान क्षेत्रलाई उर्वर बनाउने काम गर्छ। विशेष गरी मैदान क्षेत्रमा नदीको गति कम हुने भएकोले निक्षेपण बढी हुन्छ। निक्षेपणबाट बन्ने भूआकृतिहरू पनि थुप्रै प्रकारका हुन्छन् है। र एक नम्बरमा चाहिँ हामी डिस्कस गर्न सक्छौँ फ्लड प्लेनको है, जसलाई बाढी मैदान पनि भनिन्छ। बाढीको समयमा नदीले ल्याएको उब्जाउ माटो किनारमा थुप्रिँदा बाढी मैदान निर्माण हुन्छ। गङ्गा ब्रह्मपुत्र मैदान विश्वकै सबैभन्दा उर्वर मैदानमध्ये एक हो। र यसरी दोस्रोमा हामी देख्न सक्छौँ नेचुरल लिभिज है। नदीका किनारमा गाद थुप्रिँदा अग्लो भाग निर्माण हुन्छ, जसलाई प्राकृतिक बाँध तथा नेचुरल लिभिज भन्ने गर्दछौँ। यसले सामान्य बाढीको पानीलाई रोक्ने कार्य गर्दछ। र यसपछि हामी नदीको अर्को ल्यान्डफर्म्स डेल्टाको बारेमा हामी चर्चा गरौँ है। र नदी समुद्रमा मिसिने स्थानमा गाद थुप्रिँदा डेल्टा निर्माण हुन्छ है। अग्लो ट्रायङ्गुलर सेपको है, त्रिकोण आकारको जुन चाहिँ डिपोजिसन हुन्छ नदीको अन्तको भागमा, र त्यसलाई हामी डेल्टा भन्ने गर्दछौँ है। डेल्टा क्षेत्र अत्यन्तै उर्वर हुन्छ। यहाँनिर एकदम जे रोप्यो हामीले त्यसको खेती एकदमै राम्रोसँगले गर्न सक्छौँ है। गङ्गा ब्रह्मपुत्र डेल्टा चाहिँ विश्वकै सबैभन्दा ठुलो डेल्टा रहेको हामी देख्न सक्छौँ। र सुन्दरवन क्षेत्र यही डेल्टामा अवस्थित हुन्छ। र यसरी अर्को हामी डिपोजिसनबाट बन्ने इम्पोर्टेन्ट ल्यान्डफर्म चाहिँ रहेको छ एलुभियल फ्यान है, जुन चाहिँ हामी पहाड र मधेसको बिचको एरिया जसलाई फुटहिल भनिन्छ त्यहाँनिर पाउने गर्दछौँ है। र एलुभियल फ्यान चाहिँ के हो भन्दा पहाडबाट मैदानमा प्रवेश गर्दा नदीको गति कम भएर पङ्खा आकारमा निक्षेपण थुप्रिन्छ, यसलाई हामी चाहिँ एलुभियल फ्यान भन्ने गर्दछौँ। र हाम्रो हिमालयको पहाडी क्षेत्रमा, हिमालयको जुन चाहिँ फुटहिलको क्षेत्रमा छ, यहाँ हामी थुप्रै एलुभियल फ्यानहरू भएको हामी देख्न सक्छौँ है। र नदीको अर्को एउटा इम्पोर्टेन्ट डिपोजिसनल ल्यान्डफर्म रहेको छ नदी टापु है, जसलाई हामी रिभर आइल्यान्ड पनि भन्दछौँ है। नदीभित्र बलुवा तथा गाद थुप्रिँदा नदी टापुको निर्माण हुन्छ। ब्रह्मपुत्र नदीको माजुली विश्वकै सबैभन्दा ठुलो नदी टापुहरूमध्ये एक रहेको हामी देख्न सक्छौँ है। र हिमालयको फुटहिल क्षेत्रमा भावर तथा तराई क्षेत्र नदीको डिपोजिसनल प्रोसेसको निर्माणमा भएको एउटा इम्पोर्टेन्ट ल्यान्डफर्म्स हो है। यी क्षेत्रहरूमा कृषि तथा वनस्पति प्रशस्त रूपमा पाइने गर्दछ। र विद्यार्थी नानीहरू, यसरी नै हामी निष्कर्षमा के देख्न सक्छौँ भने नदी पृथ्वीको भू आकृति निर्माण गर्ने एक महत्वपूर्ण प्राकृतिक शक्ति हो। नदीका मुख्य कार्यहरू अपरदन, वहन तथा निक्षेपण रहेको छ, जसले पृथ्वीको सतहलाई निरन्तर परिवर्तन गरिरहेका हुन्छन्। भारतीय हिमालय नदी प्रणाली विश्वकै सबैभन्दा सक्रिय नदी प्रणालीहरू मध्ये एक हो। हिमाली नदीहरूले गहिरा उपत्यका, गर्ज, जलप्रपात, पहाडी मैदान तथा विशाल डेल्टाहरूको निर्माण गर्दछन्। यी नदीहरूले कृषि, जलविद्युत, पर्यटन तथा मानव जीवनमा ठूलो योगदान पुर्याएका छन्। त्यसैले नदी र नदीका कार्यहरूको अध्ययन भूगोल, वातावरण तथा मानव सभ्यताको विकास बुझ्न अत्यन्त आवश्यक छ र नदीको संरक्षण तथा सही व्यवस्थापन आजको महत्त्वपूर्ण आवश्यकता रहेको छ।
1: अब भने कार्यक्रममा हजुरहरूको निमित्त राख्न गइरहेकी छु यो आधुनिक गीत।

विद्यार्थी भाई बहिनीहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज हामीले नदीका कार्यहरू तथा तिनले पृथ्वीको स्वरूपमा पार्ने प्रभावहरू बारे जानकारी प्राप्त गर्यौं, जसलाई हजुरहरू समक्ष राख्नुभयो शिक्षक आशिष छेत्रीज्यूले। विद्यार्थी भाइ बहिनीहरू, नदी प्रकृतिको महत्वपूर्ण शक्ति हो, जसले भूमि निर्माण, कृषि विकास र मानव सभ्यताको विकासमा ठूलो योगदान पुर्याएको छ। त्यसैले नदीहरूको संरक्षण गर्नु र स्वच्छ राख्नु हाम्रो साझा जिम्मेवारी हुन जान्छ भन्दै अर्को शैक्षिक कार्यक्रममा भूगोलकै अर्को रोचक विषयसहित फेरि भेट हुने नै छौँ। तबसम्मलाई म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि आजको शिक्षा ज्योति कार्यक्रमबाट विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

0: यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् साँझ 5:05 मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन भएको बताउनुभयो। यसले मानिसहरूलाई आत्मनिर्भर, सचेत र सक्षम बनाउँछ। आज नयाँ दिल्लीमा आदिवासी छात्रवृत्ति योजनाका लाभार्थीहरूलाई सम्बोधन गर्दै राष्ट्रपतिले समाजका सबै वर्ग सामाजिक, आर्थिक र शैक्षिक रूपमा प्रगति गरेमा मात्र साँचो विकास सम्भव हुने बताउनुभयो। म्यानमारका राष्ट्रपति ओमिन आङ हलाइङ आज मुम्बई आइपुग्नु भएको छ। उहाँलाई महाराष्ट्रका राज्यपाल जिष्णु देववर्माले छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो। प्रोटोकल मन्त्री जयकुमार रावल पनि विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो। केन्द्र सरकारले आव्रजन र विदेशी नियमहरूमा संशोधन गर्दै अधिसूचना जारी गरेको छ। यस अनुसार 180 दिनको लागि भारत आउने र आफ्नो भिसा थप्न चाहने विदेशीहरूले आफ्नो भिसा समाप्त हुनुअघि पञ्जीकरण गर्नुपर्नेछ। मिजोरमले खेत बचाउ अभियान शुरू गरेको छ। कृषि तथा किसान कल्याण मन्त्रालयको नेतृत्वमा यो पहलले माटोको क्षय रोक्न र दिगो कृषि अभ्यासहरूलाई प्रवर्धन गर्ने लक्ष्य राखेको छ। मिजोरमका राज्यपाल विजय कुमार सिंहले 4 जुनमा शिलङमा आयोजना हुने उत्तर पूर्वी परिषदको 73 पूर्ण सत्रको तयारीको समीक्षा गर्नुभयो। डेनमार्कमा संसदीय चुनावको 10 हप्तापछि भएको गठबन्धन सम्झौतापछि मेटे फ्रेडरिक्सनले तेस्रोपल्ट प्रधानमन्त्रीको पद हासिल गर्नुभएको छ। मौसम विभागले आज राजस्थान, गुजरात, पश्चिमी मध्यप्रदेश, ओडिसा र तटीय आन्ध्र प्रदेशमा आँधीबेहरीको लागि अरेन्ज अलर्ट जारी गरेको छ। महिला क्रिकेटमा भारत र इङ्ल्याण्ड बीचको तेस्रो तथा अन्तिम T20 अन्तर्राष्ट्रिय म्याच आज इङ्ल्याण्डको टाउन्टनमा खेलिनेछ। म्याच भारतीय समयअनुसार राति 11 बजे सुरु हुनेछ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौँ समाचारको साँझमा। साँझ 6 बजे सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ एफएम 103.5 मेगाहर्जमा। श्रोताहरूले हामीलाई सुन्न सक्नुहुनेछ दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एयर एपमा पनि। समय साँझको 5:07 भइरहेछ। अब आरम्भ गरिरहेका छौँ फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान।

अहिले श्रोताहरूले सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति प्रेमी गीतको कार्यक्रम जय जवान। यसै क्रममा सुन्नुहोस् प्रेम रतन धनवायु फिल्मबाट पलक मुन्चाल अनि साथीहरूको स्वरलाई।

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब देवेन थापाबाट समाचार सुन्नुहोस्। दक्षिण अफ्रिकाको उपराष्ट्रपति सिपोकोसा पालस मासातिलेले आज नयाँ दिल्लीमा उपराष्ट्रपति सिपी राधाकृष्णनसँग भेट गर्नुभयो। उहाँको साथ दक्षिण अफ्रिका सरकारको वरिष्ठ मन्त्रीहरू अनि अधिकारीहरूको एक उच्च स्तरीय प्रतिनिधिमण्डल पनि सामेल थियो। दुवै नेताहरूले भारत दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई मजबुत गर्नलाई सार्थक वार्ता गर्नुभयो। वार्तामा व्यापार, निवेश, रक्षा सहयोग, कौशल विकास अनि जनजन सम्बन्धलाई बढावा दिनुपर्ने कुरामा विशेष बल दिएको थियो। उहाँहरूले वैश्विक दक्षिणका प्राथमिकताहरूलाई अघि बढाउने अनि बहुपक्षीय मञ्चहरूमा सहयोग बढाउने विषयमा पनि विचार विमर्श गर्नुभयो। स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भन्नुभयो, देशमा स्वास्थ्य सेवाहरूका दृष्टिकोण उपचारात्मक मोडलदेखि विकसित भएर एक बुनियादी ढाँचामा बदलिएको छ। यस ढाँचामा निवारक, पुनर्वास, उपशामक अनि वृद्धावस्था देखभाल आदि सामेल छन्। उहाँले भन्नुभयो, देशमा 182,000 भन्दा अधिक आयुष्मान आरोग्य मन्दिरहरूले स्वास्थ्य सेवाको निम्ति प्राथमिक केन्द्रको रूपमा कार्य गरिरहेका छन्। उहाँ आज पन्जाबको बठिन्डामा एम्सको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधित गरिरहेका थिए। निवारक स्वास्थ्य सेवामाथि बल दिनुहुँदै श्री नड्डाले भन्नुभयो, पञ्चायतहरू, आशा कार्यकर्ताहरू अनि अग्रिम पङ्क्तिका स्वास्थ्य कर्मीहरूको माध्यमद्वारा 30 वर्षभन्दा अधिक आयुका सबै मानिसहरूको नियमित जाँच गराउनको निम्ति प्रोत्साहित गरिरहेको छ। उहाँले भन्नुभयो, स्वास्थ्य क्षेत्रमा तृतीयक सेवा, चिकित्सा शिक्षा अनि अनुसन्धानलाई मजबुत गर्नमा एम्सको योगदानको सराहना गर्नुभयो। श्री नड्डाले बाल विकास अनि प्रारम्भिक स्वास्थ्य सहायता केन्द्रको शुभारम्भ गर्नुभयो। यो केन्द्रले नानीहरूको विकासात्मक विकारहरू अनि दिव्याङ्गहरूको प्रारम्भिक पहिचान, निदान अनि प्रबन्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले आज जर्मनीको थुरिगिया राज्यको प्रमुख मारियो वोक्टसँग नयाँ दिल्लीको बैठकमा क्वान्टम संचार, फोटोनिक्स अनि उद्योगको नेतृत्वसँग सम्बन्धित अत्याधुनिक प्रौद्योगिकी साझेदारीहरूको बारेमा चर्चा गर्नुभयो। यस अवसरमा डाक्टर सिंहले भन्नुभयो, भारतमा आज विश्वको तेस्रो सबैभन्दा ठूलो स्टार्टअप तन्त्र छ अनि जैव प्रौद्योगिकी, स्वास्थ्य देखभाल, जल तकनिकी, आर्टिफिसियल इन्टेलिजेन्स अनि अन्तरिक्ष प्रौद्योगिकीको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको व्यापक अवसर उपलब्ध छन्। उहाँले भन्नुभयो, भारत अनि जर्मनीको बीच विज्ञान, प्रौद्योगिकी, नवाचारको क्षेत्रमा गहिरो सम्बन्ध छ अनि वैज्ञानिक सहयोग द्विपक्षीय सम्पर्क एउटा धेरै मजबुत स्तम्भको रूपमा उदय भएको छ। दिल्लीको एउटा अदालतले निट परीक्षाको पेपर लिक मामलामा 5 आरोपीहरूको न्यायिक हिरासत 15 तारिकसम्मको निम्ति बढाएको छ। विशेष न्यायाधीश अजय गुप्ताले सिबिआईको त्यो याचिकालाई स्वीकार गर्नुभयो जसमा मंगीलाल, विकास विवाल, दिनेश विवाल, यश यादव अनि धनञ्जय लोखण्डेको न्यायिक हिरासत बढाउने माग गरिएको थियो। हिजो भौतिकी विख्याता मनिषा सञ्जय हलदार, बालरोग विशेषज्ञ डाक्टर मनोज सिरुरे अनि भौतिकीका शिक्षक तेजस हर्षद कुमार शाहलाई 14 दिनको न्यायिक हिरासतको निम्ति पठाएको थियो। सिबिआईले अहिलेसम्म यस मामलामा 13 आरोपीहरूलाई पक्राउ गरिसकेको छ। गएको महिना निट परीक्षाको पेपर लिक भएको आरोपहरूको बीच एनटिएले 3 मईमा आयोजित राष्ट्रिय पात्रता सह प्रवेश परीक्षा रद्द गरेको थियो। पुनर्परीक्षा 21 जुनमा निर्धारित गरिएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसई पुनर्मूल्याङ्कन पोर्टलमा हाल 8,000 भन्दा अधिक उपयोगकर्ता छन्। सामाजिक सञ्जाल पोस्टमा सिबिएसईले भनेको छ, अहिलेसम्म 16,000 भन्दा बढी विद्यार्थीहरूले सफलतापूर्वक आफ्नो मूल्याङ्कन पेश गरेका छन्। बोर्डले भनेको छ, विद्यार्थीहरूको प्रतिक्रियाको आधारमा प्लेटफर्मलाई अझ सुधार गरिएको छ। विद्यार्थीहरूको लागि प्रक्रियालाई अझ सुविधाजनक र सहज बनाउन सत्रको समयसीमा पनि बढाएको छ। नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीनसँग भेट गर्नुभयो। भेटघाट भाजपाको जाने कार्यक्रमको एक भागको रूपमा आयोजना गरिएको थियो। प्रतिनिधिमण्डलमा स्वागत गर्दै श्री नवीनले भारत र नेपाली बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धको बारेमा बातचित गर्नुभयो। उहाँले दुई देशबीचको सम्बन्ध साझा सभ्यतागत सम्पदा, सांस्कृतिक सम्बन्ध र जनता जनता बीचको बलियो सम्बन्धमा आधारित रहेको बताउनुभयो। उहाँले भन्नुभयो, यस्ता अन्तर्क्रियाले लोकतान्त्रिक संवादलाई बलियो बनाउन र राजनीतिक दलहरूबीचको सहयोगलाई गहिरो बनाउन मद्दत गर्दछ। श्री नवीनले भाजपाको राजनीतिक यात्रा, विचारधारा, संगठनात्मक संरचना र जनता केन्द्रित राजनीतिक अभ्यासहरूको बारेमा जानकारी साझा गर्नुभयो। उहाँले राष्ट्र स्तरदेखि बुथ स्तरसम्म भाजपाको संगठनात्मक मोडेलको व्याख्या गर्नुभयो र तल्लो तहका जनतासँग निरन्तर र प्रत्यक्ष सम्पर्क कायम राख्न भाजपा कार्यकर्ताहरूको महत्त्वपूर्ण भूमिकामा जोड दिनुभयो। आकाशवाणीबाट समाचार पूरा भयो। 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्समा। अब फिल्मी गीतको कार्यक्रममा सुनाइरहेछौँ पद्मवत फिल्मबाट श्रेया घोषाल अनि स्वरूप खानको स्वरलाई।

0: नमस्कार है कान्छीमाय दिदी, नमस्कार है बिरे दाजु,
1: आइपुगे म पनि।
2: नमस्कार नमस्कार चुल्ठे
1: भाइ, चुल्ठे भाइ आउनु भएछ
2: है। हो नि
0: हजुर हजुर,
1: खुसी लाग्यो।
2: हजुर, अब यसरी हामी भेटघाट भएपछि हामी सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ। आज पनि यहाँ चुल्ठे भाइले केही न केही सोध्ने कुरा त लिएर आउनु
1: भएको हुन्छ। उहाँले त नल्याउने त कुरै छैन,
2: हो त। अब यो कुराकानी थाल्नु भन्दा पहिले चाहिँ
0: हजुर
2: सधैँ झैँ गीत सुनेर आनन्द लिऊ न ल।
1: हुन्छ हुन्छ, अब पानी बसेको छ, गीत त सुन्नु पर्छ कि कसो हो चुल्ठे भाइ?
0: हजुर हजुर, गीत सुनौ, त्यस पछाडि कुराकानी सुरु गरौँ न।
1: हुन्छ हुन्छ, थकाइ पनि मेटिने, लु सुनौ न त।

0: घरमा यसो मोरल झर्दै जाँदाखेरि माइलाको माएको थिएँ, त्यति बेला तपाईँले ड्याङ्पो बनाउनु हुँदै थियो, त्यो के को लागि हो?
1: विशेष गरी चाहिँ त्यही विषयमा आउँदैछु म। मैले चाहिँ डल्ले खोर्सानीको मुख्य रोगहरू अनि यसको नियन्त्रण चाहिँ कसरी गर्नुपर्ने भन्ने चाहिँ सोधौँ भन्दैछु तपाईँहरूलाई।
2: हजुर हजुर, साह्रै राम्रो विचार गर्नुभएछ। किनभने
1: हजुर
2: डल्ले खोर्सानी चाहिँ हाम्रो पहाडी इलाकामा
1: हजुर
2: जति पनि खेती गरिन्छ यो चाहिँ नगद बालीको रूपमा मानिन्छ है।
0: यसको त भाउ पनि पाइन्छ है।
2: हो नि, राम्रो छ नि भाउ। फेरि यसलाई अगौटे निकाल्नु सक्यो भने त फाइदा छ
0: नि।
2: अहिले बजारमा नि प्रति किलो 1800 देखि 1000 रुपियाँको बिचमा छ। पछि अब बेसी हुँदै गएपछि त
0: अलिक कम्ती हुन्छ,
1: घट्दै जान्छ। अब त्यही 250-300 हुँदै जान्छ। तर अब अगौटेलाई चाहिँ अलिकति प्राथमिकता नै दिन्छन् नि त। हजुर हजुर,
0: जे कुरो पनि पहिला निस्केको चाहिँ राम्रो भनिन्छ नि त। अब महँगो पनि हुन्छ, यहाँ हाम्रो चुल्टे भाइले पनि राम्रो सोचेर आउनु भएछ,
1: त्यही कोसिस गरौँ भनेर नि। तर अब केही जानकारी बिनै लगाउनु पनि अब नुकसान हुने डर,
0: ठिकै हो।
1: तपाईँहरूबाट जानकारी लिएर चाहिँ त्यहाँदेखि सुरु गरौँ भन्ने इच्छाले नि।
2: हजुर हजुर, अब तपाईँले जुन यो डल्ले खोर्सानीको खेतीमा लाग्ने रोग र किराको कुरा गर्नुभयो नि, यसमा चाहिँ के भन्छु भन्दाखेरि डल्ले खोर्सानी चाहिँ जब चाहिँ बिरुवाको स्तर हुन्छ नि,
1: हजुर,
2: बिरुवाको अवस्थादेखि लिएर बोट पाकिन्जेलसम्म विभिन्न प्रकारको रोगहरू किराहरू लाग्ने गर्दछ।
1: हजुर,
2: त्यही मध्ये मुख्य रोग चाहिँ हो बिरुवा कुने रोग डल्ले खोर्सानीमा, बुझ्नुभयो? यो रोग चाहिँ बियाडमा लाग्छ है, विशेष गरी बिरुवाहरू फ्यात फ्यात कुहिन्छ। अनि यसको रोकथामको लागि चाहिँ झिन्झिरीद्वारा बियाडलाई कार्बन्डाजिम सुनिराख्नु है,
1: कार्बन्डाजिम,
2: कार्बन्डाजिम वा रिडोमिल भन्ने औषधि,
1: हजुर,
0: त्यो चाहिँ लेख्नुहोस् है,
1: लेखिसके।
2: कसरी व्यवहार गर्ने भन्दाखेरि 1 ग्राम प्रति लिटर पानीमा मिसाएर छिड्काउ गर्नुपर्छ।
1: 1 ग्राम प्रति लिटर पानीमा चाहिँ छिड्काउ गर्नु पर्यो। हजुर,
2: यो चाहिँ पहिलो रोग चाहिँ हो बिरुवा कुने रोग।
1: हजुर हजुर, अनि यो बाहेक अरू कुनै छ कान्छीमा दिदी?
0: हजुर, अब धेरै रोगहरू छ, अब त्यो मध्ये पनि यो डल्ले खुर्सानीलाई चाहिँ जरा कुने रोगले पनि एकदमै सताउँछ है। यो रोग पनि एउटा ढुँडी जातीय जीवाणुले नै गर्छ।
1: हजुर,
0: अनि यो रोगले चाहिँ खुर्सानीलाई ठुलो क्षति पुर्याउँछ। अब हामीले एकछिन यसको लक्षण पनि बुझ्नु पर्यो।
1: हजुर हजुर,
0: लक्षण नबुझी भएन
1: हजुर
0: है जरा कुने रोगमा। अनि यो रोग चाहिँ नर्सरी बेडमा लाग्ने मुख्य रोग हो। यो रोग लाग्दा चाहिँ काण्डको फेदको बोक्रा चाहिँ एकदमै कुहिहाल्छ चुल्ठे भाइ, अनि बिजन ढाडो उभिन नै सक्दैन, लत्रकै भएर लडिहाल्छ।
1: अब कस्तो परिवेशमा चाहिँ यो रोग लाग्ने सम्भावना हुन्छ बताइदिनुहोस्।
0: डल्ले खुर्सानीको यो जरा कुने रोग चाहिँ जस्तो अब कस्तो परिवेशमा भनेर यहाँ चुल्ठे भाइले सोध्नुभयो है। जस्तो अब हामीले बाक्लो बिजन छर्यौँ भने पनि यो हुन्छ, अनि जल निष्कासनको व्यवस्था राम्रो भएन भने पनि यो हुन्छ, त्यो पनि याद गर्नु पर्यो। अनि नर्सरी बेडको माटोको तापमान चाहिँ 24-30 डिग्री सेल्सियस भयो भने पनि यस्तो हुन्छ, अनि नर्सरी बेडको माटोमा बेसी आर्द्रता भयो भने जरा कुने रोग चाहिँ लाग्छ है।
1: अब यो जरा कुने रोगको लक्षणहरू है, अब रोग लाग्ने परिवेशको विषयमा पनि बताइदिनु भयो, तर अब यो मात्रै भएर भएन, रोकथाम पनि त गर्नु
2: पर्यो।
1: रोकथाम गर्ने उपायहरू छ कि छैन त्यसको विषयमा पनि बताइदिनुहोस् न।
0: रोकथाममा चाहिँ के आउँछ भन्दाखेरि हामीले अल्गो नर्सरी बेड बनाउनु पर्यो त्यसको लागि। अनि नर्सरी बेडको माटोलाई चाहिँ 20 दिन जति घाममा सुकाउनु पर्छ, त्यो पनि याद गर्नु पर्यो हामीले। अघि नै मैले भनिहालेँ, जल निष्कासनको पनि राम्रो व्यवस्था हुनु पर्यो। त्यसरी नै नर्सरी बेडको माटोमा उपयुक्त मात्रामा बिउ चाहिँ हामीले लगाउनु पर्यो, र नर्सरी बेडको माटोको उपयुक्त मात्रामा आर्द्रता पनि हुनु पर्यो, त्यो पनि याद गर्नु पर्यो। थुप्रै छ, अरू पनि म भन्दैछु। र त्यसरी नै र म्यानको जे 75% WB नामक दबाई चाहिँ 2.5 ग्राम प्रति किलोको दरले चाहिँ 1 लिटर पानीमा 1/2 घन्टा जस्तो बिउ भिजाएर शोधन चाहिँ गर्नु पर्यो। शोधन गर्नु चाहिँ बिर्सिनु भएन है चुल्ठे भाइ। कप्पर अक्सिक्लोराइड नामक दबाई चाहिँ हामीले 3 ग्राम प्रति लिटर पानीमा मिसाएर नर्सरी बेडमा चाहिँ हामीले माटो शोधन चाहिँ गर्नुपर्छ। त्यसो गर्यौँ भने चाहिँ हामीले यसको रोकथाम चाहिँ गर्न सक्छौँ है।
2: हो नि, ठिकै कुरा गर्नुभयो। यो बाहेक नि
1: हजुर
2: चुल्ठे भाइ, डल्ले खोर्सानीमा लाग्ने अर्को रोग चाहिँ छ ब्लाइट अथवा खुइले, बुझ्नुभयो?
1: हजुर हजुर हजुर,
2: यो चाहिँ खोर्सानीको थुप्रै रोगहरू मध्ये मुख्य रोग हो। यो पनि ढुँडी जातीय जीवाणुले गर्दा नै हुन्छ के चुल्ठे भाइ।
1: अनि यो जुन चाहिँ खुइले रोग भन्नुभयो नि
2: हजुर,
1: यसको लक्षण चाहिँ कस्तो हुन्छ, कसरी चाल पाउनु पर्ने?
2: यो खुइले रोगको लक्षणमा चाहिँ

0: यो रोग लाग्दा पातमा कालो रङको दागहरू देखा पर्छ,
1: हजुर हजुर,
0: अनि यो आकार चाहिँ बढ्दै बढ्दै बढ्दै जान्छ के, अनि यसले ठिक परिवेश पायो भने
1: हजुर
0: एकदेखि चार दिनमा सम्पूर्ण बोट नै मर्छ।
1: यो रोगमा चाहिँ खुइले रोगमा चाहिँ अब कस्तो परिवेशमा चाहिँ यो रोग चाहिँ लाग्ने सम्भावना बढी हुन्छ त?
0: जब चाहिँ ठन्डा रात हुन्छ नि
1: हजुर
0: त्यति बेला रोग लाग्ने सम्भावना भयो, बादल लागेको दिन, दिनको तापमान प्राय 10 डिग्रीदेखि 20 डिग्री सेल्सियस जस्तो भएमा यो खुइले रोग लाग्ने सम्भावना हुन्छ। त्यसरी नै वातावरणमा 80% आर्द्रता भएमा चाहिँ ब्लाइट रोग लाग्ने सम्भावना हुन्छ हो भाइ।
1: हजुर हजुर हजुर, अनि अब यो खुइले रोगको लक्षणहरू पनि बताइदिनु भयो, रोग लाग्ने परिवेश पनि बताइदिनु भयो, अब रोकथाम पनि त
2: गर्नै पर्यो,
1: अब रोकथाम कसरी गर्नुपर्ने?
0: खुइले रोगको रोकथामको लागि चाहिँ यहाँ कान्छी माया दिदीले भनेकै औषधि, अघि म्यानको जेब भन्नुभयो नि,
2: लेख्नु भएको छ होइन तपाईँले,
0: यो औषधि 2.5 ग्राम प्रति लिटर पानीमा मिसाएर 2 पल्ट चाहिँ स्प्रे गर्नुपर्छ। अनि कति कति बेला भन्दाखेरि प्रथम स्प्रे चाहिँ रोपेको 45 दिन बाद गर्नु पर्यो, अनि दोस्रो स्प्रे चाहिँ जब रोग बोटमा प्रथम पल्ट देखा पर्छ नि त्यति बेला गरेको चाहिँ राम्रो। यो दबाई प्रयोग गर्यो भने चाहिँ खुइले रोगको रोकथाम चाहिँ हामीले गर्न सक्छौँ।
1: हजुर हजुर, अनि अब जुन रोगहरूको कुरा गर्नुभयो, यो बाहेक एउटा हुन्छ नि त्यो डल्ले खोर्सानी चाहिँ यो ओइलिन्छ, यो चाहिँ कस्तो रोग हो, यो विषयमा पनि बताइदिनुहोस् न।
0: यो चाहिँ कस्तो रोग भन्दाखेरि यो चाहिँ ढुँडी जातीय जीवाणुले गर्दा हुन्छ।
1: हजुर,
0: यो रोग लाग्दा चाहिँ बोट पहेँलो हुन्छ र पातहरू ओइलिन्छ अनि ओइलाउँछ भनौँ न, काण्ड अनि जराको भित्र कालो हुन्छ, तपाईँले हेर्नुभयो भने चाहिँ अन्तमा पुरै बोट नै मर्छ। अनि यो रोगको रोकथामको निम्ति चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ फसल चक्र अप्नाउने के, तपाईँलाई बारम्बार भन्छौँ नि हामी खेती गर्दाखेरि चाहिँ फसल चक्र अप्नाउनु पर्छ भनेर, त्यो बाहेक ट्राइकोडर्मा नामक जीवाणुले बिउ शोधन गरेको हुनु पर्यो, अनि गरम महिनामा जमिन चाहिँ गहिरो जोतेको हुनु पर्यो, अनि रोग लागेको बोटहरूलाई चाहिँ हामीले उखेलेर जलाइदिनुपर्छ, अरू बोटमा चाहिँ नसरोस् भनेर चाहिँ यस्तो गरिएको हो।
2: जति सक्दो त्यो रोग लागेको बोटलाई चाहिँ हामीले छेउमा नजलाएर निकै टाढो जग्गा जमिन छ भने त अलिकति परै गएर खाडलमा हालिदियो अथवा जलाइदिने गर्यो भने राम्रो हुन्छ।
1: अनि यो बाहेक अरू के रोगहरू छ त दिदी?
2: यो बाहेक पनि तपाईँले सुन्नु नै भएको होला यो डाइब्याक अनि यो फलकुने रोग पनि हुन्छ है।
1: हजुर हजुर हजुर,
2: यो पनि एउटा ढुँडी जातीय जीवाणुले नै गर्छ चुल्ठे भाइ।
1: हजुर, अनि यो जुन चाहिँ डाइब्याक भन्नुभयो नि,
2: हजुर,
1: यसको लक्षणहरू चाहिँ कस्तो हुन्छ दिदी?
2: यसको लक्षण चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो रोग लाग्दा चाहिँ बोट टुप्पैबाट मर्दै आउँछ र अन्तमा चाहिँ सम्पूर्ण बोट नै मर्छ, साथै अब पाक्नु लागेको जुन चाहिँ फलहरू हुन्छ नि त्यो फलहरूमा कालो गोलो आकारको दागहरू देखा पर्छ, अनि उँधो उभो एकदमै बढेर जान्छ त्यो रोग, यो दागहरू अलिक गाडिएको हुन्छ, साथै अब गुलाबी रङको पनि देखिन्छ है।
1: हजुर हजुर हजुर,
2: र फलमा यस्ता दाग आएमा फल यसो हेर्दाखेरि चाहिँ नछिप्पिकनै झर्छ, किन झरेको होला भनेर भन्छौँ नि कोही बेला हामी,
1: डल्ले
2: खुर्सानीहरू झरिरहेको हुन्छ, यो कारणले चाहिँ हुन्छ यो लक्षणहरू यस्तो भयो भने, यो डाइब्याक र फलकुने रोग लाग्यो भने यो झर्छ नछिपिकन, अनि पछि गएर चाहिँ काण्ड अनि फलमा चाहिँ कालो रङको जीवाणुको अंशहरू पनि देखा पर्छ। हामीलाई थाहा हुन्छ कि ए यो डाइब्याक र फलकुने रोग लागेछ भनेर थाहा हुन्छ।
1: अनि यो जुन चाहिँ डाइब्याक फलकुने रोग भन्नुभयो नि,
2: ज्यू ज्यू,
1: यो रोग लाग्ने परिवेश हुन्छ नि
2: ज्यू,
1: अब कस्तो हुँदा चाहिँ यो लाग्ने सम्भावना बढी हुन्छ बताइदिनुहोस्।
2: यो उपयुक्त परिवेश चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब जस्तो कि अब तापमान चाहिँ 28 डिग्री सेल्सियस भयो भने यो रोग लाग्छ है, अनि 95% आर्द्रता हुँदा पनि हुन्छ, अनि लामो समयसम्म शीत जमिरह्यो भने पनि यो रोग लाग्ने परिवेश हुन्छ यसको, अनि नाइट्रोजन मल बेसी प्रयोग गर्दा पनि यो हुन्छ, यो सब हामीले याद गर्नुपर्छ। अब डल्ले खोर्सानी लाउँछु मात्र भनेर भएन, सबै कुरो हामीले जानिराखेको छौँ भने तपाईँले पनि फलनमा राम्रो वृद्धि गर्न सक्नुहुन्छ नि त।
1: हजुर हजुर, अनि यो अब डायबेटिक अनि फलकुने जुन चाहिँ रोग छ यसको लक्षण पनि जानिहाल्यौँ, अब कस्तो समयमा के हुँदा रोग लाग्छ भन्ने पनि जान्यौँ, अनि यो रोग लागिहालेमा कसरी रोकथाम गर्नुपर्ने के गर्नुपर्ने त्यो विषयमा पनि बताइदिनुहोस् न।
2: हजुर, हामीले अब रोकथामपट्टि त जानै पर्छ नि त, रोकथाम नगरिकन हुँदैन, रोकथामको लागि चाहिँ हामीले रोग नलागेको फलहरूबाट बिजन राख्नुपर्छ, त्यो एकदमै याद गर्नुपर्ने कुरा हो। अनि बिजनलाई चाहिँ हामीले रोप्नुभन्दा अघि म्यानको जेप नामक दबाई 2.5 ग्राम प्रति केजी बिजनको दरमा मिसाएर चाहिँ हामीले बिउ शोधन गर्नुपर्छ। अघि यहाँ बिरे भाइले पनि त्यही कुरा गर्नुभयो है, बिजन हामीले बिउ शोधन गर्नुपर्छ भनेर। अनि फलमा यो रोग लागेको खण्डमा चाहिँ हामीले सोही औषधि 2.5 ग्राम अथवा कप्पर अक्सिक्लोराइड चाहिँ हामीले 3 ग्राम प्रति लिटर पानीको दरमा मिसाएर चाहिँ बनाएको घोलले चाहिँ 15 दिनको अन्तरमा हामीले बोटमा छिर्काउ चाहिँ गरिदिनु पर्यो। र अर्को कुरो, फसल उठाइसकेपछि बोटलाई चाहिँ उखालेर हामीले जलाइदिनु पर्यो, त्यो चाहिँ याद गर्नु पर्यो।
1: अनि कान्छीमाया दिदी, बिरे दाजु, आज डल्ले खोर्सानीको मुख्य रोगहरू के छन् है, अनि अब किराहरू के लाग्छ, अनि यसको नियन्त्रण कसरी गर्नुपर्ने भन्ने कुराहरू सोधेको थिए, त्यसमा तपाईँले जानकारी त गराउनु हुँदैछ,
2: बुझ्दै पनि जानुहुँदै होला तपाईँले,
1: एकदमै लेख्दै पनि छु, तर यो गर्दा गर्दै नि मलाई त चिया पिउँदै गीत पनि सुन्दै यसो आनन्द लिउँ कि जस्तो पनि लाग्यो नि त।
0: हुन्छ हुन्छ, त्यसै गरौँ न,
1: मनोरञ्जन गरौँ, त्यस पछाडि कुराकानी अघि बढाउन।
2: हुन्छ हुन्छ, लु सुनाउन त।
1: हुन्छ सुनाउ।

0: साह्रै रमाइलो भयो, गीत सुनेर आनन्द पनि भयो। अब यसरी गीत सुन्दै चियाको चुस्की लिँदै गीत सुन्नुको मजा नै अर्को हुन्छ हौ चुल्ठे भाइ।
1: हो नि, अनि आज यहाँ चुल्ठे भाइले जुन डल्ले खोर्सानीको मुख्य रोग अनि यसको रोकथाम अनि किराहरूको रोकथाम सम्बन्धी जान्ने इच्छा गरिराख्नु भएको छ।
0: हजुर, हामीले पनि बताइदिँदैछौँ जानेको कति त
1: हो नि। अब यो डल्ले खोर्सानीको रोगहरूमा अर्को रोग चाहिँ छ बोट ओइलाउने रोग।
2: हजुर, यो चाहिँ कस्तो रोग हो?
1: यो रोग डल्ले खोर्सानीमा लाग्दा चाहिँ पातहरू हरियो अवस्थामा फेद पातहरूबाट ओइलिँदै माथिल्लो भागमा चाहिँ सर्छ है भाइ, बुझ्नुभयो?
2: हजुर।
1: अनि यस रोगले काण्ड, पात, पर्णदण्ड अनि जरा सबैलाई आक्रमण गर्छ, अन्त्यमा सम्पूर्ण बोट नै मर्छ। अनि यस्तो समयमा चाहिँ बोटबाट कुहेको अन्डा जस्तो दुर्गन्ध पनि आउँछ। अनि यसरी ओइलाएको बोटको काण्ड काटेर गिलासमा हालेर हेर्दा एक प्रकारको सेतो तरल पदार्थ निस्केको चाहिँ देखिन्छ हौ भाइ।
2: यो जुन चाहिँ बोट ओइलाउने रोग भन्नुभयो नि, यो चाहिँ यो लाग्नुको निम्ति अब कस्तो परिवेशमा चाहिँ लाग्छ यो विषयमा पनि बताइदिनुहोस् न।
1: यसमा चाहिँ के छ भन्दाखेरि जल निकास

0: को व्यवस्था नहुँदा
1: हजुर
0: अनि माटोको तापमान 25 डिग्रीदेखि 30 डिग्री सेल्सियस भएमा चाहिँ यो रोग लाग्ने सम्भावना हुन्छ।
1: हजुर हजुर,
0: त्यसरी नै माटोमा बेसी आर्द्रता भएमा पनि यो रोग लाग्ने सम्भावना चाहिँ ज्यादा हुन्छ हौ टुल्टे भाइ।
1: अनि अब रोगको विषयमा पनि बताइदिनु भयो है, लक्षणहरू पनि भइहाल्यो, अनि यसको रोकथाम कसरी गर्नुपर्ने?
0: रोकथामको लागि चाहिँ हामीले पहिलेबाटै जब चाहिँ खेती सुरु गर्छौँ नि त्यति बेला नै हामीले ध्यान दिएको हुनु पर्यो। जस्तै रोग नलागेको बोटबाट हामीले बिउ राख्नु पर्यो, फसल चक्र अप्नाउनु पर्यो, पानी बग्ने जल निकासको व्यवस्था राम्रो हुनु पर्यो।
1: हजुर,
0: रोप्नु भन्दा 15 दिन अघि ब्लिचिङ पाउडर 8 किलोग्राम अनि डोलोमाइट 8 क्विन्टल प्रति एकरको दरमा माटोमा मिसाएर रोप्नुपर्छ। यो चाहिँ एकरको हिसाब हो है चुल्टे भाइ। यदि तपाईँले सानो बारीमा 8 केजी ब्लिचिङ पाउडर हालेर हुँदैन नि, फेरि
2: स्वात्तै मर्छ नि।
1: होइन, त्यही हिसाबले अब एक एकरमा यति लाग्छ भने आधा एकरमा कति लाग्छ, होइन त्यसको अब
2: एउटा अनुपात हुन्छ।
1: हजुर, अनुपात हेरेर चाहिँ गर्नु
2: घटाउँदै, जत्रो बारी छ त्यो अनुसारले कम्ती कम्ती गर्दै लानु पर्यो नि त। ठुलो बारी छ भने बेसी, कम्ती छ भने अलिक कम्ती गर्नु पर्यो। अब तपाईँले बुझेन भने यहाँ बिरे भाइ छ, म छु, यसो ट्याकट्याकेमा यसो फोन गरेर हामीलाई सोद्धा पनि हुन्छ, नभए यसो घुम्दै फिर्दै आएर हामीलाई बोलाउँदा पनि भयो, हामी जाइदिन्छौँ नि, होइन बिरे भाइ?
0: हो नि हो नि। त्यस्तै प्रकारले बोट ओइलाउने रोग लागेको बोटलाई चाहिँ उखालेर जलाइदिनुपर्छ। मैले अघि नै भने तपाईँलाई यो डल्ले खोर्सानीको खेती गर्दाखेरि चाहिँ बिउ उमारेकोदेखि नै हामीले ध्यान दिनुपर्छ भनेर है, जति सक्दो चाहिँ बिउलाई चाहिँ हामीले पोलिब्यागमा उमार्नु चाहिँ एकदमै राम्रो हुन्छ हौ चुल्टे भाइ।
1: अनि अब यो बाहेक अरू कुनै रोग छ कि?
0: छ नि चुल्टे भाइ, तपाईँले याद गर्नु भएको छ कि छैन, पातहरूमा छिर्के मिर्के हुने रोग पनि हुन्छ नि।
1: हजुर हजुर हजुर, देखेको।
0: यो चाहिँ भाइरसको कारणले गर्दा हुन्छ।
1: हजुर हजुर,
0: बुझ्नुभयो त। अनि पातहरू गाढा हरियो अनि पहेँलो रङको मिसिएर छिर्के मिर्के परेको हुन्छ के चुल्टे भाइ, अनि पातहरू साना साना हुन्छन् यो रोग लागेपछि। अनि रोग लागेको बोटलाई चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ उखेलेर जलाइदिनुपर्छ फेरि, किनभने भाइरस रोगलाई चाहिँ हामी रोकथाम गर्न सक्दैनौँ।
1: हजुर।
0: अनि अर्को कुरो चाहिँ के ध्यान दिनुपर्छ भन्दाखेरि, डल्ले खोर्सानीमा यदि लाई किरा देखियो भने चाहिँ यो लाई किरालाई रोक्ने उपाय गरिहाल्नु पर्यो, किनभने लाई किराले चाहिँ यो जुन रोग छ नि, यो रोग चाहिँ एउटा बोटदेखि अर्को बोटमा सार्छ। साथै अब हामी खेतीपाती गर्दा त हात हतियारहरू प्रयोग गर्छौँ है, हात हतियारबाट पनि यो रोग लाग्ने सम्भावना हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हात हतियारलाई पनि शोधन गरेर चाहिँ हामीले चलाउने।
1: हजुर।
0: अनि लाई किराको रोकथाम निम्ति चाहिँ कन्फिडर भन्ने औषधि पाइन्छ बजारमा।
1: हजुर हजुर हजुर,
0: यो चाहिँ 1 मिलिलिटर प्रति 7 लिटर पानीमा मिसाएर छिड्काउ गर्नुपर्छ।
1: हजुर,
0: 1 मिलिलिटर 7 लिटर पानीमै चुल्टे भाइ,
1: कन्फिडर।
0: हजुर
1: हुन्छ हुन्छ। नि अरू कुनै किराहरू छ कि त्यो विषयमा पनि बताइदिनुहोस्।
2: यो किराको कुरा गर्नुभयो नि चुल्टे भाइ तपाईँले, यो एउटा सिन्दुरे किरा पनि हुन्छ है, तपाईँले देख्नु भएको छ कि छैन, बिरे भाइले त देख्नु भएको छ त्यो सिन्दुरे किरा। यो सिन्दुरे जातिको किरा चाहिँ, यो किरा चाहिँ एकदमै सानो सुलसुले जस्तो हुन्छ र पातहरू चाहिँ एकदम चुसेर खान्छ यसले, र पातहरू खुम्चिन थाल्छ यो किरा लागेपछि। यसले गर्दा चाहिँ हामीले 80% फलन चाहिँ एकदम कमी भइहाल्छ यो लागेपछि, यो सिन्दुरे किरा लागेपछि। र यसको रोकथामको निम्ति चाहिँ हामीले वेटेबल सल्फर पाउँछ, त्यो हामीले चाहिँ 2.5 ग्रामदेखि 3 मिलिलिटर प्रति लिटर पानीमा मिसाएर चाहिँ हामीले यसलाई छिर्काउ गरिदिनु पर्यो। र
0: यस्तो प्रकारले चाहिँ अब
2: हजुर
0: सिन्दुरे किराको चाहिँ
2: रोकथाम चाहिँ गर्न सक्छौँ हामीले।
0: अब यो औषधिहरू बाहेक, अब यहाँ कान्छी माया दिदीले वेटेबल सल्फर भन्नुभयो नि, यो बाहेक डाइमिथोइड भन्ने औषधि पनि पाइन्छ, एथियन भन्ने पनि पाइन्छ, डाइकोफोल भन्ने औषधि पनि पाइन्छ।
2: यो 3-4 वटामा कुनै एउटा लगाउँदा हुन्छ, यो सबै लगाउनु पर्छ भन्ने छैन।
1: यो चाहिँ हामीले कहाँनिर पाउँछौँ होला?
0: बजारमा किन्न पाइन्छ नि, जहाँ चाहिँ खेतीपाती सम्बन्धी सामानहरू बिक्री हुन्छ होइन, त्यहाँ चाहिँ किन्दा भयो।
1: हजुर
2: हजुर।
0: त्यो बाहेक डल्ले खोर्सानीमा लाग्ने अर्को किरा छ झिङ्गा।
1: यसले चाहिँ के गर्छ?
0: यसले चाहिँ फसलको चिचिला अवस्थामा फलमा अन्डा पार्छ र औँसा पारेपछि फलभित्र भित्रै खान थाल्छ र फल आफै झर्न थाल्छ। साथै टिपेको फलमा पनि भण्डार गरेपछि औँसा निस्किन थाल्छ र खान योग्य हुँदैन।
2: हो, कोही बेला भित्र यसो हेर्दाखेरि किरा हुन्छ नि,
1: भनेपछि यो पनि साह्रै डरलाग्दो पो रहेछ।
2: हजुर, अब हेर्दा राम्रै हुन्छ तर किरा औँसा हुन्छ
1: भनिहाल्नु भयो, झिङ्गा किरा। अब यसको रोकथाम चाहिँ कसरी गर्नुपर्छ?
0: अब यो झिङ्गा त कति बेला उठ्छ कहाँ आउँछ भन्ने कुरा त हामी त दिनभरि त बसिरहँदैनौ, तर यसको रोकथामको लागि चाहिँ अहिले बजारमा अघि तपाईँले कहाँ पाउँछ भन्नुहुँदै थियो नि, त्यही औषधि पसलतिर साना साना पासोहरू पाइन्छ के, अनि यसलाई चाहिँ खेतीको बिच बिचमा झुन्डाइदिनु पर्छ, अनि त्यो जुन फलमा लाग्ने झिङ्गा छ नि त्यहाँ झिङ्गा आएर पासोमा पर्छ र यसलाई रोकथाम गर्न सकिन्छ। यस्तो प्रकारले चाहिँ हामीले हलमा लाग्ने डल्ले खोर्सानीमा लाग्ने झिङ्गाको रोकथाम चाहिँ गर्न सक्छौँ। पुरा बुझ्नु भयो होला नि चुल्टे भाइ?
1: हजुर हजुर, एकदमै। आज डल्ले खोर्सानीको मुख्य रोगहरू अनि किराहरूको नियन्त्रण कसरी गर्नुपर्ने, के गर्नुपर्ने भन्ने विषयमा चाहिँ आज कान्छी माया दिदी, बिरे दाजु तपाईँहरूले चाहिँ स्पष्टसँगले बताइदिनु भयो। अब चाहिँ निर्धक्कसँगले खेती गर्न सकिन्छ नि त, अब खोर्सानी लगाउन सकिन्छ, डल्ले खोर्सानी उत्पादन गर्न सकिन्छ। अब केही बिर्सिहालियो, काहीँ असुविधा भयो भने त फेरि भनिहाल्छु नि।
2: यसो हामीलाई सम्झिनुहोस्, हामी बताइदिइहाल्छु।
1: हजुर हजुर,
0: असुविधा भए हामीलाई अवश्य सम्झिनु होला। अब तपाईँले कुरा पनि बुझ्नु भएछ अनि हाम्रो सभाको समय पनि अलिकति रहेको जस्तो छ।
2: सभाको समय अलिकति रहेको छ भन्नुभयो है तपाईँले?
0: अब फेरि
2: नाच्नु पो मन लाग्यो त मलाई त।
0: ए बुझ्दैछु तपाईँको कुरा। लु यो गीत सुन्नुहोस् अनि नाच्नुहोस्।
2: लु त, यहाँ सुल्टे भाइ र म पनि नाच्नु पर्छ होला हौ। लु त सुनौ त गीत।

0: बडा रमाइलो भयो, बडा आनन्द पनि आयो। यहाँ कान्छीमाया दिदी पनि एकदमै मजाले नाच्नु भयो।
1: मलाई मात्रै भन्नुहुन्छ है, तपाईँ पनि त नाच्नु भयो मसँग चुट पनि?
0: म त नाचेँ नि, सँगसँगै तपाईँ नाच्नु भयो भनेको त
1: रमाइलो भयो। यसरी नाचगान गर्दै यसरी कुराकानी गर्नुको मजा अलग्गै हुन्छ। यसरी नाचगान गर्दै गरौँला, कुराकानी गर्दै गरौँला, तर यसो हेर्दा हेर्दा समय पनि भयो जस्तो पो लाग्यो त
2: हो नि। आज त हाम्रो सभाको समय पनि भएछ, त्यसो भए हामी तिनैजना घरतिर लागौँ, भोलि भेटौँ।
1: लाग्नुपर्छ, लु जाउँ त।
3: अब सुन्नुहोस् मौसमको कृषि।

विज्ञप्ति प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल दार्जिलिङ कालिम्पोङ अलिपुरद्वार कुचबिहार आदि जिल्लाहरू लगायत सिक्किमका विभिन्न स्थानहरूमा आगामी 72 घण्टाभित्रसम्ममा गर्जनसहित वर्षा हुने सम्भावना छ।

आकाशवाणी गान्तोक हो प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। सिक्किम राज्य सहकारी संघ सिकुनका अध्यक्ष डाक्टर मंगलजीत राईले आज नयाँ दिल्ली स्थित अटल अक्षय ऊर्जा भवनमा भारत सरकारको सहकारिता मन्त्रालयका सचिव डाक्टर आशिष कुमार भुटानी र अतिरिक्त सचिव सिद्धार्थ जैनसँग भेटघाट गर्नुभयो। बैठकको क्रममा डाक्टर राईले जून 2026 को अन्त्यतिर सिकुन सिक्किमद्वारा आयोजना गरिने प्रस्तावित पूर्वोत्तर सहकारी सम्मेलनको बारेमा छलफल गर्नुभयो। वहाँले सम्मेलनको उद्देश्यबारे अधिकारीहरूलाई जानकारी गराउनुभयो, जसमा सहकारी शासन, क्षमता निर्माण, डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र सहकार से समृद्धिको दृष्टिकोणमा छलफल गर्न सबै 8 पूर्वोत्तर राज्यहरूका सहकारी नेताहरू, नीति निर्माताहरू र सरोकारवालाहरूलाई एकसाथ ल्याउने कुरा समावेश छ। जिल्ला निर्वाचन अधिकारी र जिल्लापाल गान्तोक रोहन अगवानीले आज जिल्ला प्रशासनिक केन्द्र सिचेको सम्मेलन हलमा गान्तोक जिल्ला अन्तर्गत बूथ स्तर अधिकारी बीएलओहरूद्वारा मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर 2026 को एक भागको रूपमा सञ्चालन भइरहेको नक्साङ्कन प्रक्रियाको समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। वहाँले बीएलओहरूसँग अन्तर्क्रिया गर्नुभयो र जिल्लाभरि भइरहेको नक्साङ्कन प्रक्रिया स्थितिको समीक्षा गर्नुभयो। अभ्यास समयमै सम्पन्न गर्नुको महत्वमा जोड़ दिँदै श्री अगवानीले बीएलओहरूलाई आफ्नो लक्ष्य हासिल गर्न समर्पण र तत्परताका साथ काम गर्न आग्रह गर्नुभयो। 30 मईदेखि शुरू भएको नक्साङ्कन प्रक्रिया 28 जूनसम्म सञ्चालन भइरहेको छ। पत्र सूचना कार्यालय पीआईबी गान्तोकले सिक्किममा केन्द्र सरकारको पहल र योजनाहरूको प्रभावकारी प्रसार सुनिश्चित गर्ने प्रयासको एक भागको रूपमा आज दूरदर्शन केन्द्र गान्तोकमा अन्तर मीडिया प्रचार समन्वय समिति बैठक बोलायो। सिक्किममा आधारित विभिन्न केन्द्र सरकारका मीडिया एकाईहरू, विभाग प्रमुखहरू र प्रतिनिधिहरूले बैठकमा भाग लिए। भारत सरकारका प्रमुख योजनाहरूको प्रचारका लागि समन्वय सुदृढ़ पार्ने, सिक्किममा आगामी कार्यक्रमहरूको कवरेज, विकासात्मक पहलहरूको प्रभावकारी प्रसार र गलत सूचना विरूद्ध लड्ने रणनीतिहरूमा मुख्य छलफलहरू केन्द्रित थिए। पीआईबी र आकाशवाणी समाचार एकाई गान्तोकका सहायक निर्देशक मानस प्रतिम शर्माले विशेष गरी दुर्गम र सीमावर्ती क्षेत्रहरूमा कल्याणकारी योजनाहरूको व्यापक पहुँच सुनिश्चित गर्न सरकारी मीडिया एकाईहरू र अन्य विभागहरूबीच ठूलो तालमेलको आवश्यकतामा जोड़ दिए। अहो याङताम सड़कको खराब अवस्था सम्बन्धी गुनासोहरूको जवाफमा पाकिमकी जिल्लापाल परी बिश्नोई र अतिरिक्त जिल्लापाल पुलकितले आज प्रभावित खण्डको निरीक्षण गरे। यस क्रममा सड़क मुनि निर्माण गतिविधिले सड़कको एक भागमा क्षति पुर्याएको देखियो, जसले गर्दा यस क्षेत्रमा दैनिक आवागमनमा बाधा पुगेको थियो। सड़कले राष्ट्रिय राजमार्ग 717 एलाई जोड़ने र 4 ग्राम पंचायत एकाईहरूलाई जोड़ने भएकोले बासिन्दाहरूले आफ्ना दैनिक गतिविधिहरू सञ्चालन गर्न असुविधाको सामना गरिरहेका छन्। सुश्री बिश्नोईले यस विषयमा जाँच गर्न र मरम्मत सम्भार आवश्यकताहरू, पुनर्स्थापना उपायहरू र क्षतिसँग सम्बन्धित प्राविधिक निष्कर्षहरूको समयमै प्रतिवेदन पेश गर्न सबै सम्बन्धित विभागहरू सम्मिलित समिति गठन गर्न निर्देशन दिइन् भने श्री पुलकितले समस्या समाधान गर्न सुझावहरू साझा गर्नुभयो र क्षतिग्रस्त सड़कको समयमै पुनर्स्थापनामा जोड़ दिनुभयो। भोलिदेखि 7 जूनसम्म उत्तराखण्डको देहरादूनमा आयोजना हुने 5 केआईओ राष्ट्रिय सब जूनियर क्याडेट र जूनियर कराते च्याम्पियनशीप 2026मा 47 सदस्यीय सिक्किम राज्य कराते डो संघ टोलीले सिक्किमको प्रतिनिधित्व गर्नेछ। 25 केटी र 22 केटा कराते खेलाड़ीहरू मिलेर बनेको राज्य टोलीमा टोलीकी कोच हेमकुमारी राई, विष्णु कुमार लिम्बू र तरूण छेत्री साथै टोली प्रबन्धक विनम गुरूङ पनि सहभागी छन्। सिक्किमको 5 सदस्यीय टोलीले 5 जूनका दिन महाराष्ट्रको पुणेमा आयोजना हुने द ग्रेट मावला घाटी अल्ट्रा ट्रेल दौड़मा भाग लिनेछ। सिक्किमका म्याराथन म्यान अमर सुब्बासँगै उनका विद्यार्थीहरू ओजेस राई, सुशीला राई, सिर्जना छेत्री र प्रीतम राईले सिक्किमको प्रतिनिधित्व गर्दैछन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 लोकलहरीमा सुन्नुहुनेछ बिरेन राईको स्वरमा लोकगीत। 7:15 सुरसङ्गम, जसमा सुन्नुहुनेछ पारस घिमिरेको स्वरमा आधुनिक गीत। 7:45 भुटानी कार्यक्रम, 8:00 युवावाणीमा सुन्नुहुनेछ नजमा लिम्बूबाट स्वरचित कविता पाठ। 8:30 चर्चा चौतारी। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 मनिटक अनि 10:00 आजका फनकार। भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुन्छ 6:25। 6:30 अर्चना, 7:07 शुभ प्रभात, 7:15 भजन, 7:35 सुन्नुहुनेछ सङ्गीत प्रवाह, 8:30 कथा सफलताको, 8:45 सन्दर्भ साथै हिन्दी फिल्मी गीतहरू, 9:35 खेल संसार, 10:05 हेलो खरसाङ, 10:30 हाम्रो सरोकार, 11:05 सुन्नुहुनेछ स्वर माधुरी, 11:30 बङ्गला सङ्गीतको कार्यक्रम, 12:05 फार्मेसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 मेलोडी टाइम, 1:07 तिब्बती कार्यक्रम, 2:30 सुन्न पाउनुहुनेछ नेपाली आधुनिक गीत, 3:00 हिन्दी फिल्मी गीतहरू, 3:20 विश्वमा हामी, 4:00 कार्यक्रम पोडकास्ट, जसमा सङ्गीतकार चन्दन लम्जुलसित एक अन्तर्वार्ता सुन्नुहुनेछ, 4:30 शिक्षा ज्योति, जसमा सुन्नुहुनेछ भूगोलको एक पाठ प्रज्ञा सार्कीबाट, विषय रहनेछ भारतमा फसलहरूको खेती।

यसरी नै साँझ 5 बजेर 7 मिनटमा हिन्दी फिल्मगीतको कार्यक्रम जय जवान 6:10 सुन्नुहुनेछ गाउँले सभा जस अन्तर्गत युरिया बचतमा उपायहरू विषयमा एक वार्तालाप सुन्नुहुनेछ 7 बजी लोकलहरीमा सुन्नुहुनेछ समूह शर्मा लोकगीत 7:15 सुर सङ्गम 7:45 भुटानी कार्यक्रम 8 बजी युवावाणीमा सुन्नुहुनेछ कोसेली मैले मन पराएका गीतहरू 8:30 चर्चा चौतारी यसबाहेक आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ 9:15 स्पोटलाइट 9:30 चर्चाका विषय अनि 10 बजी आजका फनकार अहिले सुन्दै हुनुहुन्थ्यो आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा

अब सुन्नुहोस्, मौसमको साधारण विज्ञप्ति प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमाल अञ्चल, दार्जिलिङ, कालिम्पोङ, अलिपुरद्वार, कुचबिहार आदि जिल्लाहरू लगायत सिक्किमका विभिन्न स्थानहरूमा आगामी 4 जुनसम्ममा गर्जनसहित वर्षा हुने सम्भावना छ।

0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राज्यका मुख्यमन्त्री सुवेन्दु अधिकारीले भन्नुभयो, राष्ट्रिय प्रतीकहरू अनि देशभक्तिका मूल्यहरूको सम्मान अनिवार्य छ। आकाशवाणीको 95 अनि आकाशवाणी खरसाङको 65 वार्षिक उत्सव कार्यक्रम मिरिकको गोपाल योञ्जन प्रेक्षागृहमा सम्पन्न भयो। उत्तर बंगालका चिया कमानहरूमा चाँडै प्रधानमन्त्री चाय श्रमिक योजना लागू हुने भएको छ। जीटीएका प्रमुख कार्यपाल अनित थापाले आज रङ्मुक धोतेरिया समष्टिमा नवनिर्मित स्टील ब्रिजको उद्घाटन गर्नुभयो र नेपालका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्रता पार्टी आरएसपीका अध्यक्ष रवि लामिछानेले भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनसित भाजपा मुख्यालयमा भेट गर्नुभएको छ। अब समाचार विस्तारमा। राज्यका मुख्यमन्त्री सुवेन्दु अधिकारीले भन्नुभयो, राष्ट्रिय प्रतीकहरू अनि देशभक्तिका मूल्यहरूको सम्मान अनिवार्य छ। हुगलीमा एक सभालाई सम्बोधित गर्दै उहाँले भन्नुभयो, यदि यो देशमा बस्ने हो भने वन्दे मातरम अनि जनगणमनलाई सम्मान गर्नुपर्नेछ। साथै 26 जनवरी अनि 15 अगस्त जस्ता राष्ट्रिय पर्वलाई पनि आदर दिनपर्नेछ। श्री अधिकारीले यो पनि घोषणा गर्नुभयो कि स्कूलहरूमा वन्दे मातरमको पाठ अनिवार्य गरिएको छ। उहाँले यसलाई भारतको सांस्कृतिक अनि सभ्यतागत विरासतको हिस्सा बताउँदै भन्नुभयो, यही भारतीय संस्कृति हो, यही सनातन संस्कृति हो। भारतलाई हिन्दुस्तान अनि इण्डिया दुवै नामले चिनिन्छ। मुख्यमन्त्रीको यो बयान त्यो समयमा आएको हो जब राज्यमा पहिचान राष्ट्रवाद अनि सांस्कृतिक मुद्दाहरूलाई लिएर राजनीतिक बहस तीव्र बनेको छ। आकाशवाणीको 95 अनि आकाशवाणी खरसाङको 65 वार्षिक उत्सवको अवसरमा सांगीतिक कार्यक्रम मिरिकको गोपाल योञ्जन प्रेक्षागृहमा सम्पन्न भयो। उमेश कार्कीडोली अनि सविता छेत्रीले सञ्चालन गरेको कार्यक्रममा पद्मश्री डाक्टर जीएस योञ्जन प्रमुख रूपमा उपस्थित थिए भने आकाशवाणी कार्यालय प्रमुख एवं क्लस्टर हेड जितेन कुमार रोय, कार्यक्रम सहनिर्देशक राजीव सुब्बा, कार्यक्रम निष्पादकद्वय मनन तामाङ योजना मोहरा, प्रसारण निष्पादक लेखनाथ राई, समाचार विभाग प्रभारी अशोक चौरासिया, साहित्य सुनो परिवारका अध्यक्ष अमर डुङमाली, गोपाल योञ्जन प्रतिष्ठान मिरिकका अध्यक्ष सुखबहादुर गजमेर, सूचना एवं सांस्कृतिक विभाग मिरिकका प्रभारी मिलन राई लगायत आकाशवाणी खरसाङका कर्मचारी साथै अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा पद्मश्री डाक्टर जेएस योञ्जनलाई सम्मान जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै पद्मश्री डाक्टर जेएस योञ्जनले आफूलाई आकाशवाणी खरसाङले सम्मान जनाएकोमा आभार प्रकट गर्नुभयो। कार्यक्रममा वरिष्ठ गायिका तथा संगीतकार हीरा रसाइली, प्रबल थापा, रञ्जिता सुनार, अभिनव रसाइली अनि सुशान्त मोक्तानले गीत प्रस्तुत गरेका थिए। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा कार्यक्रम सहनिर्देशक राजीव सुब्बाले गत वर्षदेखि नै आकाशवाणीको 90 वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रमहरू गर्दै आएको भन्दै आज मिरिकमा सांगीतिक कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो। बाल कल्याण तथा शहरी विकास मन्त्री अग्निमित्र पालले आज कोलकाता र वरिपरिको क्षेत्रहरूको पानी जम्ने समस्या समाधान गर्न भ्रमण गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, राज्य सरकारले मनसुन आउन अघि पानी जम्ने समस्या समाधान गर्न व्यापक तयारी गरिरहेको छ। विगतमा राजनैतिक कारणले गर्दा धेरै ठाउँमा पानी निकास हुने च्यानलहरू अवरुद्ध भएको थियो, जसले गर्दा मनसुन मौसममा पानी जम्ने समस्या बढेको थियो। अब त्यस्ता सबै अवरोधहरू हटाइने र पानी निकास सुनिश्चित गरिनेछ भन्नुभयो। उहाँले अझ भन्नुभयो, कोलकाता सहित राज्यका विभिन्न भागहरूमा जहाँ पानी जम्ने समस्या गम्भीर छ, ठूला पाइपहरू मार्फत नजिकैका जलाशयहरू र पानी स्रोतहरूमा अतिरिक्त पानी मोड्ने योजनाहरू चलिरहेका छन्। यसका साथै उहाँले अर्को वर्ष ठूलो मात्रामा वर्षाको पानी संकलन योजना लागू गरिने जानकारी पनि दिनुभयो। यस सम्बन्धमा शनिबार विभिन्न विभागहरूसँगको महत्वपूर्ण बैठक पनि तय गरिएको छ। भारत बंगलादेश सीमास्थित शून्य रेखा अर्थात जीरो लाइन गाउँहरूको पुनर्वासको प्रक्रियालाई तीव्र गर्ने दिशामा सीमा सुरक्षा बल बीएसएफ सक्रिय बनेको छ। बीएसएफको बुझाइ अनुसार पश्चिम बंगालमा सरकार परिवर्तनपछि लामो समयदेखि लम्बित मुद्दाहरूको समाधानको सम्भावना बढेको छ। एक रिपोर्ट। बीएसएफका वरिष्ठ अधिकारीका अनुसार केन्द्रीय गृह मन्त्रालयले धेरै वर्षदेखि यी गाउँहरूको पुनर्वासको पहल गरिरहेको छ, जसका लागि प्रभावित परिवारहरूलाई पर्याप्त राहत दिने प्रस्ताव पनि तयार छ। अब राज्य सरकारलाई सीमासित सुरक्षित दूरीमा उपयुक्त भूमि चिन्हित गरी अधिग्रहण गर्न पर्नेछ। अधिकारीहरूको भनाइ छ, सीमाको निकट स्थित कृषि भूमि यथावत राख्न सकिनेछ अनि किसान दिनको समय त्यहाँ खेतीबारीको काम गर्न सक्नेछ। शून्य रेखा गाउँका ती बस्तीहरू हो जो अन्तर्राष्ट्रिय सीमादेखि 150 गज भित्र पर्ने गर्छ। भारत अनि बंगलादेश बीच 4096.7 किलोमिटर लामो अन्तर्राष्ट्रिय भूमि सीमा छ, जसमध्ये 2216.7 किलोमिटर भाग पश्चिम बंगालसित जोडिएको छ। अधिकारी अनुसार राज्यमा लगभग 360 शून्य रेखा गाउँ छन्, जसको कुल जनसंख्या लगभग 70,000 छ, जसको अधिकांश गाउँ मालदा, मुर्शिदाबाद अनि कुचबिहार जिल्लाहरूमा स्थित छ। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट। पश्चिम बंगालमा चुनावपछिको हिंसाको आरोपलाई लिएर तृणमूल कांग्रेसले आज धर्मतला स्थित वाई च्यानलमा धरना कार्यक्रम आयोजित गरेको छ। पार्टी प्रमुख ममता ब्यानर्जीले धरना मञ्चबाट भाजपामाथि विपक्षी आवाज दबाएको आरोप लगाउनुभयो। यस अवधि ठूलो संख्यामा तृणमूल कार्यकर्ता अनि समर्थकहरू उपस्थित थिए अनि लगातार जय बंगलाको नारा लगाए। ममता ब्यानर्जीले भारतीय जनता पार्टीमाथि गम्भीर आरोप लगाउँदै दिल्लीको इशारामा टीएमसीलाई तोड्ने कोशिश भइरहेको बताउनुभयो। उत्तर बंगालका चिया कमानहरूमा चाँडै प्रधानमन्त्री चाय श्रमिक योजना लागू हुनेछ। चिया कमानमा कार्यरत चिया श्रमिकहरूमा विशेष गरी महिला तथा शिशुहरूका लागि यो योजनाबाट लाभ हुनेछ। आज सिलगढ़ीको उत्तर कन्यामा मुख्यमन्त्रीको निर्देशमा चिया कमानलाई लिएर एक अहम बैठक आयोजित भयो। बैठकमा चिया उद्योगको वर्तमान स्थिति, श्रमिकहरूको समस्याहरू अनि भविष्यको रणनीतिमाथि विस्तारसित चर्चा गरियो। चर्चा अवधि लामो समयदेखि बन्द अनि बीमार चिया बगानहरूको भविष्य, श्रमिकहरूको जीवनस्तर, स्वास्थ्य, शिक्षा अनि सामाजिक सुरक्षा जस्ता मुद्दाहरूलाई प्राथमिकता दियो।
2: बैठकपछि सांसद राजु विष्टले भन्नुभयो, उत्तर बंगालको चिया उद्योगको समग्र विकास नै मुख्य उद्देश्य हो। उहाँले आरोप लगाउनुभयो कि केन्द्र सरकारद्वारा चाय श्रमिक कल्याण योजना अन्तर्गत आवंटित 1,000 करोड रुपियाँमा लगभग 313 करोड रुपियाँ राज्य सरकारको तर्फबाट प्रस्ताव नपठाएको कारण खर्च हुन सकेन। उहाँले उक्त राशिको उपयोग चाँडै चिया बगान श्रमिकहरूको कल्याण, स्वास्थ्य सेवाहरू अनि बुनियादी ढाँचाको विकासमा गरिने बताउनुभयो। उहाँले कडा सन्देश दिँदै भन्नुभयो, कुनै पनि चिया बगान बन्द हुने छैन, सबै बन्द बगानहरूलाई चाँडै खोल्ने पहल गरिनेछ। चिया बगानहरूको जमिनमा होटल बनाउने कोसिस सहन गरिने छैन अनि बगानमा केवल चियाको खेती गरिनेछ। उहाँले भन्नुभयो, भविष्यमा यस मुद्दामाथि अझ विस्तृत कार्ययोजना तयार गरिनेछ। बैठकमा उत्तर बंगाल विकास एवं खेल मन्त्री निशित प्रमाणिक, सांसद मनोज टिग्गा अनि विधायक विशाल लामा समेत कैयौं जनप्रतिनिधि उपस्थित थिए। यसका साथै टी बोर्डका अधिकारी अनि प्रशासनिक प्रतिनिधिहरू पनि उपस्थित थिए। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
1: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष तथा जीटीएका प्रमुख कार्यपाल अनित थापाले आज रङमुक धोतरिया समष्टिमा नवनिर्मित स्टील ब्रिजको उद्घाटन गर्नुभयो। यस अवसरमा उहाँले जीटीए चुनाव जितेपछि अति आवश्यक कामहरूलाई आफूहरूले प्राथमिकता दिएको अनि सोही प्राथमिकता अनुरूप धोतरिया रङमुक अन्तर्गत काम

0: को बताउनुभयो। श्री थापाले उद्घाटन गरेको रङबुल खोलामाथिको 61 मिटर लामो स्टील ब्रिज त्यसैको परिणाम रहेको बताउनुभयो। उहाँले भन्नुभयो, बीजेपीएम पार्टी स्पष्ट भिजन लिएर जन्मिएको पार्टी थियो, आज पनि छ अनि भोलि पनि रहनेछ। उहाँले जीटीए राज्यको एक्ट मुताबिक बनेको व्यवस्था हो, त्यसर्थ राज्यसँग मिलेर नै काम गर्ने बताउनुभयो। पञ्चायतका सदस्यहरूले पार्टी त्याग गरिरहेको सन्दर्भमा श्री थापाले जहाँ गए पनि आफ्नो पार्टीको विचार अनि सिद्धान्त लिएर जाने अनुरोध गर्नुभयो। भारतीय जनता युवा मोर्चा बीजीवाईएम दार्जीलिङ जिल्लाका अध्यक्ष नीरज बान्तवा राई तथा सम्पूर्ण बीजीवाईएम टोलीले दार्जीलिङका सांसद विष्टप्रति आभार व्यक्त गरेको छ। आज एक प्रेस भेलाको आयोजन गर्दै रोहिणी टोल कर बन्द गराउने विषयमा सांसदज्यूले लिनुभएको पहल तथा दार्जीलिङ हिमालयन रेलवे मार्फत विद्यार्थीहरूका लागि रेल सेवा सञ्चालन गर्ने प्रस्ताव अघि बढाउनु भएको कार्य जनहितमा अत्यन्तै महत्वपूर्ण रहेको बीजीवाईएम टोलीले जनाएको छ। यी कदमले सर्वसाधारण र नागरिक विद्यार्थी तथा अभिभावकहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै बीजीवाईएम दार्जीलिङले सांसद विष्टको दूरदर्शी नेतृत्व र क्षेत्रको विकासप्रतिको प्रतिबद्धताको प्रशंसा पनि गरेको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: के लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
2: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा लेबोङ भ्याली समष्टिले संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई तीव्रता दिँदै गाउँ पसौ अभियानलाई व्यापक रूपमा अघि बढाइरहेको छ। पार्टीका कार्यकर्ताहरू विभिन्न गाउँ बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै गोरामुमोको विचारधारा, गोर्खा आन्दोलनको इतिहास, गोर्खा समुदायको अस्मिता तथा अधिकार सम्बन्धी विषयमा जनचेतना फैलाउने कार्यमा सक्रिय रहेका छन्। अभियान अन्तर्गत जनताको घर दैलोमा पुगेर उनीहरूका समस्या, सुझाव तथा अपेक्षाबारे जानकारी लिने कार्य समेत भइरहेको बताएको छ। मजुवा ग्राम पञ्चायतको 5 वार्डहरूमा अन्नपूर्ण योजनाको आवेदन भर्ने काम धमाधम भइरहेको छ। राज्य सरकारले चुनाव अघि गरेको वाचा अन्नपूर्ण भण्डार योजनालाई प्रत्येक महिला नागरिकहरूसम्म पुर्याउन कतिपय दस्तावेज उल्लेख गर्न एउटा तालिका तथा फारम भरेर बुझाउन पर्नेछ। सो फारम भर्ने काम ग्राम पञ्चायतले गरिरहेका छन्। यस्तै मजुवा ग्राम पञ्चायतले पनि सो कार्य सुरु गरेको छ। कसैलाई नतलिन आग्रह गर्दै सबै महिला दिदी बहिनीहरूले फारम भर्न सक्ने बताउँदै यो 90 दिनको अवधि रहेको जनाए पनि उपभोक्ताहरूको भिडले गर्दा कतिपय असुविधा रहेको कारण अब सबै वार्डहरूमा शिविर राखेर सबैलाई सुविधा दिलाउने ग्राम पञ्चायत प्रधान रोगेन वाङदी लेप्चाले जनाएका छन्। नेपालका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीका अध्यक्ष रवि लामिछाने र भारत भ्रमणमा रहेको प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनसित भाजपा मुख्यालयमा भेट गरेको छ। यो भेट भाजपालाई जान पहलको एक भागको रूपमा भएको हो। यस अवधि भएको छलफल राष्ट्रिय स्तरदेखि बुथ स्तरसम्म भाजपाको संगठनात्मक संरचना, सदस्यता प्रक्रिया, उम्मेद्वार छनौट र तल्लो तहसम्मको पहुँचमा केन्द्रित थियो। साथै भाजपा आरएसपी पार्टी टू पार्टी संलग्नतालाई सुदृढ पार्ने विषयमा पनि विचार आदान प्रदान भयो। प्रतिनिधिमण्डलले पार्टीको संचार र ज्ञान स्रोतहरू बुझ्न भाजपा मीडिया सेन्टर र केन्द्रीय पुस्तकालयको पनि भ्रमण गर्यो। यसका साथै रासपाका अध्यक्ष रवि लामिछानेले विदेश मन्त्री डाक्टर एस जयशंकरलाई पनि भेट गर्नुभयो। भारतले भनेको छ, नेपाल अनि भारतको द्विपक्षीय सम्बन्धमा तेस्रो पक्षको कुनै भूमिका छैन। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले यो कुरा नेपालका प्रधानमन्त्रीले भारत नेपाल सीमालाई लिएर गरेको टिप्पणी अनि त्यसपछि नेपालका विदेश मन्त्रालयको तर्फबाट जारी बयानको बारेमा सोधिएको प्रश्नको उत्तरमा भन्नुभएको हो। श्री जायसवालले भन्नुभयो, सीमा मुद्दाको सबै आयामहरूलाई सुल्झाउनका लागि स्थापित द्विपक्षीय तन्त्र हो। उहाँले भन्नुभयो, भारत नेपाल सीमाको लगभग 98% सीमा पश्चिम बंगालमा हाल उष्ण गर्मीबाट राहत पाउने कुनै सम्भावना छैन। राज्यको अधिकांश भागमा तापमान 34 39 डिग्री सेल्सियस बीच रहेको छ, जबकि अधिक आर्द्रताका कारण मानिसहरू वास्तविक तापमान भन्दा अधिक गर्मी महसुस गरिरहेका छन्। मौसम विभाग अनुसार दक्षिण बंगालको धेरै जिल्लाहरूमा विशेष गरी कोलकाता, हावडा, हुगली, पूर्व अनि पश्चिम मेदिनीपुरमा साँझतिर गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा तेज हावा चल्ने सम्भावना छ। पश्चिम मेदिनीपुर अनि खड्गपुर क्षेत्रमा तापमान 36 38 डिग्री सेल्सियस बीच रहने अनुमान छ। यहाँ सप्ताह अवधि कहीँ कहीँ गर्जनसहित हल्का वर्षा हुन सक्नेछ। उत्तर बंगालका जिल्लाहरूमा अपेक्षाकृत अधिक बादल छाइरहने तथा मध्यमदेखि भारी वर्षाको सम्भावना जताइएको छ। मौसम विशेषज्ञहरूको भनाइ अनुसार मनसुनको राज्यमा प्रवेशसम्म मानिसहरूले गर्मी अनि उष्ण मौसमको सामना गर्न पर्ने सक्नेछ। यो समाचार युट्युबमा @AIR न्यूज कर्सङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा म प्रमुख समाचार पुनः एकपल्ट। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, राष्ट्रिय प्रतीकहरू अनि देशभक्तिका मूल्यहरूको सम्मान अनिवार्य छ। आकाशवाणीको 95 अनि आकाशवाणी खरसाङको 65 वार्षिक उत्सव कार्यक्रम मिरिकको गोपाल योञ्जन प्रेक्षागृहमा सम्पन्न भयो। उत्तर बंगालका चिया कमानहरूमा चाँडै प्रधानमन्त्री चाय श्रमिक योजना लागू हुने भएको छ। जीटीएका प्रमुख कार्यपाल अनित थापाले आज रङमुख धोतरिया समष्टिमा नवनिर्मित स्टील ब्रिजको उद्घाटन गर्नुभयो र नेपालका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीका अध्यक्ष रवि लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनसित भाजपा मुख्यालयमा भेट गर्नुभएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचारका साथ बेलुकी 7:25 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
4: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। लोकलहरीमा आज सुनाइरहेछौँ बिरेन राईको स्वरमा लोकगीत। त्यसभन्दा कि सुन्नुहोस् यो छोटो सन्देश।
5: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 97333000090।

लोकलहरी पछि अब समय भएको छ सुर संगमको। आज सुन्नुहुनेछ एकै कलाकार पारस घिमिरेको स्वरमा आधुनिक गीत।

अहिले सुरसङ्गमा सुन्दै हुनुहुन्थ्यो एकै कलाकार पारस घिमिरेको स्वरमा आधुनिक गीत। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब हेरी गरी सुनाउनेछौँ आकाशवाणीको समाचार।

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब देवेन थापाबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भन्नुभयो, देशमा स्वास्थ्य सेवाहरूका दृष्टिकोण उपचारात्मक मोडलदेखि विकसित भएर एक बुनियादी ढाँचामा बदलिएको छ। दिल्लीको एउटा अदालतले निट परीक्षाको पेपर लिक मामलामा 5 आरोपीहरूको न्यायिक हिरासत 15 तारिकसम्मको निम्ति बढाएको छ। रुसले किव अनि युक्रेनको अन्य सहरहरूमा ड्रोन अनि मिसाइल हमला गरेको छ, जसमा कमसेकम 16 नागरिक मारिएको छ। अनि महिला क्रिकेटमा भारत अनि इङ्ल्यान्ड बीच तेस्रो अनि अन्तिम T20 अन्तर्राष्ट्रिय म्याच आज इङ्ल्यान्डको टर्टनमा खेलिनेछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। यसले मानिसहरूलाई आत्मनिर्भर, जागरूक अनि सक्षम बनाउँदछ। आज नयाँ दिल्लीमा जनजातीय छात्रवृत्ति योजनाका लाभार्थीहरूलाई सम्बोधित गर्दै राष्ट्रपतिले भन्नुभयो, सही विकास तब मात्र सम्भव छ जब समाजका सबै वर्गले सामाजिक, आर्थिक अनि शैक्षिक रूपले प्रगति गर्नेछ। उहाँले भन्नुभयो, सरकारी छात्रवृत्ति योजनाहरूले जनजातीय समुदायलाई उच्च शिक्षा अनि नयाँ अवसर प्रदान गरिरहे उनीहरूको जीवनलाई परिवर्तन गरेको छ। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारतमा प्रतिभाहरूको कुनै कमी छैन। उहाँले प्रतिभाको पहिचान, पोषित अनि विकासका लागि सही मञ्च प्रदान गर्नुपर्ने आवश्यकतामा बल दिनुभयो। राष्ट्रपतिले भन्नुभयो, केन्द्र सरकार विभिन्न योजनाहरूको माध्यमले जनजातीय समुदायका युवाहरूलाई सशक्त बनाउन अनि उनीहरूको उत्थानका लागि निरन्तर प्रयास गरिरहेको छ। उहाँले भन्नुभयो, छात्रवृत्ति योजनाहरू केवल वित्तीय सहायताको साधन होइन, तर ती युवाहरूको सपनालाई उडान दिने माध्यम हो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भन्नुभयो, देशमा स्वास्थ्य सेवाको दृष्टिकोण उपचारात्मक मोडलदेखि विकसित भएर एक बुनियादी ढाँचामा परिवर्तन भएको छ। यस ढाँचामा निवारक, पुनर्वास अनि वृद्धावस्था देखभाल आदि सामेल छन्। उहाँले भन्नुभयो, देशमा 182,000 भन्दा अधिक आयुष्मान आरोग्य मन्दिरले स्वास्थ्य सेवाहरूका लागि प्राथमिक केन्द्रहरूको रूपमा कार्य गरिरहेको छ। उहाँले आज पन्जाबको भटिन्डामा एम्सको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधित गरिरहनु भएको थियो। निवारक स्वास्थ्य सेवाहरूमाथि बल दिँदै श्री नड्डाले भन्नुभयो, पञ्चायतहरू, आशा कार्यकर्ताहरू अनि अग्रिम पङ्क्तिका स्वास्थ्य कर्मीहरूको माध्यमले 30 वर्षभन्दा अधिक आयुको सबै व्यक्तिहरूलाई नियमित जाँच गराउनका लागि प्रोत्साहित गरिँदैछ। उहाँले स्वास्थ्य क्षेत्रमा तृतीय सेवा, चिकित्सा शिक्षा अनि अनुसन्धानलाई मजबुत गर्नमा एम्सको योगदानको सराहना गर्नुभयो। श्री नड्डाले बाल विकास अनि प्रारम्भिक स्वास्थ्य सहायता केन्द्रको शुभारम्भ गर्नुभयो। यो केन्द्रले बच्चाहरूमा विकासात्मक विकारहरू अनि दिव्याङ्गजनहरूको प्रारम्भिक पहिचान, निदान अनि प्रबन्धनमा महत्त्वपूर्ण भूमिका निभाउनेछ। सरकारले प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार PMRBPका लागि नामाङ्कन आमन्त्रित गरेको छ। नामाङ्कन जम्मा गर्ने अन्तिम मिति 31 जुलाई हो। यो प्रतिष्ठित पुरस्कार राष्ट्रपतिद्वारा ती बालकहरूलाई प्रदान गरिन्छ जसले वीरता, सामाजिक सेवा, पर्यावरण, खेल, कला अनि संस्कृति तथा विज्ञान एवं प्रौद्योगिकी जस्ता श्रेणीहरूमा उत्कृष्टता प्रदर्शित गरेका छन्। महिला अनि बाल विकास मन्त्रालयले बताएको छ कि नामाङ्कन केवल awards.gov.inमा स्थित राष्ट्रिय पुरस्कार पोर्टलको माध्यमबाट प्राप्त गरिनेछ। विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले आज जर्मनीको थुरिगिया राज्यको प्रमुख मारियो वेक्टसँग नयाँ दिल्लीको बैठकमा क्वान्टम सञ्चार, फोटोनिक्स अनि उद्योगको नेतृत्वसँग सम्बन्धित अत्याधुनिक प्रौद्योगिकी साझेदारीहरूको बारेमा चर्चा गर्नुभयो। यस अवसरमा डाक्टर सिंहले भन्नुभयो, भारतमा आज विश्वको तेस्रो सबैभन्दा ठूलो स्टार्टअप तन्त्र छ अनि जैव प्रौद्योगिकी, स्वास्थ्य देखभाल, जल तकनिकी, आर्टिफिसियल इन्टेलिजेन्स अनि अन्तरिक्ष प्रौद्योगिकीको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको व्यापक अवसर उपलब्ध छन्। उहाँले भन्नुभयो, भारत अनि जर्मनीको बीच विज्ञान, प्रौद्योगिकी, नवाचारको क्षेत्रमा गहिरो सम्बन्ध छ अनि वैज्ञानिक सहयोग द्विपक्षीय सम्पर्कको एउटा धेरै मजबुत स्तम्भको रूपमा उदय भएको छ। दिल्लीको एउटा अदालतले निट परीक्षाको पेपर लिक मामलामा 5 आरोपीहरूको न्यायिक हिरासत 15 तारिकसम्मको निम्ति बढाएको छ। विशेष न्यायाधीश अजय गुप्ताले सिबिआईको त्यो याचिकालाई स्वीकार गरेको छ जसमा मङ्गीलाल, विकास विवाल, दिनेश विवाल, यस यादव अनि धनञ्जय लोखण्डेको न्यायिक हिरासत बढाउने माग गरेको थियो। हिजो भौतिकी व्याख्याता मनिषा सञ्जय हवलदार, बालरोग विशेषज्ञ डाक्टर मनोज सिरुरे अनि भौतिकीका शिक्षक तेजस हर्षद कुमार शाहलाई 14 दिनको न्यायिक हिरासतको निम्ति पठाएको थियो। सिबिआईले अहिलेसम्म यस मामलामा 13 आरोपीहरूलाई पक्राउ गरिसकेको छ। गएको महिना निट परीक्षाको पेपर लिक भएको आरोपहरूको बीच एनटिएले 3 मईमा आयोजित राष्ट्रिय पात्रता सह प्रवेश परीक्षा रद्द गरेको थियो। पुनर्परीक्षा 21 जुनमा निर्धारित गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसई पुनर्मूल्याङ्कन पोर्टलमा वर्तमानमा 8,000 भन्दा अधिक उपयोगकर्ताहरूले एकसाथ काम गरिरहेको छ। सिबिएसईले सोसियल मिडिया पोस्टमा बताएको छ, हालसम्म 16,000 भन्दा अधिक छात्रहरूले सफलतापूर्वक आफ्नो मूल्याङ्कन जम्मा गरिसकेको छ। बोर्डले भनेको छ, विद्यार्थीहरूको प्रतिक्रियाको आधारमा प्लेटफर्मलाई अझ सहज बनाएको छ। यसका साथै सत्रको समय सीमा पनि बढाएको छ, ताकि छात्रहरूका लागि प्रक्रिया अधिक सुविधाजनक अनि सुगम हुन सकोस्। उच्च शिक्षा विभागले प्रधानमन्त्री शोधपीठ योजना 2026को निम्ति आवेदन आमन्त्रित गरेको छ। यो प्रमुख राष्ट्रिय पहलको उद्देश्य वैश्विक स्तरमा प्रतिष्ठित विश्वविद्यालयहरू, प्रयोगशालाहरू, अनुसन्धान संस्थानहरू अनि उद्योगद्वारा भारतीय मूलको प्रतिभाशाली अनुसन्धानकर्ताहरू, वैज्ञानिकहरू, प्रौद्योगिकीविदहरू अनि पेसेवरहरूलाई देशभरिको प्रमुख सरकारी उच्च शिक्षा संस्थानहरू, राष्ट्र प्रयोगशालाहरू अनि अनुसन्धान केन्द्रहरूतर्फ आकर्षित गर्नु हो। यो योजनाले उन्नत कम्प्युटिङ, सेमिकन्डक्टर अनि साइबर सुरक्षासहित राष्ट्रिय प्राथमिकताको 13 विषयगत क्षेत्रहरूमा देशको तेज गतिमा विस्तारित अनुसन्धान, विकास, नवाचार अनि प्रौद्योगिकी तन्त्रलाई वैश्विक स्तरमा भारतीय प्रतिभाहरूलाई जोड्नेछ। भाग लिने संस्थाहरू अनि फेलोको चयन एक सशक्त समितिको देखरेखमा एक कठोर प्रक्रियाको माध्यमद्वारा गरिनेछ। भारतले भनेको छ, नेपाल अनि भारतको द्विपक्षीय सम्बन्धमा कुनै तेस्रो पक्षको भूमिका छैन। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो कुरा नेपालका प्रधानमन्त्रीले भारत नेपाल सीमालाई लिएर गरेको टिप्पणी अनि त्यसपछि नेपालका विदेश मन्त्रालयको तर्फबाट जारी बयानको बारेमा सोधिएको प्रश्नको उत्तरमा भन्नुभएको हो। श्री जयसवालले भन्नुभयो, सीमा मुद्दाको सबै आयामहरूलाई सुल्झाउनका लागि स्थापित द्विपक्षीय तन्त्र हो। उहाँले भन्नुभयो, भारत नेपाल सीमाको लगभग 98% सीमाङ्कन भइसकेको छ। सुनोस एक रिपोर्ट।
2: भारत नेपाल सीमा का लगभग 98% हिस्सा निर्धारित हो चुका है। सीमा के निर्धारित हिस्सों में सीमा पार कब्जे और नो मैन्स लैंड पर अतिक्रमण के मामले भी हैं, जिसका संयुक्त रूप से मानचित्रण किया जा रहा है। हमने सीमा संबंधित सभी मामलों से निपटने के लिए द्विपक्षीय तंत्र स्थापित किए हैं। भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं, उसमें किसी तरह से तीसरे पक्ष की कोई भूमिका नहीं है।
1: विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशङ्करले नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहितको शिष्टमण्डलसित नयाँ दिल्लीमा भेट गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा डाक्टर जयशङ्करले भन्नुभयो, बैठकमा भारत नेपाल विकास साझेदारी अनि जनसम्पर्कको मुद्दामाथि चर्चा भयो। रुसले किव अनि युक्रेनको अन्य सहरहरूमा ड्रोन अनि मिसाइल हमला गरेको छ, जसमा कमसेकम 16 नागरिक मारेको अनि 100 भन्दा अधिक घायल भएका छन्। युक्रेनको अधिकारीहरूले भग्नावशेष मुनि धेरै मानिसहरू पुरेको बताएका छन्। रुसले किवमाथि हवाई हमला अनि विदेशी राजनयिकहरूलाई सहर छोड्ने चेतावनी पहिले नै दिएको बताएको छ। राष्ट्रपति भ्लादिमिर पुतिनले भन्नुभयो, रुसले युक्रेनको विरुद्ध हवाई अभियानलाई तेज गरेको छ। रुसी सेनाले हालैमा 4 सालको युद्धमा तेस्रोपल्ट शक्तिशाली हाइपरसोनिक ओरिन्सिक ब्यालिस्टिक मिसाइलको प्रक्षेपण गरेको छ। महिला क्रिकेटमा भारत अनि इङ्ल्यान्ड बीच तेस्रो अनि अन्तिम T20 अन्तर्राष्ट्रिय म्याच आज इङ्ल्यान्डको टन्टनमा खेलिनेछ। म्याच भारतीय समयअनुसार राति 11 बजेदेखि सुरु हुनेछ। भारतले यस्तिका भाटिया अनि जेमिमा रोड्रिगसको अर्धशतकको बलमा श्रृङ्खलाको पहिलो म्याच 38 रनले जितेको थियो। त्यही दोस्रो म्याचमा फ्रेया केम्पको शानदार प्रदर्शनको फलस्वरूप इङ्ल्यान्डले 26 रनले जित हासिल गरी श्रृङ्खला 1-1 बराबरी गरेको थियो। दक्षिण अफ्रिकाको उपराष्ट्रपति सिपो कोसा पालस मसातिले आज नयाँ दिल्लीमा उपराष्ट्रपति सिपी राधाकृष्णनसँग भेट गर्नुभयो। उहाँको साथ दक्षिण अफ्रिका सरकारको वरिष्ठ मन्त्रीहरू अनि अधिकारीहरूको एक उच्च स्तरीय प्रतिनिधिमण्डल पनि सामेल थिए। यो समाचार युट्युबमा @AIRKarsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भन्नुभयो, देशमा स्वास्थ्य सेवाहरू दृष्टिकोण उपचारात्मक मोडलदेखि विकसित भएर एक बुनियादी ढाँचामा बदलिएको छ। दिल्लीको एउटा अदालतले नीट परीक्षाको पेपर लिक मामलामा 5 आरोपीहरूको न्यायिक हिरासत 15 तारिकसम्मको निम्ति बढाएको छ। रुसले किव अनि युक्रेनको अन्य सहरहरूमा ड्रोन अनि मिसाइल हमला गरेको छ, जसमा कमसेकम 16 नागरिक मारिएको छ। अनि महिला क्रिकेटमा भारत अनि इङ्ल्यान्ड बीच तेस्रो अनि अन्तिम T20 अन्तर्राष्ट्रिय म्याच आज इङ्ल्यान्डको ट्यान्टनमा खेलिनेछ। आकाशवाणीबाट समाचार पुरा भयो। भोलि बिहान 7:05 मिनटमा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार 103.5 मेगाहर्जको तरङ्गमा म मौसम नेवारको न्यानो अभिवादन। आज आकाशवाणीको 90 वर्षगाँठको सुखद अवसरमा सम्पूर्ण श्रोता, कलाकार, सञ्चारकर्मी तथा रेडियो प्रेमीहरूलाई हार्दिक शुभकामना। सूचना, शिक्षा र मनोरञ्जन मार्फत जनमानसलाई जोड्दै आएको आकाशवाणीको लोकप्रिय कार्यक्रम युवावाणीमा यहाँहरू सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। युवा सोच, सृजना र आवाजलाई समर्पित यस कार्यक्रममा हामी लिएर आएका छौँ स्वरचित कविताहरू, जसलाई प्रस्तुत गर्नुहुनेछ उत्तर बङ्गाल विश्वविद्यालयका विद्यार्थी नजमा लिम्बुले।

नमस्ते श्रोतागण, म नजमा लिम्बू उत्तर बङ्ग विश्वविद्यालयमा नेपाली विषयमा अध्ययनरत विद्यार्थी यहाँहरू समक्ष आफ्ना केही स्वरचित कविताहरू वाचन गर्न गइरहेको छु र मेरो पहिलो कविताको शीर्षक छ चिया चौरस्ता र तिमी। तिमी त सपना मात्र भएछौ बिउझिएपछि उडेर जाने, तर बिउझनु अघि हृदयभरि बाँकी रहने। हिजो जस्तै लाग्छ आज पनि जब चौरस्तामा तातो चिया पिउँदै थियो र भविष्यका नक्सा बनाइरहेका थियौ कागज बिना तर साहसले भरिएका। तिमी भावुक स्वरमा कान्छी भनेर जसरी जिस्काउँथ्यौ, म लाजले होइन भविष्यको अन्जान डरले मुस्कुराउँथे, तर त्यो मुस्कानमा विश्वास थियो तिमी थियौ। आज पनि कहिले कहीँ त्यो चिया पसल अघितिर मन रोकिँदैछ, घामको धाराले सिकिस्त पार्दै गएको दिनमा त्यसै ठाउँ उभिन पुग्छु जहाँ हामी हाँसेका थियौ भोलिको हाँसोका लागि। निदाएको मानिसलाई पानीको थोपाले झस्काए झै शब्दको कुण्ठाले उठायो मलाई। तिमी नभएको यो बिन्दुमा अझै पनि तिमी छौ भनेर सम्झिने बानीले सम्झना यति बलिया छन् कि कहिले कहीँ लाग्छ त्यस चौरस्तामा अझै तिमी छौ र म चिया कपको बाफभित्र तिमीलाई एकपटक फेरि हेर्ने सपना देख्छु। चिया चौरस्ता र तिमी यति बेला एउटा स्मृति हौ, तर कहिले नरित्तिने प्रेमको सुगन्ध पनि। धन्यवाद। सधैँ मेरो सपनामा झस्काउने राजकुमार पोहाउ कि, मेरो जिन्दगीको बाटो रोज्ने अधिकार पोहाउ कि, घरिघरि चिमोटेर झस्काइदिन्छौ निन्द्रामै आएर, मेरो निन्द्राभरि प्रेमको सुगन्ध छर्ने जिम्मेवार पोहौ कि, मेरो निन्द्राभरि प्रेमको सुगन्ध छर्ने जिम्मेवार पोहौ कि। र मेरो दोस्रो कविताको शीर्षक रहेको छ मूल्य कति। यो पैसाको मूल्य कति, यो पैसाको इज्जत कति, उठेदेखि पाइला पाइलामा यसको खोज तलास कति। यो छ त इज्जत मान सम्मान साथी सहेली माया कति, पापकर्मी होस् या हृदय विहीन यहाँ मानवतालाई पनि किनिसक्यो यो पैसाको मूल्य कति। देख्दा मात्र कागजको टुक्रा तर पनि मूल्य कति, मलाई पनि मूल्यवान बन्नु छ यहाँ। पैसा जस्तै मूल्यवान नभए तापनि जसले मलाई तुच्छ ठान्छन् त्यसका लागि मूल्यवान बन्नु छ यहाँ। धन्यवाद। र तेस्रो कविताको शीर्षक रहेको छ विरामतर्फ। चन्द्रमा र ताराहरू साक्षी बने घामलाई तुवालोले छेकिरह्यो, चन्द्रमा र ताराहरू साक्षी बने घामलाई तुवालोले छेकिरह्यो, तर पापी अजिङ्गरको पेट भर्न मैले आफ्नो रूप आफ्नो यौवन सबै सुम्पिए। अचल व्यवहार भित्र लुकेको पीडा बुझेर पनि फर्किन्छु भन्दै हजारौं बहाना बनाए, अन्त्यमा म आफै अचल बने चञ्चल रहेन, म आफै अचल बने चञ्चल रहन सकिन। दोसाँधमा उभिएर निरन्तर बगिरहे म, भोकाएका मितेरीहरूका लागि प्यासले छटपटाएका व्यदाहरूका लागि, आफ्नै सन्तान ठानेर चुपचाप बगिरहे म, आफ्नै सन्तान ठानेर चुपचाप बगिरहे म। माइतबाट फर्किँदा अम्लिसो रोपेको थिए बाँचा बाँधेर, आज भने लाचार र विवश बनेर यति विशाल बगरमा निष्प्राण झै आफ्नै इनारतिर फर्किन लागे। उपहार भनेर तिमीलाई दिएको थिए यो आत्मा यो जीवन, आज रने झै बनेका मेरा हातले बाँध्न सकेनन्। तिमीले फालिदियो हजारौं सपना, पहाडबाट झरेको म हजारौं तरङ्ग बनेर छुटिए दोभानमा भेट्ने बाचा बोकेर, पहाडबाट झरेको म हजारौं तरङ्ग बनेर छुटिए दोभानमा भेटिने बाचा बाँधेर, तर चोटै माथि चोट पर्यो टाल्न टुक्रा भेटिएन जोड्न मुहान भेटिएन, आज यो विशाल बगरमा लाचार पल्टिएको छु म, गिद्धहरू समेत आए मसँग साटो फेर्न,
आज यो विशाल बगरमा लाचार पल्टिएको छु म, गिद्धहरू समेत आए मसित साटो फेर्न। धन्यवाद। हाँस्नलाई कुनै मिठो बहाना बनाइदेऊ, हाँस्नलाई कुनै मिठो बहाना बनाइदेऊ, पाउनलाई तिमी भित्र चाहनाको दीप जगाइदेऊ। यति धेरै एक्लिएकी छु म आजकल, जोकर झै ओठमा कृत्रिम हाँसोको आवृत्ति सजाइदेऊ, जोकर झै ओठमा कृत्रिम हाँसोको आवृत्ति जगाइदेऊ। धन्यवाद।

र चौथो कविताको शीर्षक छ आमा र पुस्तक। आमाले भन्थिन्, पुस्तक केवल अक्षर होइन, जीवन बुझ्ने आँखा हो। आमाले भन्थिन्, पुस्तक केवल अक्षर होइन, जीवन बुझ्ने आँखा हो। म सानो हुँदा कपीका पानामा भविष्य कोर्थे र आमाका सपनाहरू मेरो झोलाभित्र बोकेर स्कुल जान्थे। समय बित्दै गयो, मानिसहरू बदलिँदै गए, तर आमाको त्यो विश्वास अझै उस्तै छ। आज मोबाइलका उज्याला भन्दा पनि मलाई प्रिय लाग्छ पुराना पुस्तकको गन्ध। आज मोबाइलका उज्याला भन्दा पनि मलाई प्रिय लाग्छ पुरानो पुस्तकको गन्ध, किनकि त्यहाँ केवल कथा हुँदैन, त्यहाँ मानिस बन्ने बाटो लेखिएको हुन्छ। जब म थाक्छु एउटा कविता पढ्छु, जब म थाक्छु एउटा कविता पढ्छु, जब म हराउँछु एउटा पुस्तक खोल्छु, र लाग्छ शब्दहरू कहिले मर्दैनन् यदि मानिसले पढ्न छाडिन भने। शब्दहरू कहिले मर्दैनन् यदि मानिसले पढ्न छाडिन भने। त्यसैले म आज पनि पुस्तकका पानाभित्र आफ्नै सपना खोजिरहेको छु। त्यसैले म आज पनि पुस्तकका पानाभित्र आफ्नो सपना खोजेको छु। धन्यवाद। र अर्को कविताको शीर्षक छ मानिस हुनुको अर्थ। यो सहरमा मानिसहरू धेरै भेटिन्छन्, यो सहरमा मानिसहरू धेरै भेटिन्छन्, तर मन भएका मानिस अलि कम भेटिन्छ, तर मन भएका मानिस अलि कम भेटिन्छन्। सबैको अनुहारमा हाँसो टाँसिएको हुन्छ, सबैको अनुहारमा हाँसो टाँसिएको हुन्छ, तर भित्र भित्रै कति आँधी चलेका छन् कसैले देख्दैन। कसैलाई पैसाको चिन्ता छ, कसैलाई भविष्यको, कसैलाई आफ्नै मान्छे टाढिएको पीडा। कसैलाई पैसाको चिन्ता छ, कसैलाई भविष्यको, कसैलाई आफ्नै मान्छे टाढिएको पीडा। जीवन सबैलाई केही न केही चुपचाप सिकाइरहेको हुन्छ, जीवन सबैलाई केही न केही चुपचाप सिकाइरहेको हुन्छ। म कहिले काहीँ सोध्छु मानिस ठुलो कहिले हुन्छ, म कहिले काहीँ सोध्छु मानिस ठुलो कहिले हुन्छ, ठुलो घर हुन्छ।

ठुलो पद हुँदा कि अरूको दुःख बुझ्न सक्ने मन हुँदा मलाई लाग्छ मानिस हुनु भनेको अरूको आँसु देखेर आफ्नो मन भिज्नु हो। कसैलाई एक शब्दले हौसला दिनु, हारेको मान्छेलाई फेरि उठ्न सिक्ने विश्वास दिनु, सायद यही नै जीवनको सबैभन्दा ठुलो सुन्दरता हो। सायद यही नै जीवनको सबैभन्दा ठुलो सुगन्ध हो। आज संसार धेरै बदलिएको छ, आज संसार धेरै बदलिएको छ। मानिसहरू एक अर्कासँग बोल्न भन्दा बढी मोबाइलसँग बोल्छन्। घरभित्रै बसेर पनि मनहरू धेरै टाढा भएका छन्। तर अझै पनि यो संसार सुन्दर छ, किनकि कुनै आमा आज पनि आफ्नो सन्तानका लागि रातभर जागेकी छन्। कुनै बुबा परिवारको खुसीका लागि आफ्नो दुःख लुकाएका छन्। र कुनै विद्यार्थी सपना बोकेर अझै किताब पल्टाइरहेको छ। त्यसैले आशा मार्नु दिनु हुँदैन। जीवन जति गाह्रो भए पनि मनभित्र सानो उज्यालो बचाइराख्नु पर्छ, किनकि अन्धकारलाई हराउन सधैँ ठुलो सूर्य चाहिँदैन, कहिले सानो दीप नै काफी हुन्छ। किनकि अन्धकारलाई हराउन सधैँ ठुलो सूर्य चाहिँदैन, कहिले काहीँ सानो दीप नै काफी हुन्छ। र अन्तिम कविताको शीर्षक रहेको छ बुबाको मौनता। घरमा सबैभन्दा कम बोल्ने मानिस सायद पापा नै हुन्छन्। उहाँले आफ्नो दुःख कहिले सुनाउनु हुँदैनन्, आफ्नो थकान अनुहारमा देखाउनु हुँदैनन्। केवल बिहान चाँडै उठ्नुहुन्छ र परिवारका सपनाहरू बोकेर बाहिर निस्किनुहुन्छ। हामीले धेरै पटक आमाको आँसु देखेका छौँ, तर पापाको मौनता कमै बुझ्छौँ। उहाँ आफ्नो इच्छा मारेर हाम्रा रहरहरू पुरा गर्नुहुन्छ। आफ्नो जीवनको धेरै खुसी परिवारकै नाममा खर्च गर्नुहुन्छ। सायद पापाहरू रोएका पनि हुन्छन्, तर उहाँहरूको आँसु आँखा भित्रै सुक्छ। एक दिन जब जिम्मेवारीको भारी आफ्नै काँधमा आउँछ, त्यसपछि मात्र पापाको मौनता बिस्तारै बुझिन्न थाल्छ। त्यस बेला थाहा हुन्छ घर चलाउनु केवल पैसा कमाउनु होइन रहेछ, आफ्नो मन थामेर सबैलाई खुसी राख्नु पनि रहेछ। आज म पापालाई हेर्छु र सोच्छु संसारका सबैभन्दा बलिया मानिसहरू सायद सबैभन्दा धेरै चुप रहने मानिसहरू हुन्। आज म पापालाई हेर्छु र सोच्छु संसारका सबैभन्दा बलिया मानिसहरू सायद सबैभन्दा धेरै चुप रहने मानिसहरू हुन्। धन्यवाद। हाँस्नलाई कुनै मिठो बहाना बनाइदेऊ, हाँस्नलाई कुनै मिठो बहाना बनाइदेऊ, पाउनलाई तिमी भित्र चाहनाको दीप जगाइदेऊ। यति धेरै एक्लिएकी छु म आजकल, जोकर झै ओठमा कृत्रिम हाँसोको आवृत्ति सजाइदेऊ। श्रोतावृन्द, अहिलेसम्म मेरो विद्यार्थी कालका केही स्वरचित कविताहरू सुन्नुभयो, यसका निम्ति आभार व्यक्त गर्दछु। साथै मेरो सिकारु प्रयास यी कविताहरू कस्ता लाग्यो सुनेर प्रतिक्रिया दिनुहोला भन्दै यहाँहरूबाट बिदा लिँदछु। धन्यवाद।

र भर्खरै सुन्नुहुँदैथ्यो कार्यक्रम युवाबानी र अबलाई प्रस्तोता योजना मरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा हवस् त नमस्ते।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको। अब प्रस्तुत छ कार्यक्रम चर्चा चौतारी।
1: नमस्कार आदरणीय श्रोतावर्ग, तपाईहरूले सुनिरहनु भएको छ हाम्रो विशेष प्रस्तुति चर्चा चौतारी। आज सगरमाथा विजय दिवसको अवसरमा हामी विश्व पर्वतारोहण इतिहासका महान व्यक्तित्व तेन्जिङ नोर्गे शेर्पाको जीवन संघर्ष, सगरमाथा विजय, शेर्पा समुदायको योगदान, हिमाली संस्कृति तथा वहाँले संसारलाई दिएको प्रेरणा बारे विस्तृत चर्चा गर्नेछौ। यस विशेष कार्यक्रममा हामीसित स्टुडियोमा उपस्थित हुनुहुन्छ अखिल भारतीय शेर्पा बुद्धिस्ट संगठनका प्रवक्ता पासाङ लक्की शेर्पाजी। यहाँलाई आकाशवाणीको स्टुडियोमा म प्रस्तोता रोशनी छेत्रीबाट हार्दिक स्वागत जनाउँदछु।
2: नमस्ते, म पासाङ लक्की शेर्पा। यहाँलाई धन्यवाद मलाई यस विशेष चर्चा चौतारी कार्यक्रममा निम्ताउनु भएकोमा। खुसी लागेको छ यस कार्यक्रममा बोल्न पाउँदा।
1: भनेपछि पासाङजी, चर्चा सुरु गरौँ त।
2: हजुर हजुर।
1: त सबैभन्दा पहिले हाम्रा श्रोताहरूका लागि तेन्जिङ नोर्गे शेर्पा को हुनुहुन्थ्यो भन्ने विषयमा छोटकरीमा बताइदिनु हुने म अनुरोध गर्दछु।
2: हुन्छ हुन्छ। तेन्जिङ नोर्गे शेर्पा केवल एउटा नाम होइन, त्यो साहसको प्रतीक हो, त्यो सङ्घर्षमाथिको विजय हो, त्यो हिमालसँग मानव आत्माको सम्बन्धको जीवित इतिहास हो। आज पनि जब सगरमाथाको नाम उच्चारण हुन्छ, तेन्जिङ नोर्गे शेर्पाको नाम सम्मानका साथ स्मरण गरिन्छ, होइन?
1: हजुर।
2: उहाँले सन् 1953 मे 29 सर एडमन्ड हिलेरीसँग मिलेर विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण गर्नुभएको थियो। यो त सबैलाई विदितै छ है?
1: हजुर हजुर, हामीले पनि पहिला अब पढेको थियौँ स्कुलको टाइममा अघि।
2: हजुर
1: हजुर। तपाईँले यसरी बताइदिनु हुँदैछ हाम्रो श्रोताहरूको लागि, त हामीले अब विस्तृत रूपमा अब जानकारी पाइरहेका छौँ, होइन?
2: हजुर।
1: तपाईँलाई त अब म केही अब तपाईँलाई भन्न चाहन्छु कि उहाँको बाल्यकाल र प्रारम्भिक जीवन कस्तो थियो?
2: भन्नुपर्दा उहाँको बाल्यकाल निकै नै कठिन परिस्थितिमा बितेको थियो। हिमाली क्षेत्रमा जन्मिएका तेन्जिङले सानैदेखि नै कठोर मौसम है, कठिन बाटो र प्रभावपूर्ण जीवन भोग्नु भयो नि। शेर्पा समुदायको जीवन हिमालसँग गहिरो रूपमा जोडिएको हुन्छ है। त्यो चिसो ठाउँमा त्यो मौसमको पनि त्यस्तो एकदमै त्यस्तोमा हिमालमा उनीहरूको संस्कृति, जीवन र आस्था जोडिएको हुन्छ। यही वातावरणले उहाँलाई बलियो, मेहनती र साहसी बनाएको थियो।
1: के उहाँले औपचारिक शिक्षा लिनुभएको थियो त?
2: उहाँले त धेरै औपचारिक शिक्षा त ग्रहण गर्नु सक्नु भएन है।
1: हजुर।
2: तर उहाँले ठुलो शिक्षा ग्रहण गर्नुभएको थियो, त्यो चाहिँ हो धैर्यता, अनुशासन, सङ्घर्ष र मेहनतको शिक्षा। भनौँ न, मान्छेलाई चाहिने त्यो पनि हो,
1: अहिलेको अहिले त अब चाहिन्छै चाहिन्छ, होइन? धैर्यता अहिलेको नानीहरूमा भनौँ है, अहिलेको विद्यार्थीहरूमा भनौँ, धैर्यता हुँदैन होइन उनीहरूले पनि। अब मतलब तेन्जिङ शेर्पाको यो तपाईँको मतलब
2: धैर्यता, अनुशासन है, यो चाहिँ सिक्नुपर्छ,
1: यो चाहिँ सिक्नुपर्छ।
2: हजुर
1: हजुर। भनेपछि तेन्जिङ नोर्गे शेर्पाको हिमालसँगको सम्बन्ध कस्तो थियो होला त?
2: हिमालसँगको सम्बन्ध भन्नुपर्दा, हिमाल उहाँका लागि केवल हिउँ र चट्टानको थुप्रो थिएन है। त्यो उहाँको आत्मा थियो। शेर्पा समुदायमा हिमाललाई देवता सर सम्मान गरिन्छ नि, सगरमाथालाई पवित्र मानिन्छ। तेन्जिङमा पनि यही श्रद्धा थियो नि।
1: भनेपछि उहाँले पर्वतारोहण अर्थात् हिमालमा मतलब चढ्ने होइन, त्यो कसरी सुरु गर्नुभयो त्यो यात्रा चाहिँ?
2: उहाँले पर्वतारोहण यात्रा कसरी सुरु गर्नुभयो भनेर प्रश्न गर्नुहुँदैछ तपाईँले है। जीवनीको समयमा, उहाँ जवानीको समयमा भनौँ, उहाँले विभिन्न हिमाली अभियानमा चाहिँ भारी बोक्ने सहयोगीको रूपमा सहभागी हुनुभएको थियो। त्यस क्रममा उहाँले विदेशी पर्वतारोहीहरूसँग काम गर्दै हिमाल चढ्ने सिप, जोखिम व्यवस्थापन, मौसमको चुनौती र साहसिक यात्राको अनुभव हासिल गर्नुभएको थियो नि। त्यसबाट नै उहाँले यसरी हिमाल चढ्ने सिप चाहिँ सिक्नुभयो।
1: हजुर, उहाँ मतलब धेरै साहसी हुनुहुन्थ्यो है, भनेपछि त्यस बेला पर्वतारोहण अहिलेको जस्तो सजिलो थिएन होला नि है?
2: त्यस्तो त एकदमै ठिक थिएन नि, त्यस बेला अब आधुनिक उपकरण थिएन है, मौसम पूर्वानुमान वा सुरक्षित प्रविधि थिएनन्, हिउँ पहिरो, चिसो अक्सिजनको कमी है, जोखिमपूर्ण बाटो, यी सबैसँग जुझेर हिमाल चढ्नु पर्थ्यो। तर तेन्जिङ कहिले पनि डराउनु भएन।
1: सगरमाथा आरोहण त्यस बेला संसारकै सबैभन्दा ठुलो चुनौती मानिन्थ्यो अघि पासङजी, भनेपछि तेन्जिङ शेर्पाले त्यस यात्रामा उहाँ कसरी जोडिनु भएको थियो होला?
2: अब एकदमै चुनौतीको काम थियो नि त्यस बेला, उहाँले धेरै सगरमाथा अभियानहरूमा भाग लिनुभयो, तर प्रत्येक प्रयासले उहाँलाई अझ अनुभवी बनाउँदै गयो। एकैपल्टमा यो उक्लन सकेको त होइन है, त्यस बेला धेरै विदेशी टोलीहरूसँग सगरमाथा चढ्ने प्रयास गर्थे तर सफलता प्राप्त गर्न सकिरहेका थिएनन्।
1: हजुर, तपाईँले जुन चाहिँ यो सन्दर्भ पनि भन्नुभयो नि, यस पछाडि नै मतलब सन् 1953 ऐतिहासिक अभियान उहाँको सुरु भएको थियो।
2: हजुर हजुर, हो नि, सन् 1953 चाहिँ ब्रिटिस अभियान अन्तर्गत तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलेरीलाई अन्तिम आरोहण टोलीको रूपमा चयन गरियो। त्यो यात्रा अत्यन्तै कठिन थियो, कडा चिसो, तीव्र हावा, अक्सिजनको कमी र जोखिमपूर्ण बाटोले प्रत्येक पाइला चुनौतीपूर्ण बनाइरहेको थियो।
1: भनेपछि त्यस्तो कठिन समयमा, त्यस्तो कठिन अवस्थामा पनि उहाँहरू कसरी अगाडि बढ्नुभयो होला?
2: त्यो त अब आत्मविश्वास हो नि है, आत्मविश्वास है,
1: ठुलो कुरा भन्नुभयो।
2: हजुर, अन्तरि तयारी पनि हुनु पर्यो र साहसको परिणाम पनि थियो है। उहाँहरूलाई थाहा थियो यो केवल व्यक्तिगत सफलता होइन, मानव इतिहासको सपना थियो।
1: अब त्यो ऐतिहासिक दिनको कुरा गरौँ है, सन् 1953 मे 29
2: हजुर हजुर, इतिहास रचेको दिन 1953 मे 29 मानव इतिहासको अस्मरणीय
1: ऐतिहासिक दिन
2: हजुर हजुर। त्यो दिन बिहान तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलेरी विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगे। त्यो केवल दुई व्यक्तिको सफलता थिएन है, त्यो सम्पूर्ण मानव साहसको विजय थियो। कल्पना गर्नु श्रोताहरू, हिउँले ढाकिएको संसारको सबैभन्दा अग्लो शिखर है, तेन्जिङ नोर्गे शेर्पाले संसारलाई एउटा सन्देश दिनुभयो त्यो माथिबाट है, असम्भव भन्ने कुरा केवल प्रयास नगर्नेहरूको शब्द हो।
1: कस्तो है त्यो सम्झिँदा पनि मलाई कस्तो रोमाञ्चक भयो लाग्छ, अब त्यो झन् कस्तो थियो होला भन्ने
2: है,
1: अन्तखेरि कस्तो हिउँले ढाकिएको चारैतिर होइन, त्यस्तो कठिन परिस्थितिमा पनि उहाँहरूले त्यत्रो माथि चुचुरोमा है पुग्नु भएर होइन, एकदम अब एउटा इतिहासै अब मतलब रच्नुभयो, एउटा होइन ठुलो उपलब्धि हासिल गर्नुभयो होइन। आज हामीले अब यो
2: विजय दिवसको अवसरमा यो हामी चर्चा गरिरहेछौँ है।
1: शिखरमा पुगेपछि उहाँले धार्मिक सामग्री अर्पण गर्नुभएको प्रसङ्ग पनि चर्चित छ,
2: हजुर हजुर, त्यो त एकदमै हो है। त्यहाँ चाहिँ त्यहाँ पुगेर चाहिँ उहाँले के गर्नुभयो भने मिठाई तथा धार्मिक सामग्री, अब हाम्रो के हुन्छ भने शेर्पा जातिमा लुम्ताहरू चढाउँछ नि त है, अन्त फलफुलहरू त्यो मिठाईहरू चढाएर उहाँले त्यो हिमाल प्रतिको सम्मान र सांस्कृतिक आस्थाको प्रतीक उहाँ देखाउनु भयो क्या त्यहाँ पुगेर।
1: हजुर, भनेपछि उहाँ ईश्वरप्रति पनि बहुत आस्था राख्नु,
2: यो सफलतापछि संसारभर तेन्जिङ नोर्गे शेर्पाको नाम फैलियो है। उहाँले त्यहाँ पुगेर मिठाई र धार्मिक सामग्री अर्पण गर्नुभएको खबर त चारैतिर नै फिजिएर गयो नि त्यस बेला।
1: भनेपछि जब सगरमाथा र हिमालको कुरा हुन्छ, शेर्पा समुदायको योगदान विशेष रूपमा स्मरण गरिन्छ, यसबारे तपाईँले अब विस्तृत रूपमा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
2: हजुर हजुर, यो प्रश्न तपाईँले एकदमै राम्रो गर्नुभयो है।
1: हजुर,
2: श्रोताहरूलाई पनि के भन्न चाहन्छु भने, जब सगरमाथा र हिमालको कुरा हुन्छ नि, शेर्पा समुदायको योगदान कहिले बिर्सन सकिँदैन। शेर्पाहरू हिमाली जीवनमा एकदमै मेहनती साहसी मानिसहरू हुन्, कठिन परिस्थितिमा पनि धैर्यपूर्वक काम गर्ने क्षमता उनीहरूको विशेषता हो। विश्वभरका पर्वतारोहीहरूले हिमाल आरोहणमा शेर्पाहरूको सहयोग लिन्छन्, उनीहरूको सहयोग बिना त अब त्यो सम्भव नै छैन भन्ने छ नि त है अन्त पर्वतारोहण बाटो बनाउने सामान बोक्ने जोखिम व्यवस्थापन गर्ने र आरोहीहरूको जीवन बचाउने महत्त्वपूर्ण जिम्मेवारी शेर्पाहरूले नै निर्वाह गर्छन्
1: भनेपछि के

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय रातिको 10:30 भयो। यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यतिमै समाप्त हुन्छ। भोलि बिहान 6:25 विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्म

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय रातिको 10:30 भयो। यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यतिमा समाप्त हुन्छ। भोलि बिहान 6:25 विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मलाई